0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
1: धन्यवाद संजय जी हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ अझै यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
2: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
3: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
4: बछलामाई सटर ग्रिल उद्योग विशेषकर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ
5: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 9843638518
6: अनि तयो कागज केमे छिङ्वा
7: अँ झिल्काई के पर्सनल नम्बर ब्लक लैबी
6: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिस तरी आएर ब्लक लैर खर्खाई
7: अनि बैङ्गरी
6: बैङ्गरी
7: अँ
6: चर चाहिँ तली लगपर्दी
7: चम लगपर्दी न आफै न मोबाइल नम्बर फेरिया बधेर ब्लक तयाई भिस आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तन ठगी तब्द क्या जोगी न
9: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
11: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
12: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
13: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
12: टु फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषकर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउन्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउन्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने विशेषर नगरपालिका आठ छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
1: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका आठ छिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9556426257 र 9840067787

0: एक्सट्रीम इमेजिनिंग
1: टाइम टेक अहिले ठीक 6 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल जेठ 25 गते सोमबार सन् 2026 जून 8 तारीक अधिक जेठ कृष्ण पक्षको अष्टमी तिथि।
5: काया कैरन का साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
6: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
4: संसदमा अध्यादेश पेश भएको 4 हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढाइएन, विधेयक नै लैजाने तयारी।
3: भारतसँगको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू।
4: सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी। देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000।
3: बेरूतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण, मध्य पूर्वमा तनाव थप चर्कियो, दुवै पक्षलाई संयम बन्न ट्रम्पको आग्रह।
4: र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने।
6: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
7: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
3: काया कैरनमा अब खबरको सिलसिला। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 हप्ता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढ़ाइएको छैन। अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढ़ाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसद लैजाने छलफल गरिरहेको खबर आजको कान्तिपुरले लेखेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 22 जारी गरेका 8 अध्यादेश वैशाख 28 संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियो गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढ़ाइएको छैन। प्रतिनिधि सभाले आउँदो असार 15 सम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भए राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 को उपधारा 2 कमा अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वत निष्क्रिय हुने व्यवस्था छ। संसदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए पनि अध्यादेश स्वत निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि असार 26 पछि अध्यादेश स्वत निष्क्रिय हुनेछ। संसद बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा छन्। सरकारले संसदमा बजेट सम्बन्धी विधेयकमा राम्रोसँग छलफल हुन नसकेको, राष्ट्रिय सभामा विपक्षी दलले अस्वीकृतिको प्रस्ताव दर्ता गरेको, अध्यादेश ल्याउनुको उद्देश्य पूरा भएको जस्ता कारणले स्वीकृत प्रक्रिया अघि नबढ़ाइएको एक मन्त्रीले बताएका छन्। अध्यादेशका लागि प्रतिस्थापन विधेयक पेश गर्नुको सट्टा सिधै संसद सचिवालयमा विधेयक दर्ता गर्ने सहज बाटो बारे छलफल भइरहेको ती मन्त्रीले जानकारी दिएका छन्।
4: सत्तारूढ राजसपाको जिल्ला र पालिका अधिवेशन चलिरहँदा मधेसका अधिकांश जिल्लामा विवाद देखिएको छ। अधिवेशन सम्बन्धी कतिपय विवाद केन्द्रीय कार्यालयसम्म आइपुगेका छन्। बाराका कार्यकर्ताले हिजो केन्द्रीय कार्यालयमै प्रदर्शन गरेका थिए। राजसपाले अस्ति र हिजो जिल्ला अधिवेशन गर्ने कार्यसूची बनाएको थियो। मधेसमा भने विवादका कारण जिल्ला अधिवेशन भएको छैन। मधेस प्रदेशका अधिकांश जिल्लाका वड़ा वा पालिकामा विवाद देखिएको राजसपा नेताहरू बताउँछन्। राजसपा प्रवक्ता मनिष झाका अनुसार मधेस प्रदेशका 50% पालिकाले मात्रै अधिवेशन पालिकाको मात्रै अधिवेशन भएको छ। राजसपाका अनुसार हालसम्म 4,250 वडा समिति गठन भएका छन्। यसै गरी 516 पालिकामा पनि नेतृत्व चयन भएको छ। अस्ति 38 र हिजो 27 जिल्लाको अधिवेशन गर्ने कार्यसूची थियो, तर केही जिल्लामा अधिवेशन रोकिएको छ। कान्तिपुरमा खबर छ।
3: परराष्ट्र मन्त्री शिशिर खनालको 3 दिने भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ राजनीतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने संकेत दिएको छ। एकातिर नेपालले लिपुले कालापानी र लिम्पिया धुरा जस्ता संवेदनशील सीमा विवादमा आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोर्याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रणाली ऊर्जा व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गरेर सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयत्न गरिएको छ। नयाँ दिल्लीमा भ्रमणको अन्तिम दिन भारतीय संचार माध्यमहरूसँगको अन्तर्क्रियामा परराष्ट्र मन्त्री खनालले नेपालसँग परामर्श नगरी भारत र चीनबीच लिपुलेखसँग सम्बन्धित कुनै पनि सहमति वा समझदारी हुन नसक्ने स्पष्ट पार्नुभयो। नेपालको भूभागसँग सम्बन्धित विषयमा नेपाललाई व्यवस्था गरेर गरिने कुनै पनि निर्णय स्वीकार्य नहुने उहाँको भनाई थियो। उहाँले लिपुलेख कालापानी र लिम्पिया धुरा नेपालको ऐतिहासिक भूभाग हो भन्ने नेपालको स्थापित अडान पुनः दोहोर्याउनु भएको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउने पाइने भएका छन्। परराष्ट्र मन्त्री खनालको भारत भ्रमणका क्रममा भएको पीटूपी क्रस बोर्डर रियल टाइम ट्रान्जेक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था भएको हो। 2080 सालमा नेपाल र भारतबीच अन्तर सीमा भुक्तानी सम्झौता भएको थियो। त्यही सम्झौता अन्तर्गत यो सेवा शुरू गरिएको छ। भारतको युनिफाइड पेमेन्ट इन्टरफेस र नेपालको नेशनल पेमेन्ट इन्टरफेसलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ भएको हो। यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपाल रहेको आफ्नो वा अरू नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउसका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हेमप्रसाद नेौपानेले जानकारी दिनुभयो। यसअघि भारतबाट रकम पठाउन रेमिट्यान्स कम्पनी मार्फत पठाउने व्यवस्था थियो। गोर्खापत्रमा खबर छ।
4: सरकारले विद्यालय शिक्षामा वर्षेनी अरबौं रूपियाँ खर्च गर्ने गरे पनि कक्षा 1 मा भर्ना भएका मध्ये 16% विद्यार्थी त्यही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा 1 मा भर्ना भएका 100 जना विद्यार्थी मध्ये अहिले पनि कक्षा 2 मा पुग्दा 80 जना मात्रै बाँकी रहने गरेका छन्। जसमध्ये औसतमा 16 जनाले कक्षा दोहोर्याउँछन् भने 4 जनाले पढ़ाई छाड्ने गरेका छन्। सरकारी नीति अनुसार अहिले पनि कक्षा एकदेखि तीनसम्म 100% निरन्तर मूल्यांकन प्रणाली लागू भइरहेको छ। सामान्यतया यो प्रणाली अवलम्बन गर्दा विद्यार्थी कक्षामा अनुत्तीर्ण हुँदैनन्। तर पनि यति धेरै विद्यार्थी एउटै कक्षामा दोहोरिनुले विद्यालय शिक्षामा हाल गरिएको लगानी र विद्यार्थीको मूल्यांकन प्रणालीमाथि प्रश्न उठेको छ। तथ्याङ्क अनुसार कक्षा दोहोर्याउनेमा छात्र भन्दा छात्रा केही धेरै छन्। पढ़ाई छाड्नेमा भने छात्रा भन्दा छात्र केही बढ़ी देखिन्छन्। विद्यालय तहमा कक्षा दोहोर्याउने दर कक्षा एक पछि कक्षा आठमा धेरै छन्। यो कक्षामा 12.6% विद्यार्थीले कक्षा दोहोर्याउँछन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अर्ण प्रसाद न्यौपाने प्रारम्भिक बाल विकास केन्द्रमा राम्रोसँग नपढ़ी कक्षा एकमा भर्ना भएका कारण दोहोर्याउने दर उच्च रहेको बताउनुहुन्छ। अहिले 4 वर्ष पूरा भएका बाल बालिकालाई न्यूनतम 1 वर्ष प्रारम्भिक बाल विकास केन्द्रमा राख्नुपर्ने व्यवस्था छ। गोर्खा पत्रमा खबर छ।
3: कायाकैरनमा सुर्तीजन्य पदार्थमा करको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
0: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बार, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई

0: की खबर सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा 977 दरबन्दी थपेको छ जबकि नागरिकलाई सहज सेवा दिन देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक छ। अहिले 2048 स्वास्थ्य नीति अनुसार 33,480 दरबन्दी छ जुन आवश्यक जनशक्तिको 1/3 मात्र हो। सरकारले संघीय पुल अन्तर्गत हालै 977 दरबन्दी थप्ने निर्णय गरेको छ। यसअघि पुलमा 831 दरबन्दी कायम छन्। थपिएका दरबन्दीमा लोकसेवा मार्फत पूर्ति गर्ने सरकारको योजना छ। पछिल्लो पटक स्वीकृत दरबन्दीमा पदपूर्ति हुँदा पनि देशभर स्वास्थ्यको कुल दरबन्दी 34,457 मात्रै पुग्छ। नयाँ दरबन्दीले ठूला अस्पतालहरूमा केही राहत दिए पनि समग्र स्वास्थ्य जनशक्ति अभावको ठूलो खाडल पूर्ण सक्दैन। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका 33,480 दरबन्दीमा संघ अन्तर्गत 3,480 मात्रै छन्। पुल दरबन्दी अन्तर्गत हालै थपिएको 977 समेत गर्दा संघ अन्तर्गत 4,457 दरबन्दी पुग्छ। पुल दरबन्दी भनेको स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा संघीय अस्पतालहरूमा खटाउन सक्ने जनशक्ति हो। यसै गरी प्रदेशमा 7,000 र स्थानीय तहमा 23,000 दरबन्दी रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ। नयाँ पत्रिकामा देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक दरबन्दी बल्ल 34,000 शीर्षकको खबर छ।
1: फेरि पनि स्वास्थ्यकी प्रसंग बजेट मार्फत सरकारले सुर्तीजन्य पदार्थमा 10% कर बढ़ाएको भने पनि 3-4% मात्र बढ़ेको विज्ञहरूले बताउँदै आएका छन्। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा 75% कर लगाउनु पर्ने भनेको छ। छिमेकी देश भारतमा 55% भन्दा बढ़ी नै कर लागिएको छ तर नेपालले 10% भन्दा कम कर लगाउँदा यसले पार्ने प्रभाव र सरकारले गर्नुपर्ने प्रयासका बारेमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जयकुमार गुरूङसँग हामीले कुरा गरेका छौं।
2: सुर्तीजन्य पदार्थ यस्तो पदार्थ हो जसको चाहिँ हेल्थलाई यसको फाइदा सधैँ छैन, फाइदा हुँदै नहुने कुरा, यसलाई चाहिँ ट्याक्सले नियन्त्रणै गर्नुपर्छ। मानिसको बिहेभियर चेन्जसँग सम्बन्धी भएको हुनाले र यसलाई ट्याक्सबाट नियन्त्रण गर्ने संयन्त्र विश्वभरि जुन राम्रो छ, अभ्यास छ, अब यसलाई पनि बढाएर WHO ले रिकमेन्ड गरेकै हाराहारीमा पुर्याइयो भने चाहिँ यसले नियन्त्रण गर्न सक्छ भन्ने हाम्रो पनि आर्गुमेन्ट रहेको छ। तर त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार भएन, पहिले पनि थिँदै थिएन, त्यो भएको हुनाले अलिकति यसपालि सम्बोधन हुन्छ कि भन्ने आशा गरेको छौँ, त्यो पनि यसपालि रहेन।
0: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेछ नि, बजेटमा 10% सुर्तीजन्य पदार्थमा, आर्थिक विधेयकमा 3-4%, अलिकति अझ हामीले बुझाउन सकेनौं कि।
2: अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन, त्यो चाहिँ गलतै भयो, त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्मेन्टले। उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चुरोटको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ, होइन त्यो पनि प्रश्न हुन बाँकी नै छ। अब त्यो बाहिरबाट आउने चुरोट अथवा चाहिँ सुर्तीजन्य पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन, किनभने बाहिरबाट आउने चुरोटको प्रतिशत चाहिँ एकदमै कम हो। कर प्रष्ट हुनु पर्यो, यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि, त्यो पनि भएन र 10% आफैमा चाहिँ पर्याप्त होइन, 20-25 त मिनिमम पनि हुन पर्थ्यो होइन।
0: अबको 5 वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ, त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरुरी छ?
2: 5 वर्ष भने ठ्याक्क SDG सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ। त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरू समीक्षा गर्नुपर्ने बेला पनि हो। त्यतिखेर चाहिँ अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौ। 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो। हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै बिस्तारै बढाउँदै लाने, कम्तीमा नै भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौ। 58% छ यसपालि।
0: प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
2: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउँ, यो एकदमै घातक हुने क्यान्सर, फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन। हेर्नुहोस्, सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या, पुस्ता जेनेरेसन किलियरको रूपमा यो देखिराखेको छ। हामीले यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई कम गरौं अथवा उपभोग गर्दै नगरौं
1: नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जयकुमार गुरुङ संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलित नेपालमा सुन्न सकिन्छ। फेरि खबरको शीर्षिका

0: माग बढ़न न सकेका कारण वर्षभर औसतमा 10 खर्ब भन्दा बढ़ी ऋण योग्य रकम अधिक तरलता रहेको अवस्थामा पनि चालू आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्र 9.1% विस्तार हुने प्रक्षेपण गरिएको छ। यो वृद्धि दर गएको आर्थिक वर्षको तुलनामा 1.61% बिन्दुले बढ़ी हो। बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि र निर्जीवन बीमा तथा जीवन बीमाको नवीकरण बीमा शुल्क प्रिमियम संकलन बढ़ने देखिएकाले गएको वर्षभन्दा यस वर्ष वित्तीय र बीमा क्षेत्रको वृद्धि दरमा सुधार हुने अनुमान रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उप प्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
2: हाम्रा सेवाहरू
3: ओपीडी सेवा,
2: विशेषज्ञ ओपीडी सेवा,
3: निशुल्क औषधि वितरण,
2: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
2: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
2: क्रियाकल्प सेवा,
3: पूर्वकर्म पञ्चकर्म सेवा,
2: छार सूत्र सेवा,
3: जलौका सेवा,
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
2: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
4: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। म बोल्न र सुन्न सक्दिन लेखिएको हेलमेट लगाएर एक राइडर बल्खु सुन्धारा कोटेश्वर बौद्ध लगनखेलतिर स्कूटरमा प्यासेन्जर लिएर हुइकिरहेका देखिन्छन्। सिमलटाढी चितवनका 26 वर्षीय सुन्दर पौडेल पेसाले सेफ हुनुहुन्छ, तर उहाँ राइड सेयर चालक समेत हुनुहुन्छ। काठमाण्डौको बुढानीलकण्ठमा बस्दै आएका उहाँ बोल्न र सुन्न सक्नुहुन्न, केहीलाई टेक्स्ट म्यासेज पठाउनुहुन्छ, तर केहीसँग उहाँ सांकेतिक भाषामै कुरा गर्नुहुन्छ। शुरूआती दिन सुन्दरका लागि सहज भने थिएनन्। मानिसहरू के काम पाएर के गर्ला र भन्थे त धेरै त उहाँको सांकेतिक संवादलाई व्यवस्था गर्थे। त्यस्ता व्यवहारले उहाँको मन कटक्क खाएको छ, तर सुन्दर आफै केही गर्नुपर्छ र गर्न सक्छु भन्नेमा ढुक्क हुनुहुन्थ्यो। अहिले उहाँ काठमाडौँको एक रेस्टुरेन्टमा सेफ हुनुहुन्छ। 2 वर्षदेखि उहाँ राइड सेयर चालकका रूपमा काम गरिरहनु भएको छ। यस्तो व्यस्तता बीच पनि फुर्सद निकालेर रिल्स र ब्लग समेत बनाउनुहुन्छ उहाँ। यति बेला सामाजिक सञ्जालमा उहाँको कामको प्रशंसा पनि भइरहेको छ। कान्तिपुरमा खबर छ।
0: अब विदेशको खबर। इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिण क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ। यसले मध्य पूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ। अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दावी गरिएको छ। इरानी आक्रमणको केही घण्टा अघि इजरायलले बेरूतको दहीय क्षेत्रमा रहेको हिजबुल्ला लक्षित हवाई आक्रमण गरेको थियो। अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो। लेबनान नेपालको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा दुईजनाको ज्यान गएको छ भने महिला र बाल बालिका सहित 20 जना घाइते भएका छन्। हिजबुल्लाहले इजरायली भूमितर्फ गोलाबारी गरेपछि त्यसको जवाब स्वरूप आक्रमण भएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ। हिजबुल्लाहले भने युद्ध विरामको बारम्बार उल्लंघन गर्दै आएको इजरायल विरूद्ध जवाफी कार्यवाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयम बन्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ। पछिल्ला घटनाले इजरायल इरान र हिजबुल्ला बीचको द्वन्द्व थप फैलिने चिन्ता बढ़ेको छ। विश्लेषकहरूका अनुसार बेरूतमाथिको पछिल्लो आक्रमणले अमेरिकाले मध्यस्थता गरेको युद्ध विराम कमजोर बनाएको छ।
5: अब खेल खबर। एसियाली खेलको छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो 12:15 शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्, जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजयी भएको छ। 2 खेल नतिजा विहीनमा सकिएको छ। यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमान बीच बिहान 7:15 प्रतिस्पर्धा हुँदैछ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्य सहित आज मैदानमा उत्रनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको लागि छनौट भइसकेका छन्।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती कोशी र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको छ। कोशीको इलाम र संखुवासभा तथा गण्डकीको कास्की, कोर्खा, तनहु लगायतका ठाउँमा पानी परेको हो। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमाली क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा बदली भई एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: मकै उत्पादनको समयमा आएको हावाहुरी र वर्षा तथा उत्पादनपछि मूल्य घट्दा झापाका किसान दोहोरो मर्कामा परेका छन्। अहिले धमाधम मकै उठाउने सिजन भए पनि किसानलाई दोहोरो चिन्ता थपिएको छ। फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्म आएको हावाहुरी र असिना सहितको वर्षाले मकैमा क्षति पुर्याउँदा र उत्पादनपछि मूल्य नपाउँदा किसान समस्यामा परेका हुन्।
0: मध्य पूर्वमा चलिरहेको युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिण्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा विक्रेता मारमा परेका खबर नागरिक दैनिकले लेखेको छ।
5: 7% सरकारी लगानी रहेको उदयपुर सिमेन्ट उद्योगले 14 लाखको बोरा किन्न नसक्दा 6 करोड़ बराबर मूल्यको सिमेन्ट र क्लिंकर गोदाममै नष्ट हुने अवस्थामा पुगेको छ। 55,000 बोरा प्याकिङ गर्न पुग्ने सिमेन्ट र 27,000 बोरा सिमेन्ट उत्पादन गर्न पुग्ने क्लिंकर गोदाममै थन्किएको हो। उद्योग व्यवस्थापनका अनुसार 5,000 बोरा प्रयोग गर्ने नमिल्ने भएको र बाँकी पनि केही महिनामै नष्ट हुने हालतमा छ।
0: सरकारले खानी तथा खनिज पदार्थ सम्बन्धी पुरानो कानून खारेज गर्दै नयाँ विधेयक प्रस्ताव गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरकारवालासँग सुझाव माग गरेको छ।
5: सैनिक सेवा नियमावली 2069 संशोधन गर्दै नियमावली संशोधन मार्फत भर्नादेखि निवृत्ति भरणसम्मका प्रावधान हेरफेर गरिएको छ। जेठ 5 बसेको मन्त्री परिषदले स्वीकृत गरेको नियमावली गएको बिहिबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ।
0: र विश्वको अग्रणी आतिथ्य कम्पनी म्यारियट इन्टरनेशनल इंक र नेपालको सबैभन्दा ठूलो बहुराष्ट्रिय व्यापारिक समूह चौधरी ग्रुपको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटी ग्लोबल बीज काठमाडौँमा 2 अल्ट्रा लग्जरी होटल द रिटुज कार्ल्टन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
5: बढ्न नसके पनि अड्न सक्नुपर्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: संसदमा अध्यादेश पेश भएको चार हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढ़ाइएन, विधेयक नै लैजाने तयारी।
0: भारतसँगको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फड्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू।
5: सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी। देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000।
0: बेरूतमा इजरायली आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण, मध्य पूर्वमा तनाव थप चर्कियो, दुवै पक्षलाई संयम बन्न ट्रम्पको आग्रह।
5: र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। हप्तै पछि फेसबुकमा केही न केही लेख्ने बानी भएका प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे प्रधानमन्त्री कार्यालय पुगेका छन् अनि कार्यालयमा रहेका कर्मचारी जस्ता मान्छे ती मान्छेलाई भन्दैछन्, रमिता हेर्न आरे, यहाँ आउने हो त, फेसबुक हेर्नु नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921180746।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर 7 लम्सुङ।
5: विगत 2 अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
4: थप जानकारीको लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
0: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका 7 युनिभर्सल चोक लम्सुङ। थप जानकारीका लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
10: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
9: यसलाई शोख नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
10: ए हो र?
9: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
10: बाप्रे, यति धेरै जोखिम?
9: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
11: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा बिहान 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक:
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: राजपाको पदाधिकारी तथा सदस्य निर्वाचित सभापतिमा पुनः सापकोटा र शर्मा भिड्ने। आप्रवासी स्रोत केन्द्र लमसुङ मार्फत वैदेशिक रोजगार पीड़ितहरूलाई 3,04,00,000 क्षतिपूर्ति। मर्सिङदीको विभिन्न स्थानमा विपद सम्बन्धी सचेतनामूलक कार्यक्रम सँगै नमूना अभ्यास र लमसुङको भकुण्डीबाट कुष्ठरोगीको उद्धार, उपचारको लागि पोखरा पठाइयो।

0: राष्ट्रिय स्वतन्त्र पार्टी र आसपा लम्सुङको जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा पदाधिकारी तथा सदस्य पदको मत परिणाम सार्वजनिक भएको छ। सभापति पदमा कुनै उम्मेद्वारले आवश्यक मत प्राप्त गर्न नसकेपछि शीर्ष दुई उम्मेद्वार बीच पुनः मतदान हुने भएको छ। सभापतिको अन्य प्रतिस्पर्धी हरिबहादुर दिताल 33, विजय रंजन पौडेल 16 र नवराज पहाड़ीले 7 मत प्राप्त गर्नुभएको छ। निर्वाचन समितिको अनुसार कुल 176 मत खसेकोमा सभापति पदका कुनै पनि उम्मेद्वारले 50% भन्दा बढ़ी मत प्राप्त गर्न सकेनन्। सभापति पदमा अशोक सापकोटाले 79 मत र भोला शर्माले 49 मत प्राप्त गर्नुभएको छ। आवश्यक बहुमत नपुगेकाले यी दुई उम्मेद्वारबीच पुनः निर्वाचन मतदान गरिने भएको हो। उपसभापति पदमा सन्तोष सिंह गौली 86 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। सचिव पदमा मीना खड्का 119 मतसहित विजयी हुनुभएको छ भने सहसचिव पदमा गोविन्द बहादुर खले 66 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। सदस्य पदमा सविता अधिकारी बराल 104 मतसहित निर्वाचित हुनुभएको छ। त्यसै गरी सुरेन्द्र लाल श्रेष्ठ 77 मत, सिंहबहादुर खरे 64 मत तथा श्याम गुरूङ 64 मत प्राप्त गर्दै सदस्य पदमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। लमजुङका वैदेशिक रोजगार पीड़ितहरूले 3 करोड़ भन्दा बढ़ी आर्थिक सहायता तथा क्षतिपूर्ति पाएका छन्। सुरक्षित अप्रवासन सामी परियोजना अन्तर्गत अप्रवासी श्रोत लमजुङको सहजीकरणमा वैदेशिक रोजगारीका क्रममा ठगिएका, मृत्यु भएका तथा विभिन्न समस्यामा परेकाहरूले 3,04,37,844 रूपियाँ आर्थिक सहायता तथा क्षतिपूर्ति पाएका छन्। बेसर स्थित जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको अप्रवासी स्रोत केन्द्र अनुसार 2082 सालदेखि 2083 वैशाख मसान्तसम्ममा ठगी, मृत्यु, उद्धार, हराएका र खोजी सम्बन्धी केसमा परेका, उजुरीमा समाधानका क्रममा सम्बन्धित व्यक्ति तथा परिवारलाई उक्त क्षतिपूर्ति रकम उपलब्ध गराएको हो। चालू आर्थिक वर्षको 10 महिनामा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका मध्ये ठगी सम्बन्धी 28 उजुरी परेको, 18 समाधान गरी पीड़ितहरूलाई 39,82,000 उपलब्ध गराएको केन्द्रले जनाएको छ। यसै गरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका 12 जनाको परिवारलाई 2,28,37,576 रूपियाँ आर्थिक सहायता उपलब्ध गराएको छ। केन्द्रमा चालू आर्थिक वर्ष को वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा मृत्यु सम्बन्धी 16 केस आएकोमा 12 सहजीकरण गरिसकेको छ भने 4 प्रक्रियामा रहेको छ। वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा स्वास्थ्य सम्बन्धी समस्या भए आर्थिक सहायताका लागि 9 जनाको निवेदन परेकोमा 3 समाधान भएको छ भने अन्य निवेदन सहजीकरण प्रक्रियामा रहेको केन्द्रले जनाएको छ। सोबाहेक उद्धार सम्बन्धी 5 केसमा 1,00,000 रूपियाँ र हराएका तथा खोजी सम्बन्धी 4 निवेदन समाधान गरी 36,93,269 रूपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। कन्सुलेटबाट जिल्ला प्रशासन कार्यालयमा हुँदै आएको सो रकम पीड़ितहरूलाई प्रदान गरिएको अप्रवासी स्रोत केन्द्र लमजुङले जनाएको छ। केन्द्रले वैदेशिक रोजगारीका क्रममा ठगी तथा विभिन्न समस्यामा परेका, अल्पत्र परि उद्धारका लागि निवेदन परेका, मृत्यु भएका व्यक्ति तथा तिनका परिवारलाई कानूनी सहायताका लागि प्राप्त 69 उजुरी मध्ये वैशाख मसन्तसम्म 42 पूर्ण रूपमा समाधान गरेको र 27 प्रक्रियामा रहेको जनाएको छ। लमजुङमा 2081 जेठ 21 गतेदेखि सुरक्षित अप्रवासन सामी कार्यक्रम अन्तर्गत अप्रवासी स्रोत केन्द्र सञ्चालनमा आएको हो। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन केन्द्र मार्फत दैनिक रूपमा परामर्श सेवा तथा प्राप्त समस्या, गुनासो र उजुरीको सहजीकरण कार्य हुँदै आएको छ। यसै गरी विदेश जानुपूर्व वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा सही सूचना तथा जानकारी दिने, ठगीमा परेका कामदारहरूलाई निशुल्क कानूनी परामर्श तथा सेवा, गन्तव्यमा देशमा समस्या परेका कामदारहरूलाई आवश्यक सहयोग गर्दै आएको छ। लमजुङको गुल्सा नगरपालिका वडा नम्बर 2 भकुण्डेमा कुष्ठरोगबाट प्रभावित एक व्यक्तिको उद्धार गरिएको छ। अत्यन्त अस्वच्छ अवस्थामा फेला परेको व्यक्तिलाई उद्धार गरी उपचारका लागि पोखरा पठाएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय लमसुङले जेठ 22 गते कुष्ठरोगले प्रोसिएका बिरामीहरूको सम्पर्क परीक्षण गर्ने क्रममा ती व्यक्तिको अवस्था निरीक्षण गर्दा दायाँ खुट्टामा गम्भीर घाउ भए संक्रमण फैलिएको तथा घाउमा किरा परेको मायाफिस अवस्थामा भेटिएको जनाएको छ। लामो समयदेखि व्यक्तिगत सरसफाईमा ध्यान नदिएको र बसोबास गर्ने कोठा समेत अत्यन्त अस्वच्छ रहेको पाइएको थियो। निरीक्षणका क्रममा प्रभावित व्यक्तिको पोषण अवस्था कमजोर रहेको र परिवारबाट आवश्यक हेरचाह समेत नपाएको देखिएपछि बेसर नगरपालिका स्वास्थ्य शाखा वडा नम्बर 2 शहरी स्वास्थ्य केन्द्र भकुण्डे र आईएनएफ नेपालको समन्वयमा उद्धार गरिएको हो। उद्धारपछि उनलाई थप उपचारका लागि पोखरा स्थित हरियो खर्का अस्पताल पठाएको प्रदेश जनस्वास्थ्य कार्यालय लम्सुङका ल्याब टेक्निसियन निरीक्षक निरोज कुमार श्रेष्ठले जानकारी दिनुभयो। कुष्ठरोगका बिरामीले प्रभावकारी बहुऔषधि उपचार एमडीटी शुरू गरेको 24 देखि 48 घण्टाभित्र नै रोग अरूमा सर्ने सम्भावना अत्यन्त न्यून वा लगभग समाप्त हुने भएकाले उपचार शुरू भएपछि बिरामीलाई सामान्यतया अलग राख्न नपर्ने श्रेष्ठको भनाई छ। उहाँले कुष्ठरोग प्रभावित व्यक्तिप्रति परिवार र समाजले भेदभाव नगरी आवश्यक हेरचाह सहयोग र मनोबल प्रदान गर्नुपर्ने बताउनुभयो। समयमै उपचार उचित स्याहार पाएमा कुष्ठरोग नियन्त्रणका साथै यसबाट हुन सक्ने शारीरिक तथा मानसिक असर समेत न्यूनीकरण गर्न सकिने चिकित्सकको भनाई छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
5: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
4: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
5: ए हो र?
4: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
5: बाप्रे, यति धेरै जोखिम?
4: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
6: स्फूर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा,
10: हुलास बासमती राइस, जीरा मसिनो राइस,
9: हुलास को कुरुम कुरुम चिउरा, हुलास को इडली राइस,
10: हुलास ले बनाउँदै छ परिवार एक साथ।
11: मर्संग एफएम 95 मेगाहर्ज।
0: लमजुङको मर्सौदी गाउँपालिकामा विपद जोखिम न्यूनीकरण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विपद सम्बन्धी सचेतनामूलक नमूना अभ्यास भएको छ। माथिल्लो मर्सङदी ए जलविद्युत आयोजना सरकार तथा सहयोग समितिको आयोजना तथा चण्डीप्रसाद गढ श्रीसोर ब्यारेक लमजुङको सहयोगमा कार्यक्रम भएको हो। कार्यक्रम सरकार तथा सहयोग समितिका अध्यक्ष नन्दराज तामाङको अध्यक्षता तथा मर्सङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरूङले मर्सङदी गाउँपालिका प्राकृतिक विपदको उच्च जोखिममा रहेको क्षेत्र भएकाले विपद व्यवस्थापन पूर्व तयारी तथा जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले स्थानीयवासीलाई विपदको समयमा अपनाउनु पर्ने सावधानी र उद्धार सम्बन्धी ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। मर्सङदीको खुदी भूलबुले र गाँधीमा आयोजित कार्यक्रममा चण्डीप्रसाद गढ़का 17 जनाको टोलीले विपद व्यवस्थापन सम्बन्धी नमूना अभ्यास डेमो प्रदर्शन गरेको समितिका प्रवक्ता नवीन राज कुइकेलले जानकारी दिनुभयो। नमूना अभ्यासका क्रममा हावाहुरी, आगलागी, बाढ़ी तथा पहिरो जस्ता विपदबाट बस्ने उपाय, उद्धार तथा प्राथमिक उपचार सम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो। साथै विपद प्रतिकारमा प्रयोग हुने विभिन्न सामग्री तथा उपकरणहरूको प्रयोगबारे समेत सहभागीहरूलाई जानकारी गराएको थियो। प्रवक्ता कुइकेलका अनुसार मर्सङदी गाउँपालिका बाढ़ी पहिरो लगायतका प्राकृतिक विपदको उच्च जोखिममा रहेकाले स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्ने तथा विपदका बेला आवश्यक सिप र ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा चण्डीप्रसाद गढ़का क्याप्टेन अक्षय परियारले विपद व्यवस्थापन, उद्धार तथा सुरक्षा सम्बन्धी विषयमा जानकारीमूलक प्रस्तुति राख्नु भएको थियो। उक्त कार्यक्रममा मर्सङदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा नम्बर 7 का वडा अध्यक्ष तिल प्रसाद गुरूङ, 8 का वडा अध्यक्ष धनसिंह तामाङ लगायत स्थानीय वासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भीमसेन नगरपालिका कृषि विकास शाखाले 25 जना कृषकहरूलाई अनुदानमा कृषि चुना वितरण गरेको छ। माटो परीक्षण शिविरको नतिजाको आधारमा 25 जना कृषकलाई 50% अनुदानमा 3,825 केजी कृषि चुना वितरण गरेको हो। स्वास्थ्य माटो स्वास्थ्य विस्तार भनी मध्येका साथ कृषि विकास शाखाले गत फागुनमा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो। उक्त शिविरमा 28 वटा माटोको नमूनाको परीक्षण गरिएकोमा आवश्यकता अनुसार कृषकहरूलाई कृषि चुना उपलब्ध गराएको हो। कृषि चुनाको प्रयोगले अम्लीय माटो सुधार गर्न, बिरूवाका लागि आवश्यक पौष्टिक तत्वहरूको उपलब्धता बढ़ाउन, विषालु तत्वहरूको प्रभाव कम गर्न तथा माटोमा रहेका लाभदायक सूक्ष्म जीवहरूको सक्रियता वृद्धि गर्न मदद गर्ने जनाएको छ। साथै यसले माटोको भौतिक, रासायनिक तथा जैविक गुणस्तरमा समेत सकारात्मक सुधार ल्याउने विश्वास गरिएको छ। यस कार्यक्रम मार्फत माटो संरक्षण व्यवस्थापन तथा भूमिको उर्वर शक्ति दिगो रूपमा कायम राख्दै कृषि उत्पादन र उत्पादक तत्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको कृषि विकास शाखाले जनाएको छ। बेलायतमा स्थापित राशान्ति फाउण्डेशनले विद्यार्थीहरूलाई विद्यालय पोषक ट्याग सुट वितरण गरेको छ। लमजुङको दोर्दी गाउँपालिका एक बेलगारी स्थित रत्न प्राथमिक विद्यालयका 56 जना विद्यार्थीलाई 56 सेर विद्यालय पोषक सहयोग गरेको हो। विद्यार्थीलाई शैक्षिक वातावरण र सहजता प्रदान गर्नुका साथै अध्ययनप्रति थप प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा फाउण्डेशनका संस्थापक राजकुमार सुनारकी आमा कृष्ण कुमारी सुनारले शुक्रबार ट्रयाक सुट वितरण गर्नुभएको हो। यस सहयोगबाट विद्यालयमा अध्ययनरत, आर्थिक अवस्था कमजोर भएका, असहाय, दलित तथा विपन्न परिवारका विद्यार्थीलाई प्रत्यक्ष राहत पुग्ने फाउण्डेशनले जनाएको छ। विद्यालय पोषक अभावका कारण हुने असहजतालाई काम गर्दै उनीहरूको नियमित अध्ययनमा सहयोग पुग्ने विश्वास गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद गुरूङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक, अभिभावक तथा स्थानीयहरूको उपस्थिति थियो। विद्यालयका प्रधानाध्यापक मैतकाशी खरेले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस्तो सहयोगले बाल बालिकामा शिक्षाप्रति उत्साह अभिवृद्धि हुनका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो। उहाँले विद्यालयका विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराएकोमा राजशान्ति फाउण्डेशनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमले निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नुभयो। राजशान्ति फाउण्डेशनको व्यवस्थापक राजशान्तिराज कुमार सुनारले शिक्षा सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा फाउन्डेशनले निरन्तर काम गर्दै आएको बताउनुभयो। आवश्यक भएका विद्यालय तथा विपन्न समुदायका बाल बालिकालाई लक्षित गरी आगामी दिनमा पनि यस्ता सेवा सहयोगमूलक कार्यक्रमलाई निरन्तर दिइने उहाँको भनाई छ। मर्सुङ्गे समाचार अहिले यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
11: मुख्य समाचारका प्रायोजक
12: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: राष्ट्रपतिको पदाधिकारी तथा सदस्य निर्वाचित सभापतिमा पुनः सापकोटा र शर्मा भिड्ने। अप्रवासी शोध केन्द्र लमजुङ मार्फत वैदेशिक रोजगार पीड़ितहरूलाई 3,04,00,000 क्षतिपूर्ति। भर्सन्दीको विभिन्न स्थानमा विपद सम्बन्धी सचेतनामूलक कार्यक्रम सँगै नमूना अभ्यास र लमजुङको भकुण्डीबाट कुष्ठ रोगी उद्धार उपचारको लागि पोखरा पठाइयो। बिहान 6:35 बजेको मर्सुङ्गे समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सुङ्गी 95 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो मर्सुङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाजुले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठीक अगाडि पनि रहेको छ।
5: विगत लामो समयदेखि सञ्चालित लम्जुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ लम्जुङ। सम्पर्क फोन 0665520209।
0: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका आठ, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452013236 र 98400058261।
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
8: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
9: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
8: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
9: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
8: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
9: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसीसहर नगरपालिका साथ, त्रिवेणी टोल, लम्जुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार, सम्पर्क 9841692406 र 9816674372।
10: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
9: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्यालढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: रेडियो कार्यक्रम साइनो।
7: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी।
6: हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
7: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
8: अनि तयो कागज के मेची वा झिल्काई के पर्सनल नम्बर ब्लक लै वा दिए
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई।
8: अनि बैंगरी
9: बैंगरी चढ चाहिँ तली लालपर्दी
8: सम लालपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
9: सतर्क तना ठगी तब्द क्या जोगिन
10: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
12: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सङ्गी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र मर्सङ्गी एफएम 95 मेगाहर्ज।
0: जय नेपाल, सत्य सेवा सुरक्षम। सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
2: र म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरोकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिक सहकार्य शान्त र सुरक्षित समुदायको आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरिएको हो।
0: कार्यक्रम सुरक्षा सरोकार एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्सङ्गी र रेडियो मर्सङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरोकार हरेक सोमबार बिहान 7:30 बजेदेखि र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्सङ्गी मार्फत प्रसारण हुँदै आएको छ।
2: कार्यक्रम सुरक्षा सरोकार मार्फत समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सभ्य समाज निर्माणका लागि हामीले जान्नै पर्ने विषयहरूलाई समावेश गर्दै आएका छौं। नागरिकको व्यक्तिगत सुरक्षा, सामुदायिक सुरक्षासँगै समाजमा हुने विभिन्न घटना अपराध न्यूनीकरणका लागि निर्वाह गर्न सक्ने भूमिका, प्रहरी समुदायको सहकार्य र जिम्मेवारीसँगै सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार एवं प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकका सुझाव लगायत विभिन्न विषयवस्तुहरूलाई समावेश गर्दै आएका छौं।
0: गत साता हामीले कार्यक्रममा प्रहरी समुदाय साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकारको भूमिका र सहकारीका विषयमा रायनाथ नगरपालिका प्रमुखसँगको कुराकानीसँगै विभिन्न विषयवस्तु राखेका थियौं। आजको कार्यक्रममा भने हामी जातीय छुवाछुत तथा विभेद उन्मूलनका लागि कानून व्यवस्थाको जानकारीसँगै समुदायको भूमिकाको विषयमा विषयवस्तु लिएर आएका छौं।
2: नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न देश हो। यहाँ विभिन्न जात जाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू बसोबास गर्छन्। विविधताले नेपाली समाजलाई समृद्ध बनाएको भए पनि लामो समयदेखि जातीय विभेद र छुवाछुत जस्ता सामाजिक विकृतिहरू विद्यमान रहेका छन्।
0: छुवाछुत भनेको व्यक्तिलाई उसको जात वा जन्मका आधारमा अपमानित गर्ने, सामाजिक रूपमा बहिष्कार गर्ने वा सम्मान अवसरबाट वञ्चित गर्ने अमानवीय व्यवहार हो। यस्तो व्यवहारले मानव अधिकार, समानता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर असर पार्छ।
2: नेपालको संविधानले सबै नागरिकलाई सम्मान अधिकार प्रदान गरेको छ र जातीय छुवाछुतलाई कानूनद्वारा दण्डनीय अपराध घोषण गरेको छ। तथापि कानूनी व्यवस्था मात्र पर्याप्त हुँदैन, समाजमा चेतना, व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता पनि आवश्यक हुन्छ। जातीय छुवाछुतको अन्त्यका लागि राज्य, समुदाय, परिवार, विद्यालय, संचार माध्यम र नागरिक समाज सबैको साझा प्रयास आवश्यक छ।
0: जातीय छुवाछुत सामाजिक विभेदको एक रूप हो, जसमा मानिसहरूलाई जातका आधारमा उच्च र निम्न वर्गमा विभाजन गरिन्छ तथा कथित तल्लो जातका व्यक्तिलाई छोएमा अपवित्र हुन्छ भन्ने गलत सोचका आधारमा उनीहरूलाई सामाजिक, धार्मिक, शैक्षिक तथा आर्थिक गतिविधिबाट अलग गरिन्छ।
2: सार्वजनिक धारा, मन्दिर, होटल, विद्यालय वा अन्य स्थानमा प्रवेश रोक्नु, एउटै भाडामा खाना खान नदिनु वा अन्तर्जातीय सम्बन्धमा अवरोध सिर्जना गर्नु छुवाछुतका सामान्य उदाहरण हुन्। छुवाछुतले व्यक्तिको आत्मसम्मानमा चोट पुर्याउनका साथै सामाजिक एकता कमजोर बनाउँछ। यसले गरिबी, अशिक्षा, बेरोजगारी तथा सामाजिक असमानतालाई निरन्तरता दिन्छ।
0: नेपालमा जातीय विभेदको इतिहास निकै पुरानो छ। परम्परागत वर्ण व्यवस्था र सामाजिक संरचनाले समाजलाई विभिन्न जातीय तहमा विभाजन गरेको थियो। समयसँगै केही जातिलाई उच्च र केहीलाई निम्न मान्ने सोच विकसित भयो। विशेष गरी दलित समुदायलाई सामाजिक, आर्थिक तथा धार्मिक रूपमा पछाडि पारियो।
2: पुरानो मुलुकी ऐनले समेत जाति आधारमा मानिसहरूलाई वर्गीकरण गरेर विभेदलाई संस्थागत रूपमा दिएको थियो। तर लोकतान्त्रिक आन्दोलन, मानव अधिकारको विकास तथा सामाजिक चेतनाका कारण विभेद विरूद्ध आवाज उठ्न थाले।
0: विशेष गरी 2046 सालको प्रजातान्त्रिक आन्दोलन र 2062-63 जनआन्दोलनपछि समानता र समावेशिताको मुद्दाले विशेष महत्व पायो। आज कानूनी रूपमा छुवाछुत निषेध भए पनि कतिपय क्षेत्रमा यसको प्रभाव अझै देखिन्छ।
2: जातीय छुवाछुत विभिन्न सामाजिक, आर्थिक र सांस्कृतिक कारणले कायम रहँदै आएको छ। पुस्तौंदेखि चलिआएको जातीय विभाजनको सोचले मानिसहरूको व्यवहारमा गहिरो प्रभाव पारेको छ। कतिपय मानिसहरूले छुवाछुतलाई सामाजिक परम्परा वा धार्मिक मान्यताको रूपमा स्वीकार गरेका छन्।
0: शिक्षाको कमीले समानता, मानव अधिकार र सामाजिक न्याय सम्बन्धी ज्ञानको अभाव हुन्छ। अशिक्षित समाजमा विभेदकारी सोच बढ़ी बलियो हुन्छ। त्यस्तै दलित तथा पछाडि परेका समुदायहरू प्राय आर्थिक रूपमा कमजोर हुने भएकाले उनीहरू विभेदको बढ़ी शिकार हुन्छ। आर्थिक निर्भरताले अन्याय विरूद्ध आवाज उठाउन कठिन बनाउँछ। कतिपय गाउँ तथा समुदायमा अझै पनि जाति आधारमा छुट्टा छुट्टै बस्ती बस्ने, सामाजिक सम्बन्ध सीमित गर्ने तथा विवाहमा प्रतिबन्ध लगाउने चलन कायम छ।
2: नेपालले जातीय विभेद अन्त्य गर्न विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था गरेको छ। विशेष गरी नेपालको संविधानले समानता, सामाजिक न्याय र मानव अधिकारलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। जातीय छुवाछुत विरूद्धका कानूनहरूले समाजमा समानता र न्याय स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्छन्।
0: जाति विभेद अन्त्यका लागि नेपालमा भएका कानूनी व्यवस्था र कार्यान्वयनको लागि नेपाल प्रहरी हर समय तयार रहन्छ। अबको परिस्थितिमा जातीय विभेद तथा छुवाछुत सम्बन्धी के कस्तो कानूनी व्यवस्था र कार्यान्वयनको अवस्था कस्तो छ भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायक उपरीक्षक जितेन्द्र कुमार बस्नेतज्यूको भनाई राख्न चाहन्छौ।
3: नमस्कार। यो जातीय भेदभाव तथा छुवाछुत सम्बन्धमा यो कानूनले पनि यस्ता किसिमका क्रियाकलापहरू गर्न वञ्चित गरेको छ। नेपालको संविधानमा समेत कुनै पनि नागरिकलाई पेसा, जात, धर्म, संस्कृतिका आधारमा भेदभाव गर्न नपाइने भन्ने कुराहरू उल्लेख गरिएको छ भने कसैलाई पनि छुवाछुतको आधारमा चाहिँ भेदभावहरू गर्न नपाइने भन्ने कुराहरू छ। यस सम्बन्धमा नेपाल सरकारले 2068 सालमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी ऐन समेत जारी गरेको छ र उक्त ऐनमा पनि कुनै पनि व्यक्तिहरूलाई यो प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेसाका आधारमा विभेद गर्न पाइँदैन भन्ने कुराहरू उल्लेख गरेको छ। यस्ता किसिमका क्रियाकलापहरू भएमा कानून बमोजिम दण्ड सजाय हुने समेतको व्यवस्था छ। कुनै पनि व्यक्तिहरूलाई कुनै पनि सार्वजनिक स्थलहरूमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने जस्ता कुराहरू पनि जातीय भेदभाव अथवा छुवाछुत विरूद्धका कुराहरू हुन्। त्यसकारणले गर्दा यस्ता क्रियाकलापहरू समाजमा हुन गर्न नदिनको लागि नेपाल प्रहरी र समुदाय सबैको सामूहिक प्रयास आवश्यक हुन्छ। यस्ता किसिमका कुनै पनि भेदभावपूर्ण व्यवहारहरू भएका छन् भने नेपाल प्रहरीलाई तत्काल खबर गर्न र त्यसबाट उचित कानूनी उपचार प्राप्त गर्न समेत म आम समुदायमा हार्दिक अपील गर्दछु र यस विषयमा हामी समुदाय र प्रहरीले समुदाय स्तरमा यस्ता किसिमका भेदभाव विरूद्धका सचेतनामूलक क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने आवश्यक छ र हालका दिनहरूमा यस्ता क्रियाकलापहरू विगतका वर्षहरूभन्दा निकै नै कमी हुँदै गइरहेको पनि हामीले महसुस गरेका छौँ। मुद्दा दर्ताको हिसाब किताबले भन्ने हो भने जिल्ला प्रहरी कार्यालयमा यस आर्थिक वर्ष लगायत अन्य दुई आर्थिक वर्ष अगाडिसम्म पनि जातीय भेदभाव अथवा छुवाछुत विरूद्धको मुद्दाहरू दर्ता भएको रेकर्डमा छैन। त्यसकारणले यस्ता किसिमका क्रियाकलापहरू हुन गर्न नदिनको लागि हामी समुदाय स्तरमा चाहिँ सचेत र सचेतनाका माध्यमबाट आम नागरिकहरूमा यस्ता किसिमका क्रियाकलापहरू हुन गर्न पाउनको लागि सामूहिक रूपमा लाग्नुपर्दछ भन्ने समेत आह्वान गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।
2: छुवाछुतले समाजमा विभाजन, अविश्वास र असमानता बढ़ाउँछ। यसले सामाजिक एकता कमजोर बनाउँछ। विभेदका कारण दलित तथा पछाडि परेका समुदाय रोजगार, व्यवसाय र आर्थिक अवसरबाट वञ्चित हुन सक्छन्। विद्यालय तथा शिक्षण संस्थामा हुने विभेदले विद्यार्थीको आत्मविश्वास घटाउँछ र शिक्षामा नकारात्मक असर पार्छ।
0: समाजमा लगातारको अपमान र बहिष्कारले मानसिक तनाव हीनताबोध र निराशा उत्पन्न गर्न सक्छ। विभेदका कारण केही समुदाय राजनीतिक तथा निर्णय प्रक्रियामा पर्याप्त प्रतिनिधित्व प्राप्त गर्न सक्दैनन्। यसकारण पनि जातीय छुवाछुत अन्त्यका लागि समुदायको भूमिका अत्यन्त महत्वपूर्ण छ।
2: व्यवहार परिवर्तन समुदायबाटै शुरू हुन्छ। समुदायले विभिन्न कार्यक्रम, गोष्ठी, प्रशिक्षण र अभियान मार्फत जातीय समानताबारे जनचेतना फैलाउनुपर्छ। चेतना बढेपछि विभेदकारी सोचमा परिवर्तन आउँछ। सामुदायिक कार्यक्रम, सभा, उत्सव तथा सांस्कृतिक गतिविधिमा सबै जात जातिको समान सहभागिता सुनिश्चित गर्नुपर्छ। यसले सामाजिक दूरी कम गर्न मदत गर्छ।
0: विद्यालय र समुदाय स्तरमा समानता, मानव अधिकार र सामाजिक न्याय सम्बन्धी शिक्षा दिनुपर्छ। शिक्षाले विभेद विरूद्ध सकारात्मक सोच विकास गर्छ। अन्तर्जातीय मित्रता, सहकार्य र विवाहलाई सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्छ। यसले सामाजिक र सद्भाव बढाउँछ।
2: शिक्षा, सिप विकास, रोजगारी तथा नेतृत्व विकास मार्फत दलित समुदायलाई सशक्त बनाउनुपर्छ। विद्यालय समाज परिवर्तनको महत्वपूर्ण केन्द्र हो। विद्यालयले विद्यार्थीलाई समानता, सम्मान र सहिष्णुताको शिक्षा दिनुपर्छ। विद्यालयमा कुनै पनि प्रकारको जातीय विभेद हुन नदिने वातावरण सृजना गर्नुपर्छ। पाठ्यक्रममा मानव अधिकार र सामाजिक न्यायका विषय समावेश गर्न आवश्यक छ।
0: जातीय छुवाछुत मानव अधिकारको गम्भीर उल्लंघन र सामाजिक विकासको प्रमुख बाधक हो। यसले व्यक्तिको सम्मान, समानता र स्वतन्त्रमाथि आघात पुर्याउँछ। नेपालले संविधान जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय एन 2068 तथा अन्य कानूनी व्यवस्था मार्फत छुवाछुतलाई अपराध घोषणा गरी समानतामूलक समाज निर्माणको आधार तयार गरेको छ।
2: सामाजिक चेतना, शिक्षाको विस्तार, व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता आवश्यक छ। परिवार, विद्यालय, स्थानीय सरकार, धार्मिक संस्था, संचार माध्यम तथा नागरिक समाज सबैले समानताको संस्कृति विकास गर्न योगदान दिनुपर्छ।
0: विभेदका विरूद्ध सामूहिक रूपमा उभिएर मात्र न्यायपूर्ण, समावेशी र सभ्य समाज निर्माण गर्न सकिन्छ। कार्यक्रम सुरक्षा सरोकारमा अब प्रस्तुत छ जातीय छुवाछुत विरूद्ध तयार गरिएको जनचेतनामूलक रेडियो नाटक।

0: हेर हेर, यो लक्ष्मीले धारा छोएर पानी भर्न लागे कि? त्यो धारो नछोऊ है।
1: किन र काकी, मैले धारा छोएर के हुन्छ र? सार्वजनिक धारामा पनि पानी भर्न नपाउने?
0: तिमीहरूको जातै फरक छ। तिमीले छोएपछि पानी अशुद्ध हुन्छ, हामी तिमीले छोएको धाराको पानी खान सक्दैनौ।
1: काकी, पानीले पनि जात हेर्छ र?
0: हामी त सानैदेखि यस्तै सिकेर आएका हौ, नछौ भनेपछि नछौ न।
2: पानी भर्ने बेलामा के को चर्का चर्की हो काकी र लक्ष्मीको? के भयो यहाँ?
1: हेर्नुहोस् न दाई, काकीले मलाई धारा छुइन्छ भन्दै पानी भर्न पनि दिनु भएन।
2: किन काकी, के भएर? यो त खुल्ला सार्वजनिक धारा हो नि।
0: हाम्रो चलन यही हो, तिमीहरूले भनेर हुन्छ र?
2: काकी, एउटा कुरा सोधौँ।
0: के सोध्ने हो, छिटो सोध, मलाई हतार भइसक्यो।
2: अस्पताल जाँदा डाक्टरले बिरामीको जात सोधेर उपचार गर्छ र काकी?
0: खै गर्दैन होला, फेरि हस्पिटल र धारा एउटै हो र।
2: अनि काकी, स्कूलमा शिक्षकले जात हेरेर पढाउँछन् र?
0: हो हो, त्यस्तो त गर्दैनन्।
1: अनि रगत चढाउँदा जात मिलाएर चढाइन्छ र काकी?
0: त्यस्तो पनि नहोला।
2: त्यसो भए पानी, मन्दिर र समाजमा मात्र किन जात हेरिन्छ काकी?
1: काकी, संविधानले सबै नागरिक बराबर भनेको छ, जातका आधारमा कसैले हेप्न पाइँदैन।
2: हो काकी, छुवाछुत गर्नु कानूनले अपराध मानेको छ, तर हामी तपाईँलाई सजाय दिन होइन, तपाईँको सोच बदल्न चाहन्छौँ।
0: हामीले त पुरानै चलन भन्दै गर्दै आयौं, हाम्रो व्यवहारले कसैलाई पीड़ा भएको छ भन्ने कहिल्यै सोचिएन। मलाई माफ गर है लक्ष्मी।
1: छुवाछुतले मानिसको मन दुख्छ, आत्मसम्मानमा चोट पुग्छ काकी।
2: सोच बदलियो भने समाज बदलिन्छ, परिवर्तन आफैबाट सुरु गर्नुपर्छ काकी।
0: लक्ष्मी, मेरो आज आँखा खुल्यो, अबदेखि म कहिल्यै छुवाछुतको विभेद गर्दिन। लाऊ, मेरो गाग्री पनि तिमीले नै भरिदेऊ।
1: हस् काकी, दिनुहोस्। जातले होइन, व्यवहारले मानिस ठूलो हुन्छ।
2: छुवाछुत सामाजिक अपराध हो।
0: समानता, सम्मान र सद्भाव नै सभ्य समाजको आधार हो।
3: जातीय विभेद अन्त्य गरौं, समतामूलक समाज निर्माण गरौं।
4: सुरक्षित जीवनयापन, सामुदायिक सुरक्षा र शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकलाई सचेत बनाई जिम्मेवार बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ। हामी यो कार्यक्रममा दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीका विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ।
5: आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषय सहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौ, सुरक्षित रहौ। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवमाया
4: र म देवकुमारी विदा माग्छौ। तपाईँको साता शुभ रहोस्। जय नेपाल। Thank you.

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड भग मङ्गलम पुनरी काश्य मङ्गला एकाउनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपाइटर प्रकाश विश्वकर्म। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: ने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन र फेसबुक पेजबाट एकैसाथ प्रसारण भइरहेको छ। आज कार्यक्रममा सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका बारेमा कुराकानी गर्छौं। यो कार्यक्रम तपाईंले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। आउँदो आर्थिक वर्षमा सरकारले बजेट मार्फत सुर्तीजन्य पदार्थमा 10% कर बढ़ाएको छ। 10% भनिए पनि आर्थिक विधेयकमा औसतमा 3-4% मात्र वृद्धि गरेको पाइएको विज्ञहरू बताउँछन्। सुर्तीजन्य पदार्थमा अत्यधिक कर वृद्धिको माग गर्दै आएका अभियन्ताहरूले पनि सरकारले नागरिकलाई झुक्याएको भन्दै आपत्ति जनाएका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सुर्तीजन्य पदार्थमा 75% कर लगाउनु पर्ने भए पनि नेपालमा त्यसको विपरीत नीति अप्नाइएको अभियन्ताहरूको भनाइ छ। आज हामी सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका बारेमा कुराकानी गर्छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङ आज हामीसँग हुनुहुन्छ। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: हस्, धन्यवाद।
0: हजुर, समग्रमा स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटलाई चाहिँ यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
1: यो स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता भनेर हामीले भन्दै आएको छौं। हाम्रो संस्थाले पनि यसको पैरवी गर्दै आएको छ र स्वास्थ्यकै कुरा गर्नुपर्दाखेरि हामीले चाहिँ संयुक्त राष्ट्र संगठनको सिफारिश अनुसार 10% बजेट हुनुपर्छ भनेर भनिन्छ र नेपालको चाहिँ 5% हाराहारीमा छ जहिले पनि। यसपालि हामीले त्यसको लागि अलिकति बढ़ाउनु पर्यो भनेर पैरवी पनि गर्दैथ्यौं, तर दुर्भाग्य यसपालि पनि बढ़ेन, 5% रह्यो। स्वास्थ्यमा बजेट एलोकेशन चाहिँ 4.8 अझ कम। अझ यसमा मन्त्रालयका अहिले संरचना पनि फेरिएको छ। अहिले हेल्थ र फूड सेफ्टीलाई पनि जोड़िएको छ। अब फूड सेफ्टीको कम्पोनेन्ट पनि जोडेर हेर्दाखेरि 4.8% बजेट भनेको एकदमै न्यून हो, एकदमै कम हो। त्यो हिसाबले अलिकति हामीलाई चाहिँ निराश पनि भएको छौं। हामी
0: करको सन्दर्भ जोडौं हामी होइन, बजेटले चाहिँ यसपालि सुर्तीजन्य पदार्थमा लगाएको करको अवस्था चाहिँ के पाउनु भएको छ?
1: यो महत्वपूर्ण कुरा छ। यो स्वास्थ्य र कर भन्ने कुरा चाहिँ खास कर चाहिँ अर्थ मन्त्रालयसँग जोडिन्छ धेरै जसो, बजेट बनाउने पनि अर्थ मन्त्रालय नै हो। कर उठाउने, करको लेना देना, कर कति हुनुपर्छ भन्ने विभिन्न कुराहरू चाहिँ स्वास्थ्य मन्त्रालय भन्दा पनि बढी अर्थ मन्त्रालय र मातहतका निकायहरूले काम गर्ने कुरा हो। तर यहाँले भन्नुभएको जस्तै स्वास्थ्य र कर चाहिँ एकदम जोडिन्छ, किनकि करको माध्यम स्वास्थ्य कर अथवा हेल्थ ट्याक्स भन्ने संसारभरि लागू गरिन्छ र कति प्राय कुराहरू चाहिँ बिहेभियर चेन्जको कुराहरू करबाट मात्र नियन्त्रण गर्न सकिन्छ भन्ने पनि विश्वको अभ्यास छ। त्यो हिसाबले कर जोडिन्छ र यहाँले भन्नुभएको जस्तै अब हेल्थ ट्याक्स यसलाई चाहिँ अझ पाप कर पनि भन्छ, सिन ट्याक्स भन्ने। सिन ट्याक्स विभिन्न विषयहरूमा जुन वस्तुहरूले चाहिँ प्रत्यक्ष स्वास्थ्यमा असर पार्छ त्यस्ता वस्तुहरूलाई चाहिँ नियन्त्रण गर्नको लागि, नियमन गर्नको लागि चाहिँ कर लगाइन्छ। त्यसलाई हेल्थ ट्याक्स भनिन्छ, सिन ट्याक्स पनि भनिन्छ। र त्यसमा अझ यहाँले भन्नुभएको छ जस्तै सुर्तीजन्य पदार्थमै भन्नु पर्दाखेरि सुर्तीजन्य पदार्थ यस्तो पदार्थ हो जसको चाहिँ हेल्थलाई यसको फाइदा सधैँ छैन, फाइदा हुँदै नहुने कुरा, यसलाई चाहिँ ट्याक्सले नियन्त्रणै गर्नुपर्छ मानिसको बिहेभियर चेन्जसँग सम्बन्धित भएको हुनाले। र यसलाई ट्याक्सबाट नियन्त्रण गर्ने संयन्त्र विश्वभरि जुन राम्रो छ, अभ्यास छ, अब यसलाई पनि बढाएर डब्ल्यूएचओले रिकमेन्ड गरेकै हाराहारीमा पुर्याइयो भने चाहिँ यसले नियन्त्रण गर्न सक्छ भन्ने हाम्रो पनि आर्गुमेन्ट रहेको छ। हाम्रो संस्थाको पनि हामीले यही कुरामा पैरवी गर्दै आएको छौं, तर त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार भएन, पहिले पनि थिँदै थिएन। यसपालि अझ अलिकति बढी जोड, अब नयाँ सरकार, अलिकति युवाको नेतृत्व भएको सरकार, त्यो भएको हुनाले अलिकति यसपालि सम्बोधन हुन्छ कि भन्ने आशा गरेको थियौं, त्यो पनि यसपालि रहेन।
0: यस वर्षको बजेटमा सुर्तीजन्य पदार्थमा चाहिँ 10% कर बढ़ाएको छ भनेर जुन आएको छ नि, त्यो खासमा 10% भनिए तापनि एकदमै न्यून छ भन्ने आएको छ, वास्तवमा के रहेछ?
1: सही हो यहाँले भन्नुभएको, अब यो करको कुरा गर्दाखेरि यो मुद्रा स्फीतिसँग पनि जोडिन्छ, इन्फ्लेसन भन्छौ नि। अब हाम्रो पैसा त सानो सानो हुँदै गएको छ हरेक वर्ष, र केही कमोडिटीहरूमा केही पदार्थहरूमा चाहिँ केही मूल्य आफै वृद्धि भएको जस्तो हुन्छ मुद्रा स्फीतिको कारणले। त्यसकारण विशेष गरेर यो अखाद्य वस्तु भन्छौ हामी, अखाद्य वस्तु टोबाको स्फीतिजन्य पदार्थ त काम लाग्दैन,
0: घातक वस्तु
1: होइन, यो घातक वस्तुमा त बढी नै कर लाउनुपर्छ भनेर भन्छौ। हाम्रो रेगुलर नेपालमा मुद्रा स्फीति राष्ट्रिय ब्याङ्कले अथवा आईएमएफले वर्ल्ड ब्याङ्कले नै अब 6-7% जहिले पनि भन्छ, र भएको पनि छ 7% जति, 6-7%। यसपालि सरकारले नै 6% इन्फ्लेसन हुन्छ भनेर भनेकै छ, स्वीकारेकै अवस्था छ। त्यसकारण 6-7% वृद्धि भनेको त वृद्धि नै होइन, र यसलाई यसको चाहिँ मुद्रा स्फीति पनि ठ्याक्क त्यो निश्चित नहुने हुनाले 10% भनेको चाहिँ मुद्रा स्फीतिलाई ब्यालेन्स गर्नको लागि मात्रै हो कर वृद्धि। अब त्यति 10% भन्दा हामीले चाहिँ अब 20-25%, 35%, अझ 50% हुनुपर्छ भनेर भनिराखेको बजेट भाषण चाहिँ आर्थिक ऐनमा चाहिँ 10% वृद्धि भनेर भनियो, र पछि आर्थिक ऐनमा फेरि हेर्दाखेरि चाहिँ त्यो यहाँले भन्नुभएको जस्तै 3.8% होइन, लगभग 4% त्यति मात्रै भएको देखियो भन्नाले यो चाहिँ इन्फ्लेसन पनि ब्यालेन्स गरेन, बढेको मानिँदैन यसलाई। यो चाहिँ के हुन्छ यसको मूल्यमा भन्दाखेरि मूल्य समायोजनसँग हेर्ने हो भने चाहिँ अब स्फीतिजन्य पदार्थ झन् सस्तो भयो, पहुँच बढ्यो,
0: अत्यावश्यक वस्तुहरू नै 10%, 12%, 15%सम्म त्यसरी मूल्य बढेको अवस्थामा यस्ता घातक वस्तुको मूल्य त झन् यो कर त झन् बढाउनु पर्ने थियो। ठ्याक्कै
1: उल्टा भयो, यहाँ सम्झनाजीले भन्नुभएको छ ठ्याक्कै उल्टा भयो। अब हामीले चाहिँ बेसिक आधारभूत कुराहरू चाहिँ महँगो हुने भयो, अनि स्फीतिजन्य पदार्थ चाहिँ सस्तो हुने भयो, सुलभ हुने भयो। सुलभ भएपछि चाहिँ यसको माग र आपूर्तिको ट्रेड अफको हिसाबले चाहिँ पहुँच बढ्ने, पहुँच बढेपछि मान्छेले चाहिँ जतै पहुँच बढेपछि एभाइलेबल भएपछि खाने भयो, मान्छेले खानालाई उत्साहित हुने भयो,
0: मूल्य पनि खासै बढ्यो,
1: खासै बढेन, सस्तो भयो होइन, त्यो हिसाबले चाहिँ हामीले सोचेको भन्दा विपरीत भयो यहाँले भन्नुभएको जस्तै।
0: पछिल्ला 4-5 वर्षको ट्रेन हेर्ने हो भने त्यो अनुसार चाहिँ के देखाउँछ त?
1: होइन, विगतमा पनि त्यस्तो धेरै उल्लेखनीय वृद्धि भएको छैन होइन, जस्तो हामीले हाम्रो नेपाल विकास अनुसन्धान प्रतिष्ठानले विगत 8 वर्षदेखि यो विषयमा अनुसन्धान गर्ने र प्रमाण जुटाएर प्रमाणका आधारमा पैरवी गर्ने गर्छ कर बढाउनु पर्यो भनेर। त्यो हेर्दाखेरि चाहिँ अब विगतमा 3-5% चाहिँ रेगुलर बढाउने गरेको छ होइन, यहाँले पनि सम्झिनु भएको होला संसदमा सबैभन्दा ठूलो स्वरले कराउने भनेको मदिरा र स्फीतिजन्य पदार्थमा कर बढाइएको छ भन्दा सबैजना चाहिँ ताली बजाएर स्वागत गरेको पनि सुनिन्छ, तर यथार्थमा फेरि 3-5% मात्रै बढेको हुन्छ। जुन यहाँलाई मैले निवेदन गरे त्यो भनेको बढेको होइन, त्यसले सस्तो नै बनाउँछ, र इन्फ्लेसन ब्यालेन्सको लागि 10% गर्नुपर्ने। सन् 2021-22 बेलामा एकचोटि 25% बढ्यो, एकचोटि 20% बढ्यो है, यो चाहिँ अन्त शुल्कमा आयो फेरि होइन। 3 किसिमको कर लागिरहेको हुन्छ स्फीतिजन्य पदार्थमा, एउटा चाहिँ मूल्य अभिवृद्धि कर भिएटी जुन 13% लाग्छ, अर्को चाहिँ स्वास्थ्य जोखिम कर भनेर लाग्छ। स्वास्थ्य जोखिम कर चाहिँ नोमिनल छ, जस्तो चुरोटमा चाहिँ एक खिली चुरोटमा 60 पैसा लाग्दै आएको छ, धेरै बढाएको पनि छैन त्यो। र अर्को चाहिँ अन्तशुल्क चाहिँ यो बिहेभियर चेन्ज ट्याक्स जस्तो हो होइन, यसले चाहिँ यो बढाएर मानिसलाई यो खानालाई निरुत्साहित गर्ने हो, र त्यो चाहिँ बढाउनु पर्छ भन्ने हाम्रो चाहिँ लबी हो, पैरवी हो, त्यो भएको अवस्था छैन। र यहाँले भन्नुभएको विगत केही वर्ष अगाडि चाहिँ 20% र 25% एकचोटि भयो, त्यस पछाडि चाहिँ खासै धेरै भएको छैन। हामीले 7-8 वर्षको दरमियानमा अब 10% अनि 3-5% चाहिँ रेगुलर हो, त्यस्तो बढ्दै आएको छ। त्यो चाहिँ यो एकदम इन्क्रिमेन्टल हो, त्यसले चाहिँ खासै प्रभाव पर्दैन यसको चाहिँ।
0: यो 3 वटा करको कुरा गर्दाखेरि अलिकति मलाई यहाँ जोड्न पनि के मन लाग्यो भने, जस्तो बजेटमा 10% स्फीतिजन्य पदार्थमा कर लिएको छ भन्ने छ, अनि यहाँ आर्थिक विधेयकमा आएर 3-4% भएको छ। यो र यो जुन हजुरले भन्नुभएको कुरा बीचको तालमेल अलिकति प्रस्ट्याइदिनु होला।
1: यहाँलाई मैले भनेको जस्तै जुन मूल्य अभिवृद्धि कर चाहिँ अब फिक्सै छ अरू वस्तुमा जस्तै, यसमा पनि 13% हामीले भन्दै आएको छौं। यसमा 13% होइन, यसमा चाहिँ बरू बढी नै लगाए पनि हुन्छ। जस्तै यसपालि यहाँले यहाँले सम्झिनुहुन्छ भने यसपालि विद्युतमा बीएटी 5% लगाइराखेको छ, होइन? अब अरू विभिन्न कुरामा जस्तो चाहिँ शिक्षामा पनि कर लागिरहेको छ, होइन? यसरी विभिन्न किसिमको नयाँ करको व्यवस्थाहरू पनि हुँदैछ। अब त्यो हुँदा हुँदै यस्तो सुधिजन्य पदार्थमा त झनै बढी लगाउनु पर्ने, यो 13% जुन मूल्य अभिवृद्धि कर अरू कमोडिटीमा लाग्छ यसमा त डबलै गर्दा पनि हुने हो, केही फरक पर्दैन भन्ने चाहिँ हामी भनाइ छ। दोस्रो स्वास्थ्य जोखिम कर, जुन चाहिँ चुरोटमा पहिला 1 पैसाबाट शुरू भएको, एक खिली चुरोटमा 1 पैसा कर लगाउनेबाट शुरू भएको एउटा अभियान जस्तो, अहिले त्यो 60 पैसा भएर आएको छ। र त्यसको चाहिँ कर भार टोटल हिसाब गर्ने हो भने चाहिँ जम्मा 4-5% मात्रै पर्छ कर भार चाहिँ, होइन? यो चाहिँ खुद्रा मूल्यमा त्यसको कर भार। अनि यता अन्तशुल्क चाहिँ अघि हामीले भनेको जस्तै अब 4% वृद्धि हुँदाखेरि त्यस्तै 25-24% जति हुन्छ। त्यसो गर्दाखेरि चाहिँ यता मूल्य अभिवृद्धि कर र अघिको पाप कर अथवा जो स्वास्थ्य जोखिम कर र अन्तशुल्क गरेर त्यस्तै 40% हाराहारीमा मात्रै पर्छ, होइन? जुन चाहिँ सम्झनाजीले भन्नुभएको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको 75% हो। अझ हामी त डिटेल एनालिसिस गर्दाखेरि हामी 40% हाराहारी भन्छौँ, अझ केही संस्था डब्ल्युएचओले त नेपालको 30-35 भन्दा बढेकै छैन पनि भन्छन्, होइन? जे होस् एकदमै 75%लाई एउटा रेफरेन्स मान्ने हो भने धेरै नै कम, होइन? जुन चाहिँ यहाँले अरू पनि देशको हेर्नुभयो भने हाम्रो छिमेकी मुलुकको हेर्ने हो तुलना गर्नुभयो भने नेपालको चाहिँ सबभन्दा साउथ एसियामै दक्षिण एसियामा सबभन्दा कम कर लगाउने देशमा चाहिँ पर्छ हाम्रो।
0: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेछ नि, बजेटमा 10% सुतिजन्य पदार्थमा, आर्थिक विधेयकमा 3-4%, अलिकति अझ हामीले बुझाउन सकेनौं कि?
1: जै काम गर्न धेरै प्रमाणहरू जुटाएर अर्थ मन्त्रालयमा बहस छलफल पैरवी गर्न बाँकी नै होला, धेरै गर्न पर्छ, तर म त्यस्तो धेरै बुझ्नुपर्ने गाह्रो चिज पनि छैन क्या यो। त्यो भएर अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन, त्यो अनि त्यो चाहिँ गलतै भयो, त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्नमेन्टले।
0: बजेटमा जति आयो आर्थिक विधेयकमा
1: त्यति नै आउनुपर्छ। एउटा हामीलाई के लाग्छ भने उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चुरोटको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ, होइन? त्यो पनि प्रश्न हुन बाँकी नै छ। अब त्यो बाहिरबाट आउने चुरोट अथवा चाहिँ सुतिजन्य पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन, किनभने बाहिरबाट आउने चुरोटको प्रतिशत चाहिँ एकदमै कम हो, एकदमै न्यून हो, जुन भन्सार तिरेर होइन आउने चाहिँ एकदमै लेस देन 1% छ। त्यो हिसाबले चाहिँ यहीँ उत्पादन हुने हो अधिकांश चाहिँ सुतिजन्य पदार्थ, त्यो हिसाबले कर प्रष्ट हुनु पर्यो। यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि, त्यो पनि भएन, र 10% आफैमा चाहिँ पर्याप्त होइन, होइन? यो चाहिँ अब 20-25 त मिनिमम पनि हुन पर्थ्यो, होइन? अब यो हिसाबले भन्ने हो भने हाम्रो चाहिँ 75% हाम्रो जुन लक्ष्य राख्नुपर्ने हुन्छ त्योभन्दा हामी धेरै नै टाढा हुनेछौँ हाम्रो करको स्थिति।
0: अझ चुरोट भन्दा त खैनी गुटकामा एकदमै नगण्य मात्रा मात्र कर लिएको पाइएको पनि छ, होइन? वास्तवमा यो के पाउनु भएको छ यहाँले चाहिँ?
1: यहाँले ठिक भन्नुभयो, यो कर चाहिँ यो चुरोट अथवा फिल्टर गरिएको आइटमहरूमा चाहिँ यसको मूल्यमा लाग्दै आएको छ कर, होइन? एड भलोरम ट्याक्स भन्छ त्यसलाई, होइन? अब अर्को चाहिँ यो एकदम जुन कमन छ च्युइङ टोब्याको, होइन? पान परागदेखि लिएर खैनी, होइन, विभिन्न किसिमको चाहिँ छ, एकदमै कमन छ। अब त्यसमा चाहिँ वेटमा लाग्छ, अझ भोल्युममा किलो अथवा क्विन्टल, अब त्यसमा लाग्दै आएको छ। हामीले त भन्छौँ त्यसलाई अझ त्यसमा पनि मूल्यमै लाग्नुपर्ने हो, होइन? किनभने तपाईँको भोल्युममा अब थोरै अब एक केजी अब रले कति चाहिँ तपाईँको अरू रिफाइन प्रडक्ट बन्छ कति बन्छ भन्छ, त्यस कारण रिफाइन प्रडक्टमा चाहिँ लगाएको भए अझ त्यसमा चाहिँ मूल्यमा ठ्याक असर पर्थ्यो। अब त्यो आयातित रमा लाग्दाखेरि चाहिँ त्यसको चाहिँ कुनै लेखाजोखा नै भएन, कर नलागेको सो सर भयो,
0: कच्चा पदार्थमा लाग्यो, प्रशोधित तयारीमा लागेन। पछिल्लो समयमा हामीले अब यो सुर्तिजन्य पदार्थको कुरा गर्दा, भेप, ई सिगरेट होइन विद्युतीय चुरोटहरूको, यसमा चाहिँ अलिकति सरकार उदासीन भएको हो कि यसमा लगाउनु पर्ने करमा पनि के पाउनु भएको छ?
1: ठिक भन्नुभयो, यो चाहिँ यो ई सिगरेटको नाममा अहिले यत्रतत्र सबैतिर सर्वत्र चाहिँ देखिएको छ, विशेष गरेर युवाहरूमा, कि अहिले यो ई सिगरेट चाहिँ विभिन्न किसिमको एउटा भ्रम पनि छ मानिसलाई, अब यो नन स्मोकिङ स्मोक आउँदैन यसबाट, यसले असर पनि गर्दैन भन्ने खालको भ्रम पनि छ युवाहरूमा, र एउटा फेसनको रूपमा चाहिँ मान्छे केटाकेटीहरूले चाहिँ सेवन गरिराखेको छ, लिइराखेको छ विभिन्न डिजाइनमा चाहिँ, कोही कलमको, कोही पेन ड्राइभको, विभिन्न किसिमको। यो चाहिँ अब अभिभावकलाई झुक्याउन नि सजिलो, टिचरलाई झुक्याउन नि सजिलो, लुकाउन नि सजिलो, के हो के हो होइन,
0: युवालाई चाहिँ
1: आकर्षित गर्ने खालको त्यो खालको आइरहेको छ। नम्बर एक, यो भ्रम मात्रै हो, यो यसले चाहिँ असर चुरोट भन्दा कम गर्दैन, झनै यस असर छ यसको, यसको चाहिँ मल्टी डाइमेन्सनल यसको इफेक्टहरू छ, यसको प्रभावहरू छ, नकारात्मक प्रभावहरू छ, त्यो एउटा चाहिँ भ्रमलाई चिन्न जरुरी छ होइन। दोस्रो चाहिँ सरकारको उदासीनता यहाँले पनि भन्नुभयो, त्यो एकदमै ठूलो छ। जस्तो हाम्रै छिमेकी मुलुक भारतमा ई सिगरेट ब्यान छ है, नेपालमा पनि कानूनले ब्यानै गरेको छ होइन, कानूनले ब्यान गरेको छ, तर यसको चाहिँ अनुगमन नियन्त्रणको कुराहरूमा चाहिँ हाम्रो फितल हो होइन। जस्तो यहाँलाई सम्झना भएको भए, पुरै एउटा नेपाल सरकारको एउटा एउटा एउटा गलत चाहिँ ऊ भयो, के भयो भने नेपालमा नि ई सिगरेट ब्यान हो, तर जुन बजेट भाषण पछि मूल्य सूचीहरू दिइन्छ होइन, र त्यो अनुसारको दर रेटहरू राखिन्छ, भन्सार शुल्क करहरू राखिन्छ, त्यसमा चाहिँ सूचीकृत भएर आयो क्या ई सिगरेट चाहिँ। अनि यहाँलाई कतिको सम्झना छ सम्झनाजीलाई, अब त्यो सूचीकृत भएपछि चाहिँ कम्पनीहरूले आयात गर्यो है ई सिगरेटहरू।

0: ज्ञान भएको हुनाले भारततिर जाने होइन उत्तरतिरबाट दक्षिणतिर जाने फ्लो पनि नेपालबाट हुन सक्ने सम्भावनाहरू हुन्छ है त्यो यहाँले सम्झिनुहुन्छ भने धेरै नै भन्सारमा अथवा चाहिँ पक्रेको होइन गरेको चाहिँ लुकिसिप लगेको कुराहरू पनि सुनिन्छ त्यो होइन कन्फिस्टिकेट गरेको त्यसलाई चाहिँ गरेको पनि पाइन्छ त्यस कारण के भन्दाखेरि हामीले चाहिँ ब्यान गरेको हो भने स्ट्रिक्टली ब्यान गर्नु पर्यो ओसार पसारमा पनि उत्तिकै हामीले कडा कडाईका साथ लागू गर्नु पर्यो र हामीले त्यस्तो खालको भूल पनि गर्न भएन सूची बनाउने फेरि कर लिने जस्तो काम पनि गर्न भएन
1: यसपालि के भएको छ पोहोर त त्यसरी गल्ती भयो होइन यसपालि
0: इभेन्ट त बिहानै हो यो अनि बिहान भएपछि ल्याउन पाइँदैन होइन अब त्यो भेपमा चाहिँ अब भेप चाहिँ बिहान नै हो प्रतिबन्धितै हो
1: एकातिर कानूनले चाहिँ प्रतिबन्ध भनिरहेछ यो चाहिँ यो प्रतिबन्धको कुरा लेख्या छ भन्या छ बजारमा छ्यापछ्याप्ती पाउने व्यवहारमा यो कानून र व्यवहार बीच कसरी तालमेल मिल्न सकेन कहाँ चाहिँ फितलो भयो त
0: अनुगमनकै कुरा भन्छौ हामी त होइन जस्तो एउटा चाहिँ स्वास्थ्यसँग जोडिएको यति ठूलो जुनले चाहिँ स्वास्थ्यको सबैतिर असर पार्छ अब त्यस्तो वस्तुलाई अनुगमन गर्ने हो होइन कानूनलाई कार्यान्वयनको पक्षलाई चाहिँ कडाईका साथ लागू गर्नको लागि चाहिँ दुर्भाग्य के छ भन्दाखेरि अनुगमन गर्ने जुन चाहिँ मलाई लाग्छ स्वास्थ्य मन्त्रालय अथवा गृह मन्त्रालय अन्तर्गत बढी सम्बन्धित छ अब त्यो अनुगमनको पक्ष चाहिँ हाम्रो धेरै नै फितलो छ अब तपाईँ गृहमा अथवा गृहको चाहिँ जिल्ला सिडिओ कार्यालयमा भन्नुहुन्छ भने सिडिओ कार्यालयमा अब साग सिडिओबाट यो चाहिँ अनुगमन गर्ने भन्ने एक किसिमले तोकिएको अवस्था छ पहिलाको नियम अनुसार निर्देशिका अनुसार अब अहिले गएर संहिता लागू भएपछि स्थानीय निकाय नै त्यसको चाहिँ अनुगमन गर्न सक्छ भन्ने कुरा पनि लेखिएको छ होइन त्यस कारण अब जुन अनुगमन निकाय तोकिएर उहाँहरूले चाहिँ यो काम गर्नुपर्छ र त्यस एकदम डेजिग्नेटेड मान्छे नै त्यसमा लाग्नुपर्छ भन्ने कुराहरू चाहिँ हो यथार्थ हो तर त्यो भएको छैन अभ्यासमा
1: हामी यतिखेर कुराकानी गरिरहेका छौं कार्यक्रम बदलिदो नेपालमा विशेष गरेर अहिलेको सन्दर्भ जुन जोडेर सुर्तीजन्य पदार्थमा लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा चर्चा गरिरहेका छौं नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँग र डाक्टर साहब जस्तो यहाँले चर्चा गर्दाखेरि सुर्तीजन्य पदार्थको बारेमा चाहिँ जुन लगाएको करका बारेमा हामीले चर्चा गरिरहेका छौं यो रक्सीमा लगाउने करमा चाहिँ सरकार मौन रह्यो यसपालि भनेर पनि आइरहेछ मौन रहेको हो कि नगण्य रूपमा कर बढ़ाएको हो कि के पाउनु भएको छ त यहाँले
0: खास हाम्रो प्रतिष्ठानले बढ़ी चाहिँ टोब्याकोमा काम गरिरहेको छ गत 7-8 वर्षमा यसपालिदेखि हामीले मदिरा पनि जोडेको छौं होइन अर्को चाहिँ यो चिनी युक्त पेय पदार्थ पनि जोडेको छौं एसएसबी भन्छ सुगर एण्ड सल्ट बेभरेज होइन त्यसमा एकदम इनडेप्थ स्टडी त हामीले गरिसकेको छैनौं तर हाम्रो प्रिलिमिनेरी प्रारम्भिक अनुसन्धानले चाहिँ यसपालि पनि बढ़ेन एउटा चाहिँ विद्यमान कर पनि एकदमै कम छ यो मदिरामा होइन दोस्रो चाहिँ यसपालि पनि बढेन जस्तो यसमा चाहिँ जस्तो विभिन्न खालको मदिराहरू छ अब स्पिरिट भयो बियर भयो होइन वाइन भयो सफ्ट ड्रिङ्क होइन अलिकति कम भएको अनि विभिन्न किसिमकोमा फरक फरक छ त्यो स्वाभाविक होइन तर हामीले चाहिँ के भन्दाखेरि त्यो स्पिरिट त्यसको कन्सन्ट्रेसन अनुसार होइन कर लगाउनुपर्छ पनि भनिराखेको छौँ होइन र यसपालि बढेन यो त यहाँले पनि भनिहाल्नु भयो र समग्रमा कर एकदमै कम छ यसलाई चाहिँ अझै जसरी हामीले सुर्तीजन्य पदार्थमा हामीले पैरवी गरिराखेको छौँ उत्तिकै यो पनि महत्वपूर्ण छ यसलाई पनि करको माध्यमद्वारा नियन्त्रण गर्न सकिन्छ र गर्नुपर्छ त्यो भन्दै आएको छौँ हामीले
1: अब ठ्याक्कै कर नबढ्ने बित्तिकै यी जुन घातक वस्तुहरू जुन चाहिँ हामीले भनिरहेका छौँ यो घातक वस्तुमा कर नबढ्ने बित्तिकै चाहिँ यसले नागरिक समुदायको स्वास्थ्यलाई अर्थतन्त्रदेखि लिएर रोजगारीदेखि लिएर उसको आर्थिक अवस्थादेखि कहाँ कहाँ चाहिँ असर पार्ने भयो त यसले
0: असर त यसको भयभाग छ सम्झने होइन पहिलो त यहाँलाई भनौँ अब जस्तो उदाहरण सुर्तीजन्य पदार्थकै कुरा गर्ने हो भने एक वर्षमा 39,200 मान्छेले चाहिँ मृत्युवरण गर्छ भन्ने आँकडा छ त्यो आफैमा डरलाग्दो भयभाग हो दोस्रो यो त मृत्यु हुने कुरा भयो होइन मान्छे त्यसको असर त धेरैलाई असर भएको हुन सक्छ नि त होइन. जस्तो यहाँलाई एउटा आँकडा म भन्छु, लगभग हाम्रो अनुसन्धानले बताए अनुसार 34% मान्छेले शुद्धिजन्य पदार्थ सेवन गर्छ नेपालमा. त्यो आफैमा एकदम डर लाग्दो कुरा हो. विश्वमै धेरै कन्जम्सन हुने देशमा पर्छ भन्ने मलाई लाग्छ होइन. त्यो भनेको झन् लगभग 68

0: लाख मान्छे होइन तीन करोड जनसंख्यालाई हिसाब गर्ने 67 लाख मान्छेले पिउँछ भन्ने कुरा चाहिँ डरलाग्दो तथ्याङ्क हो। त्यसमा अर्को एउटा एकदमै हामीले जोड गरेको कुरा चाहिँ महिलाको भन्दा पुरुषको संख्या एकदमै बढी छ, 5 गुणाले बढी छ। अब 5 गुणाले बढी छ, अब कल्पना गरौँ न हाम्रो जस्तो सामाजिक संरचनामा महिला पुरुषसँगै बसिने, बुवा आमा छोरा छोरी होइन अझ जोइन्ट फ्यामिलीमा बस्ने, अनि अब हजुरबाले पिउने अनि बुवाले पिउने होइन अझ आमाले नपिउने होइन, अब हामी जुन पेसिभ स्मोकर भन्छौ अनि एउटै घरमा सँगै खाने पिउने सबै हुँदाखेरि त पेसिभ स्मोकर त आमा दिदी होइन बुहारीहरू बने होइन, भनेपछि त एकदम असर त उहाँहरूलाई त्यो सँगै बसेपछि सँगै खाएपछि त त्यो त इनियल भइरहेको हुन्छ, असर उत्तिकै छ
1: बाल बालिकालाई
0: यहाँले भन्नुभयो, बाल बालिकालाई उत्तिकै असर छ क्या। त्यस कारण वास्तवमा यो पेसिभ स्मोकरले मैले पिउँदिन र पिउनुहुन्न भन्ने सजगता अथवा नपिएको र अरूकोबाट अरूले पिएकोबाट मलाई असर हुनु हुँदैन भन्ने खालको एउटा अधिकार पनि हननको कुरा पनि ल्याउनु पर्छ भनेर हामी कुरा गरिरहेको छौँ क्या। त्यसकारण के भन्दाखेरि हाम्रो जस्तो चाहिँ समाजमा अब एउटा डेजिग्नेटेड प्लेसमा मात्रै खाने होइन भन्ने कुरा पनि आउँदैन, हेर्नुहोस् होइन घरभित्रै खाइन्छ। अब अझ तपाईँ हामी होटलमा जाँदाखेरि पनि अब होटेलहरूले स्मोकर र नन स्मोकर जोन छुट्याउनु पर्छ भन्ने नियममा छ प्रष्ट होइन, अब स्मोकिङ जोन एकदमै एउटा राम्रोसँग डिजाइन भएको हुनुपर्छ बाहिरतिर नजाने खालको होइन धुवा धुलो, अब त्यो खालको अवस्था छैन। अब हामीले चाहिँ त्यो स्मोक गर्ने मान्छेले प्रयोग गरेकै ठाउँमा हामीले बसेर खानुपर्ने बाध्यताहरू छ, भनेपछि त सेकेन्ड एन स्मोकरको रूपमा हामीले पनि इनहेल गरिरहेको हुन्छौँ होइन, अझ थर्ड एन स्मोकर भन्छ हजुरलाई कतिको थाहा छ, हामीले थर्ड एन स्मोकर भनेको चाहिँ अब त्यहाँ उसले चाहिँ प्रयोग गरेको चर्पी अथवा चाहिँ त्यही कोठामा अब पर्दा कार्पेटले पनि लिइरहेको हुन्छ, अब त्यो पनि मान्छेले फेरि हामी गएर बसेर गरेपछि त्यो इनहेल हुने भयो,
1: भनेपछि
0: सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड स्मोकिङको एकदम भयावहक स्थिति छ। अब यहाँलाई एउटा आँकडा भनौँ, असरको कुरा गर्नुभयो यहाँले, सुतिजन्य पदार्थले मात्रै यसको स्वास्थ्यमा कति खर्च हुन्छ भनेर अनुसन्धान गर्दाखेरि 45 अर्ब एक वर्षमा खर्च भएको एउटा तथ्याङ्क छ क्या प्रति वर्ष, हेर्नुहोस् है। अब यता अघि कर भनेर भन्नुभयो, कर उठेको चाहिँ त्यस्तै 30-35 अर्बको हाराहारीमा छ होइन, त्यसकारण हामी एउटा झुकिएको अवस्था अथवा नबुझेको हो कि बुझाउन नसकिएको हो, हामीले करको नाममा सुतिजन्य पदार्थको उद्योगलाई प्रमोसन गरिराखेको कुराले उठेको कर चाहिँ 30-35 अर्ब होइन, अन्त स्वास्थ्यमा परेको असरको खर्च चाहिँ 45 भनेपछि सिधै यो चाहिँ अब घाटाको व्यापार भइरहेको छ होइन, यो पनि एकदमै नमिल्दो कुराहरू छ, थप पैरवी गर्न पनि जरुरी छ र नीति निर्माताहरूले यो कुराहरूलाई बुझेर करको दायरा चाहिँ र करको मात्रा बढाउनु चाहिँ एकदमै जरुरी छ भन्छौँ हामी चाहिँ।
1: हजुर, अब जुन हामीले कर वृद्धि गर्नुपर्ने भन्दा भन्दै कर चाहिँ कम देखिएको छ यसपालि होइन, यो कर कम हुने बित्तिकै चाहिँ यसले अघि यहाँले भनिसक्नुभयो दुई देश बीचमा हामी छौं होइन, एकबाट अर्कोमा ओसार पसार हुने यो अवैध आयात र तस्करीको जुन कुराहरू छ होइन, यसको जोखिम चाहिँ बढ्ने सम्भावना के छ त अब?
0: हो, यो चाहिँ अब एउटा त सरकारले नियन्त्रण गर्ने कुराहरूमा एकदमै सजग हुनुपर्छ, ओसार पसारको लागि चाहिँ अब नाकामा अनुगमनको कुराहरू कडाई गरिनु पर्यो होइन, हामीले हाम्रो लागि कन्जम्सनको लागि नल्याए पनि ओसार पसारले गर्दाखेरि अब एकदमै हामी आफै फसिने कुरा भयो, अर्को कुरा युवाहरू त्यसमा लाग्ने सक्ने सम्भावनाहरू हुनु भयो र एउटा हबकै रूपमा डेभलप हुनु भनेको त यो राम्रो होइन। यहाँलाई कतिको थाहा छ अब अहिले बिहार र उत्तर प्रदेशमा सुतिजन्य पदार्थ र मदिरा एकदमै कडा भएर आइरहेको छ, त्यसकारण अब स्थिति कस्तो छ भन्दाखेरि अब सुतिजन्य पदार्थ सजिलै मजाले खानको लागि नेपाल पस्ने मान्छेहरू प्रशस्त छ, मदिरा खानको लागि होइन, न्यू इयर सेलिब्रेट गर्न विभिन्न कुराहरू, अनि त्यो चाहिँ एउटा एकदमै भयावहक स्थिति देख्छौँ हामी यो नाका एरियामा हेर्ने हो भने, अब त्यो हिसाबले अब यो अवैध व्यापारलाई रोक्नलाई चाहिँ अब नियन्त्रण गर्नुपर्छ, अनुगमन गर्नु पर्यो, तर हामीले चाहिँ यसलाई महँगो बनाउनु पर्यो सो द्याट भारतको मान्छे नेपालमा होइन सस्तो छ भनेर आउने जुन अहिले स्थिति छ त्यसलाई चाहिँ रोक्नका लागि यहाँ पनि महँगो बनाउनु पर्यो होइन, त्यो भएपछि पाउँछ कम हुन्छ यहाँ आउनुको अर्थ हुँदैन र हामीले चाहिँ अब कडाई पनि गर्दै गर्नु पर्यो।
1: यहाँ त के अवस्था देखिन्छ भने जहाँ कडाई गर्नुपर्ने जहाँ अनुगमन गर्नुपर्ने जुन भयावह स्थिति छ त्यसलाई चाहिँ नदेखा जस्तो गरेर कहाँ चाहिँ आँखा दृष्टि लगाइरहेछ त
0: यो सरकारको आँखै पुगेन भन्छु म चाहिँ होइन। दुई तिनवटा कुराहरू यसमा हाम्रो अनुभवले बताउँछ हाम्रो अनुसन्धानले बताउँछ। एउटा कुरा एकदमै कम गुणस्तरको च्युइङ टोबाकोहरू यो गुड्खा पान विभिन्न योहरू छ नि त्यस्तो चाहिँ भारतबाट नेपालमा पनि प्रशस्त आइरहेको अवस्था छ। भारतमा चाहिँ नेपालमा बनेको चुरोट भनेको चाहिँ एकदमै अमूल्य एकदमै प्रिसियस एकदमै राम्रो मान्छ र नेपालबाट कर नतिरी भन्सार नतिरी नेपालबाट अवैध रूपमा चुरोट चाहिँ भारत पनि गइरहेको छ। अब कर तिरेर भन्सार तिरेर हाम्रो चाहिँ गएको भए पनि एउटा राजस्व बढ्ने कुरा आउँथ्यो त्यो पनि भएन होइन, अवैध रूपमा जाने हाम्रो खुला बोर्डरले गर्दाखेरि। र दोस्रो चाहिँ कम गुणस्तरको चाहिँ उताबाट प्रशस्त आउने होइन, त्यो भएको हुनाले चाहिँ यसलाई चाहिँ अनुगमन गरेर नै नियन्त्रण गर्न सकिन्छ। त्यसको त्योभन्दा अरू उपाय छैन, आउनै दिनु भएन बाहिरको कम गुणस्तरको। एउटा जाने कुराहरूलाई पनि एउटा सिस्टमेटिक जान पर्यो जाने नै हो भने पनि, तर हामी हाम्रो भनाइ चाहिँ के भन्दाखेरि अनुगमनै भएन।
1: जनकपुर चुरोट कारखानालाई चाहिँ फेरि पुनर्स्थापना गर्ने भनेको छ, धेरै हराएका र मेटिएका उद्योगहरूलाई फेरि पुनर्जीवन दिने कुराहरू आइरहेछ होइन। सुर्ती उद्योग र व्यवसायलाई चाहिँ यो जुन खालको कर नीति ल्याएछ नि यो कर यसले चाहिँ कस्तो खालको फाइदा पुर्याउँछ त? अब
0: हामी त भन्दै आएको छौँ नेपाल जस्तो स्रोत साधनले प्राकृतिक स्रोत साधनले सम्पन्न भएको देशमा चाहिँ सुर्तीको व्यापार गर्न पर्दैन, चुरोटको व्यापार गर्न पर्दैन, अरू नै विभिन्न जडीबुटी औषधि विभिन्न कुराहरू गर्न सकिन्छ कल कारखाना नै खोल्ने हो भने। यहाँले भन्नुभएको जस्तै अहिलेको नयाँ सरकारले पनि सातवटा उद्योगहरूलाई पुनर्स्थापना गर्नेमा दुई नम्बरमा नै जनकपुर चुरोट कारखानालाई राखेको छ। यो एउटा विडम्बनापूर्ण निर्णयको रूपमा हामीले हेरेको छौँ, हामीले प्रेस विज्ञप्ति पनि निकाल्यौँ यो राम्रो निर्णय होइन भनेर। सन् 2011 बन्द भयो होइन, यो व्यवस्थापनको कारणले बन्द भएको, कुनै स्वास्थ्यमा सजगताको कारणले हामीले बन्द गरेको पनि होइन। र अहिले यसलाई चाहिँ पुनर्स्थापना गर्नु भनेको चाहिँ यो उल्टो बाटोमा हिँड्नु होइन, हामीले चाहिँ अहिलेको जमानामा चुरोट बेचेर आय वृद्धि गर्छौं भन्ने सोच्नु यो चाहिँ गलत हो। किनभने अब नेपालमा अहिले अघि यहाँलाई मैले निवेदन गरेँ 34% मान्छेले सेवन गर्छ, आफैमा सबभन्दा बढी सेवन गर्ने देशमा सूचीकृत छ नेपाल। अब तपाईँले फेरि यहाँ उद्योग खोल्नुहुन्छ भने त्यो उद्योगको प्रभाव त्यो कच्चा पदार्थ उत्पादन गर्नु पर्यो, यो गर्नु पर्यो, हरेक वातावरण एउटा सुधिजन्यमय हुने स्वाभाविक हो भनेपछि त यसले त प्रिभेलेन्स अथवा पिउने वातावरण त अझ प्रमोट गर्ने भयो होइन, अझ पिउने सक्ने भयो मान्छेले, यसको असरहरू प्रशस्त हुने भयो भने। अर्को यता हामी जनस्वास्थ्यको स्थितिमा हामी अझै खराबको स्थितिमा अलरेडी छौं। अब चुरोट फ्याक्ट्री चाहिँ हामीले पुनर्स्थापना गर्यौं भने फेरि हाम्रो जनस्वास्थ्यको स्थिति झन खराब हुने कुरा निश्चित छ। त्यसकारण हामी त भन्दै आएको छौं स्वास्थ्य मन्त्रालय र यो अर्थ मन्त्रालयको बीचमा अन्तर मन्त्रालयको कोअर्डिनेसन र छलफल गर्न पर्न जरूरी छ।
1: अर्को एउटा उद्योग छान्न सकिन्थ्यो होला जसले चाहिँ त्यो देशको अर्थतन्त्रलाई पनि फाइदा पुगोस्, रोजगारीमा पनि फाइदा पुगोस् र स्वास्थ्यलाई नै कुनै नकारात्मक हानि नपुग्योस्, त्यो उद्योग छान्न सकिनेमा चाहिँ हामीले यसरी
0: होइन
1: छनौटमा चाहिँ हामी चुक्यौं।
0: हजुर हजुर एकदमै।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा कुराकानी गरिरहेका छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँगको थप कुराकानी बाकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer, light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one rule, though we're all about safety, when I go in transit, I'm safe there and safe back, spread out the word from the roads to the racetrack, Michelin, Michelin, Michelin.
3: Safety!
2: Michelin, Michelin. Michelin.
3: World's number one tire brand.

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा सोर्तीजन्य पदार्थमा सरकारले लगाएको करका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जयकुमार गुरुङ। डाक्टर, फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रममा। हामीले विशेष गरेर यो सोर्तीजन्य पदार्थ मा लगाएको करका बारेमा चाहिँ चर्चा गर्यौं, होइन? अलिकति स्वास्थ्यमा पार्ने प्रभावको बारेमा अब हामी छलफल गर्दै जाउँ। जस्तो स्वास्थ्यमा चाहिँ यो सुतिजन्य पदार्थको प्रयोगले चाहिँ स्वास्थ्यमा कस्तो खालको प्रभावहरू पर्छ, अझ भनौं नसर्ने रोगहरू चाहिँ कसरी बढ़ाइरहेको छ यसले?
3: अब यो जनस्वास्थ्यमा पार्ने प्रत्यक्ष असरकै कारणले हामीले यो विषयलाई चर्चामा उठाएको हो र सबैले यसमा पैरवी पनि गरिरहेको अवस्था हो। अब यो यहाँले भन्नुभएको जस्तै नसर्ने रोग, नन कम्युनिकेबल डिजिज, जुन चाहिँ नेपालमा यत्रतत्र छ, सबैतिर, के शहर के गाउँ, त्यसमा अब जस्तो मुटु रोगको कुरा, मृगौलाको कुरा, होइन, श्वास प्रश्वास फोक्सोको कुरा, होइन, क्यान्सर, विभिन्न यो नसर्ने रोग भनेर एकमुष्ट नन कम्युनिकेबल डिजिज भनिन्छ। यो चाहिँ शहरमा पनि उत्तिकै छ, अब गाउँ गाउँमा, होइन, एउटा कसैलाई लाग्न सक्छ गाउँमा त स्वच्छ हावा छ, स्वच्छ पानी खान पाउँछ, होइन, मान्छेलाई कसरी रोग लागेको होला, मृगौलाको रोग प्रशस्त आइरहेछ, होइन, मुटुको रोग भएको चाहिँ प्रशस्त पाउँछ। र त्यसलाई यसो हामीले चाहिँ यो देशभरिको सर्वेक्षणहरू गर्यौँ, हामीले देशभरिको सर्वेक्षणहरू गर्दाखेरि चाहिँ गाउँतिर पनि उत्तिकै पेय पदार्थ, मदिराको, टोबाकोको, होइन, सुतिजन्य पदार्थको सेवन अत्यधिक छ, प्रशस्त छ। खानपान आरबीआरको कुराहरूले गर्दाखेरि चाहिँ एकदमै ठूलो असर छ। र अब नन कम्युनिकेबल डिजिजबाट नेपालमा 72% मान्छेको मृत्यु हुन्छ, अथवा मृत्यु हुनेको कारणको 72% चाहिँ एनसिडी नै हो, नन कम्युनिकेबल डिजिज। र त्यो डिजिजबाट यत्रो असर भइरहेको छ र यो रेट चाहिँ अरू देशको तुलनामा हाम्रो धेरै नै हो, होइन, र अब यत्रतत्र त्यो यसरी असर परिरहेको हुनाले कारक पनि हो र प्रिभेन्टेबल पनि हो क्या। अब जस्तो यो हेबिटसँग अब यो अखाद्य वस्तुको सेवन भन्ने कुरा त हामीले प्रिभेन्सन गर्न सक्छौँ, होइन, चेतनाको कुरा, बजार व्यवस्थापनको कुरा, उद्योगको चाहिँ प्रशस्त व्यापारी उनीहरूको चाहिँ व्यापारलाई हामीले नियन्त्रण अनुगमन गर्न सकेको खण्डमा यसलाई चाहिँ हामी नियन्त्रण गर्न सक्छौँ, प्रिभेन्सन गर्न सक्छौँ, होइन, त्यो कुराले हेर्दाखेरि चाहिँ यसको असर चाहिँ भयावह छ।
2: हजुर, जुन यहाँले भन्नुभयो यसको असर चाहिँ भयावह छ भनेर हामीले कुराकानी गरिरहेका छौँ। अलिकति युवाहरू र किशोर किशोरीमा चाहिँ स्वास्थ्यको यसको परेको प्रभावबारे अलिकति कुराकानी चर्चा गरौं। जस्तो पछिल्लो समयमा जुन खालको यो ई सिगरेट भेपको चाहिँ प्रयोग चाहिँ युवा पुस्तामा बढ्दो छ भनेर हामीले अघि पहिलो चरणमा पनि कुराकानी गरिसक्यौं, होइन? अब एकातिर युवा पुस्ता यसमा आकर्षित भइरहेछ, अर्कोतिर करलाई चाहिँ हामीले एकदम उदासीन भयौं कर बढ़ाउन। अब यसले चाहिँ कर नबढ़ाउने बित्तिकै चाहिँ जुन आकर्षित भइरहेको जहाँ लगाम लगाउनु पर्थ्यो त्यहाँ नलगाइसकेपछि यसले चाहिँ भविष्यमा चाहिँ कस्ता खालका अझ घातक अवस्था चाहिँ निम्त्याउन सक्छ?
3: ठिक भन्नुभयो, यो विशेष गरेर नयाँ किसिमको आइटमहरू यहाँले नै भन्नुभएको, ई सिगरेट र भेप र यो हुक्का, है, अब यहाँले देख्नुहुन्छ जाहीँ ताहीँ अहिले हुक्का बिनाको चिया पसलै हुँदैन, चाहे त्यो सानो एउटा होस्, होइन, अथवा स्ट्रिटमै भए पनि हुक्का चाहिँ विभिन्न थरीको सजाएर राखिरहेको देखिन्छ। अनि विडम्बना त अर्को के पनि लाग्छ भने विभिन्न भोज भतेरतिर पनि हुक्का बार राखेको हुन्छ, हेर्नुहोस् है, यो हुक्का प्रतिको मान्छेको एउटा अवधारणा। अब उहिले हजुरबाले पनि हुक्का पिउनुहुन्थ्यो, होइन, अर्कै खालको, होइन, माटोको, तामाको, के हो, अहिले चाहिँ अब थरी थरीको छ, अहिलेको चाहिँ सुन्दर सुन्दर। अनि खासै अब हाम्रो हजुरबा पनि 90 वर्ष बाँचेकै हो, यस्तो कुराहरू पनि जोड्छ मान्छेले, कुतर्क गर्छन्। बाबाआमाले पनि एक दुई सरका लिएकोलाई उनीहरूले सामान्यकरण गरिरहेको, सामान्य रूपमा लिइरहेको अवस्था,
2: उनीहरूलाई बुझाउन पनि सकिएको
3: छैन, होइन, त्यो हिसाबले चाहिँ अब यता अनुसन्धान स्वास्थ्य विशेषज्ञ चिकित्सकहरूको भनाइ अनुसार असर विभिन्न डिटेल विस्तृत अध्ययन गरेको अनुसार यसको असर चाहिँ कम छैन, यसको चाहिँ व्यापक असर छ, होइन, सबैतिरको असर छ। अनि त्यो असरले गर्दाखेरि चाहिँ यो कुरा बुझाउन जरुरी छ र यसलाई पनि हामीले नियन्त्रण उत्तिकै सजग भएर चिन्तित भएर हामीले लाग्नुपर्ने अवस्था छ। अब विशेष गरेर सहरी एरियामा यो ई सिगरेटको कुराहरू होइन र हामीले यो अनुसन्धान गर्दाखेरि चाहिँ विशेष गरेर भनौँ न यो तल्लो मध्यम स्तर अथवा लेबर क्लासको मानिसहरूमा चाहिँ यो सुर्तिजन्य पदार्थको सेवन गर्ने चाहिँ एकदमै हाई छ, पर्सेन्टेज हाई छ, उच्च छ, होइन। त्यो हिसाबले अब उनीहरूले चेतना पनि हामीले सचेत पनि गराउन सकेको छैनौँ, लिटरेट पनि गर्न सकेको छैनौँ, शिक्षा दिन सकेको छैनौँ भनेपछि यसको प्रत्यक्ष असर चाहिँ लेबर क्लासको मानिसहरू परिवारलाई अथवा त्यो खालको मानिसहरूलाई हुने भयो क्या। त्यो भएर अब यो चाहिँ भयावहको स्थिति छ, यसमा चाहिँ सरकारको हामी सबैको नजर जान जरुरी छ।
2: अब एकातिर जुन कर बढ़ाउनु पर्ने थियो त्यहाँ चाहिँ नबढ़िसकेपछि अर्को कुन तरिकाबाट कसरी चाहिँ हामीले यो जुन उपभोग छ नि उपभोग वृद्धि गर्न नहोस् भन्नको लागि कानूनमा पनि फेरि छ, कानूनमा पनि यसलाई बन्देज गरेका छन् के कतिपय कुराहरू, कसरी चाहिँ हामीले यसमा लगाम लगाउन सक्छौं त?
3: होइन, करको कुरामा त सरकारको सजग हुनै पर्छ र कर बढ़ाउनै पर्छ, यसमा चाहिँ दुई मत हुन सक्दैन। कर सरकारले पनि यसमा ध्यान पुर्याउनै पर्छ,
2: यसमा केही संशोधन गर्न सकिन्छ, जस्तो बजेटमा बढ़ाउन सकिएन अब कहीँ केही गरेर यसलाई बढ़ाउन,
3: होइन, अरू धेरै उपाय छ, जस्तो कर मात्रै होइन, होइन, डब्ल्यूएचओको विभिन्न यो एम्पावर भन्छ त्यसमा चाहिँ अनुगमन गर्ने, त्यस पछाडि अब चेतना दिलाउने, होइन, सचेत गराउने, त्यस पछाडि अब अघि पेसिफ स्मोकरको कुरा गर्ने, पेसिफ स्मोकरहरूलाई पनि हामीले प्रोटेक्ट गर्न सक्नु पर्यो, होइन, त्यस्तै गरेर अब यो विशेष गरेर उद्योगहरूको जाल हुन्छ, होइन, यो सुतिजन्य पदार्थहरूको चाहिँ अब प्रोड्युसरहरू, होइन, उनीहरूले त बढी भन्दा बढी युवाहरूलाई कसरी फसाउने, होइन, यङहरूलाई कसरी फसाउने, होइन, उनीहरूको एकदम डिटेल हिसाब किताब हुन्छ, उनीहरूको चाहिँ 13-14 वर्षको उमेरमा चाहिँ उनीहरूलाई फसाउन सकियो भने लामो समयसम्मको ग्राहक बन्छन्, उनीहरू छोड्न पनि सक्दैनन् उनीहरू नानीहरूले, अनि पछि चाहिँ अब ऊ 60-70 वर्षसम्मको उसको चाहिँ एउटा व्यापारको लागि निश्चित भयो, होइन, एउटा उपभोक्ता बन्यो। त्यो भएर यो उद्योगको जाल चाहिँ रोक्न सक्नुपर्छ, होइन, जस्तो तपाईँलाई म एक दुईवटा उदाहरण दिउँ। नेपालको ऐन नीति निर्देशनले चाहिँ उद्योगहरू त्यसरी प्रभाव पार्न पाउँदैन भन्ने कुराहरू छ, कानूनमा छ, तर त्यो हाम्रो एउटा अनुगमन पनि फितलो भएको अवस्थालाई मौका छोपेर उनीहरूले चाहिँ प्रशस्त प्रचार प्रसार र उनीहरूले चाहिँ फसाउने लोभ्याउने कुराहरू गरेको छ, प्रचारै गर्न पाउँदैन।
2: कार्यक्रमहरूमा कुनै पनि त्यस्तो सांगीतिक कार्यक्रमहरूमा चाहिँ चुरोट वितरण गरेको, उसको नम्बर लिएर पछि फेरि उसलाई त्यो मेसेजहरू पठाएर वितरण गरेको, त्यस्ता खालकाहरू पनि छन्, त्यहाँनिर नै हामीले लगाम लगाउन
3: सक्छौँ। जस्तो अब गाउँ गाउँमा तपाईँलाई एक दुईवटा उदाहरण लिउँ, जस्तो गाउँतिर स्रोतको अभावमा, होइन, चाहिँ अब सबै स्रोतको अभावै हुन्छ गाउँतिर, स्कूल, विद्यालय, के अरे स्वास्थ्य चौकी, होइन, त्यस पछाडि विद्यालय, होइन, विभिन्न कार्यक्रम गर्नको लागि अब स्रोतको अभाव, आर्थिक स्रोतको अभाव भइरहेको हुन्छ। त्यो अभावको कुरालाई फाइदा उठाउँदै सुतिजन्य पदार्थको उद्योगहरूले चाहिँ, होइन, उनीहरूलाई चाहिँ हाम्रो सामाजिक उत्तरदायित्व सीएसआर भन्छ नि, सीएसआरको नाममा उनीहरूलाई सपोर्ट गर्छन्, है, अब विद्यालयको अब छाना छैन विद्यालयको छाना हालिदिन्छु भन्छ, होइन, अथवा चाहिँ खेलकुद विद्यालयमा चाहिँ खेलकुदको आयोजना गर्नको लागि पैसा दिन्छ, होइन, त्यति मात्र होइन, तपाईँको सहर एरियामा यो साहित्यिक कार्यक्रमहरू गर्छन् आयोजना गर्छन् श्रुति कम्पनीहरूले, अनि त्यहाँ चाहिँ अब कति प्राय अब एकदम वरिष्ठ लरेट एकदमै बुद्धिजीवी मान्छेहरूलाई पनि फँसिराखेको हुन्छ र ब्याकग्राउन्डमा उसको चाहिँ के भन्छ स्पोन्सर गरिरहेको हुन्छ र स्पोन्सर त्यस्तो कम्पनीले गर्नुहुन्छ हुँदैन भन्ने कुरा याद पनि भइरहेको हुँदैन, होइन, अनि चिफ गेस्टको रूपमा मान्छेहरू गइरहेको हुन्छ अनि उनीहरूले चाहिँ अदृश्य रूपमा प्रभाव पारिरहेको हुन्छ। अनि ओहो भनेर चाहिँ मान्छेलाई सम्झिन साथ ए यो कम्पनीको हो यो भन्न साथ मान्छे लोभ बिने उसको प्रभाव त्यसरी बढाइरहेको छ। खेलकुद तपाईँको काठमाडौँमा चाहिँ गल्फ चाहिँ एकदमै ठुलो धनड्याहरूले खेल्ने खेलकुदहरू पनि आयोजना श्रुति कम्पनीहरूले गर्छ होइन। त्यसो गर्दाखेरि चाहिँ उनीहरूले एउटा समाजमा एकदमै छाप पार्छ क्या उनीहरूले। अनि छाप पारेपछि एउटा समाजको डिट्याच हुनै नसकिने अपरिहार्य एउटा चाहिँ एउटा अङ्ग बनेर बसेर यस्तो प्रभाव पारिरहेको अवस्था छ। यसले यसलाई चाहिँ रोक्न सक्नु पर्यो र अब चेतना जगाउनु पर्यो। अनि हामीले चाहिँ अब चेतना मार्फत अब विद्यालयमै अहिले यहाँले अघि भन्नुभएको जस्तो विद्यालयमै यो विभिन्न किसिमको सुतिजन्य पदार्थ सेवन गर्नेको संख्या बढ़िराखेको चाहिँ झन् डर लाग्दो स्थिति छ। त्यसलाई नियन्त्रण गर्नको लागि स्कूलमै हामीले केही गतिविधिहरू सञ्चालन गर्नुपर्छ।
2: नीतिगत कुराहरू चर्चाहरू गरौं जस्तो अब समग्रमा भन्नुपर्दाखेरि चाहिँ सुर्ती नियन्त्रणको लागि करै बढ़ाउने नीति अघि यहाँले भनिसक्नुभयो करै एउटा महत्वपूर्ण विकल्प हो भनेर होइन। यो नीतिलाई चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि के गर्नु पर्ला सरकारले?
3: हामी त के भन्छौं एउटा थिंक ट्याङ्क हामी अनुसन्धान गर्ने संस्था भएको हुनाले हामी चाहिँ नीति निर्माता होइन यसमा राजनीतिज्ञ मञ्चतिर पनि होइन हामीले कुराहरू राखिराखेको छौं उहाँहरूलाई कि हामीले यदि यहाँहरूले सही निर्णय गर्नको लागि यहाँलाई गाह्रो भएको भए अथवा प्रमाणहरू नपुगेको भए ती प्रमाणहरू चाहिँ हामी जुटाउन सक्छौ होइन अनुसन्धान गरेर ती प्रमाण हामीसँगै सहकार्य गरेर होइन ठोस प्रमाणहरू जुटाउँ ठोस प्रमाणहरू जुटाइसकेपछि एउटा सही रेसनल डिसिजन गर्न सकोस् गभर्मेन्टले कुराहरूमा चाहिँ हाम्रो जोड छ। अनि त्यो गर्यौं भने किनभने हामीलाई हामी एज अ थिङ्क ट्याङ्क हामी कसैको पक्ष विपक्ष भन्ने कुराहरू हुँदैन होइन। हामीले त जनस्वास्थ्यको लागि सरकारले अपनाएको हाम्रो संविधानमा लेखेको स्वास्थ्य र शिक्षा एउटा आधारभूत सेवा हामीले दिन सक्नुपर्छ। यत्रो 40,000 मान्छे वर्षमा मर्ने कुराहरूलाई चाहिँ हामीले प्रोटेक्ट गर्न सक्नुपर्छ भन्दै आएको यो त सबैको पक्षमा छ राज्यको पक्षमा छ होइन समाजको पक्षमा छ। अब यो गर्ने हाम्रो पनि दायित्व हो सबैको दायित्व हो। यसको लागि चाहिँ पहल कदमी सहकार्य सबैजना होइन अब यसलाई सही ठाउँमा सही सूचना पुर्याउने तपाईँहरूको जस्तो मिडिया होइन सबै सर्वपक्षीय चाहिँ सहकार्यको आवश्यक छ जस्तो चाहिँ मलाई लाग्छ।
2: कार्यान्वयनकै सवालमा भनौँ होइन सुर्तीको कर जुन बढ़ाउने नीति बाहेक चाहिँ अरू कुन कुन नीति चाहिँ प्रभावकारी हुन सक्छ?
3: अब एउटा चेतना जगाउने कुरा नै एउटा हो। चेतना चाहिँ मैले सबैलाई भन्छु है यो चाहिँ नपढेको मान्छेलाई चेतना जगाउने कुरा मात्रै होइन होइन। अब निर्णय त तपाईँले चाहिँ बुद्धिजीवी वरिष्ठ विज्ञ विशेषज्ञहरूले नै गरिरहेको छ नि त भनेपछि त्यो लेभलमा चेतना जगाउने काम पनि चेतना नै हो भने एउटा सुतिजन्य पदार्थ यसले स्वास्थ्यमा हानि गर्छ है पिउनु हुन्न भन्ने पनि चेतना नै हो होइन। त्यस कारण सबै तह तब्कामा बढ़ाउनु पर्ने चेतनाको कुरा हो। अर्को कुरो चाहिँ नीति नियम निर्देशिकालाई कार्यान्वयन गर्नको लागि सरकारले चाहिँ एउटा संयन्त्र छ पनि एउटा तर किताबमा मात्रै भयो कानूनमा मात्रै भयो होइन निर्देशिकामा मात्रै सीमित भयो त्यसलाई कार्यान्वयनमा ल्याउने फंक्सनल एउटा चाहिँ संयन्त्र चाहियो मेकानिजम चाहियो मसिन चाहियो क्या होइन। नत्र भए हामी करेरहेको हुन्छ यो नहुने भए होइन। वास्तवमा त्यो अनुगमनको कुराहरूमा जे लेखिएको छ त्यो त्यसलाई कार्यान्वयन गर्नको लागि स्रोत साधन सम्पन्न खालको चाहिँ संयन्त्र त आवश्यक पर्छ होइन। नत्र भए त अब यो भनिरहन्छ लेखेकै छ। त्यस कारण एउटा मैले संयन्त्रको कुरा गरेँ स्रोत साधन सम्पन्न अर्को चेतनाको कुरा गरेँ अर्को अनुगमन अनि तीनटा कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ।
2: यो सँगसँगै चाहिँ अब सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू चाहिँ कार्यान्वयन गर्नु कतिको जरूरी छ जुन चाहिँ भएको छ कि छैन?
3: एकदम महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी। हाम्रो यो कमिटमेन्ट छ है इन्टरनेशनल कमिटमेन्ट छ होइन एफसीटीसी भन्छौ हामी चुरोटको कुरा गर्दाखेरि टोब्याकोको कुरा गर्दाखेरि यो अनुसार नै हामीले हाम्रो नीति ऐन नियम कानून निर्देशिका बनेको पनि छ होइन। समय समयमा नीति नियम बनाउने कुरामा नेपाल एउटा पुरस्कृत पनि हो विश्वमै। तर अब नीति नियम बनाएर पुरस्कृत भनेको कुनै औचित्य भएन। यता यसको सेवन गर्नेको संख्या नघट्नु कर नबढ्नु होइन यसको चाहिँ अनुगमन नहुनु होइन गुड गभर्नेन्स नहुनु भनेको कुरा चाहिँ नीति नियम बनेर कमिटमेन्ट गरेर भएन। र अहिले चाहिँ डब्ल्यूएचओले यो चाहिँ सन् 2035 भित्रमा होइन यो तीनवटा कुरा, एउटा मदिरा, एउटा शुद्धिजन्य पदार्थ, अर्को चाहिँ यो सुगर बेभरेज, तीनवटा कमोडिटीलाई 2035 सम्ममा यसको खुद्रा मूल्यमा लाग्ने करलाई 50% वृद्धि गर्ने भन्ने एउटा चाहिँ माइल स्टोन राखेर एउटा यो पहल कदमी गरिराखेको छ। र नेपाल पनि एउटा डब्ल्युएचओको एउटा मेम्बर कन्ट्री भएको हुनाले हामीले पनि यो कुरालाई हाम्रो रणनीतिक योजनामा पारेर हामीले काम गर्न जरूरी छ। त्यो सँगसँगै अब हामीले सन् 2030 होइन सस्टेनेबल डेभलपमेन्ट गोल एचिभ गर्नुपर्ने कुराहरू पनि अर्को माइल स्टोन हामीले नै बनाएको छौँ। रणनीतिक योजना छ शुद्धिजन्य पदार्थ नियन्त्रण गर्ने नै, अब यो कुराहरू पूरा गर्नु त हाम्रो कर्तव्य पनि हो र हाम्रै जनताको लागि त्यो गर्न पनि पर्यो। अनि त्यो गरेन भने वास्तवमा यो इन्टरनेसनल कमिटमेन्ट मात्रै गर्ने अनि त्यस पछाडि पूरा नगर्ने हो भने चाहिँ हामी अब ब्ल्याकलिस्टेड पनि हुन सक्छौँ, त्यो फेरि अर्को खराबी अर्को दुर्भाग्य हुनेछ।
2: अब जुन अघि यहाँले शुरूमा भनिसक्नुभयो कि यो स्वास्थ्य जोखिम कर भनेर जुन 60 पैसा उठाउने गरेका छ प्रत्येक खिल्लिचु रोडबाट पनि होइन, यो लगायतका विभिन्न करहरू जुन उठाइरहेछौ राजस्व उठाइरह होइन, तर ती उठाएको राजस्वलाई चाहिँ हामीले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने थियो, त्यो चाहिँ कतिको भइरहेको छ र त्यसको जुन चाहिँ गर्न नसकेको अवस्था चाहिँ छ?
3: एकदमै महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी, होइन यो जुन यसको अवधारणा चाहिँ यो पाप कर भनेर जुन 60 पैसा प्रति खिली उठाइन्छ अहिले पनि, अब यसको आँकडाले चाहिँ के बताउँछ भन्दाखेरि राम्रो रकम जम्मा भएको छ, राजस्व संकलन भएको छ होइन, र स्वास्थ्य कर कोष भन्ने पनि छ, स्वास्थ्य कर कोषबाट त्यो रकमलाई बेसिकली यो प्रिभेन्सनको काममा होइन यो श्रुतिजन्य पदार्थलाई रोकथामको लागि हो त्यो खर्च गर्नुपर्ने, र त्यो चाहिँ रोकथामको लागि भन्दा पनि एउटा त त्यो कोष सक्रिय रूपमा सञ्चालन हुन नसकेको कुरा पनि म यहाँलाई जानकारी गराउँछु होइन, हामीले सोचेको जस्तो होइन, र अर्को चाहिँ त्यो प्रिभेन्सन रोकथाममा बढी प्रयोग गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ सल्लाह पनि हो, हाम्रो सुझाव पनि हो, त्यो वास्तविकता पनि हो, र त्यो चाहिँ अलिक बढी क्योरमा बढी खर्च भएको छ, क्यान्सर हस्पिटलमा उपचार गर्ने अथवा पूर्वाधारहरू निर्माण गर्ने, अब क्योर त अब प्रिभेन्सन भन्दा दोस्रो स्टेजको कुरा भयो, सफर हामीले प्रिभेन्सनमा खर्च गर्न पाए हुन्थ्यो, क्योरको लागि त नेपाल सरकारको आफ्नै कार्यक्रम नीति कार्यक्रम अनुसार बजेटहरू पनि भइहाल्छ, र हामीले रोकथाममै त्यो कमसेकम यो पापकरलाई सदुपयोग गर्न सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ भन्ने हो। त्यसमा यहाँलाई म जोडिहालौँ, त्यसको केही अंश स्वास्थ्य करको केही अंश चाहिँ यो सिभिल सोसाइटी नागरिक समाज होइन मिडिया कर्मीहरूलाई चाहिँ प्रोत्साहनको रूपमा सहयोगको रूपमा दिने र उहाँहरूले चाहिँ यो कुराहरू प्रचार प्रसार होइन यसको चाहिँ जनचेतना फैलाउने काम गर्नुपर्छ भन्ने नीति नियम निर्देशिका पनि उल्लेख छ। अब त्यो चाहिँ विभिन्न कारणले त्यो कहिले दिइन्छ कहिले दिँदैन होइन, अथवा एकदमै थोरै रकम छ त्यसमा पनि कुनै एउटा सुनिश्चित किसिमको एउटा प्रणाली देखिराखेको छुइनँ मैले, हामीले छैन त्यो होइन, त्यो भएर यसलाई चाहिँ सकेसम्म प्रभावकारी रूपमा यसलाई चाहिँ नियमित रूपमा त्यो स्रोतलाई त्यसरी उपयोग गर्न पाइयो भने जनचेतना फैलाउने काममा चाहिँ एकदमै प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई लाग्छ।
2: अब आउने वर्षहरूमा चाहिँ श्रुतिजन्य पदार्थको प्रयोग घटाउन चाहिँ सरकारले के कस्ता कदमहरू चाल्नुपर्छ जुन चाहिँ यसपालि अलिकति चुक्यो सरकार?
3: अब हामीले यो जहिले पनि बजेटकै सेरोफेरमा मात्रै एकदम तातिन्छ यो कुराहरू, यो वास्तवमा 365 दिन नै गर्नुपर्छ। जस्तो हामीले अहिले हाम्रो संस्थाले बसहरू चलाइराखेको छ अर्को वर्षको नेक्स्ट बजेट साइकलको लागि, हामीले कस्तो खालको तयारी गर्नुपर्छ, के काम गर्न पर्यो, त्यो अनुसन्धान संस्थाले के गर्नु पर्यो, संचारकर्मीहरूले के गर्न पर्यो, यसमा अभियानमा लाग्नेहरूले के गर्नु पर्यो, यदि प्रमाणको कमी हो भने त्यो प्रमाण जुटाउनलाई आजदेखि काम गर्नु पर्यो होइन, र सरकारले पनि यो कुराहरू सबै सुन्ने तर चाहिँ नसुने जस्तो गरेर आफ्नो निर्णय गर्ने कुराहरू गलत निर्णय त्यसमा पनि फाइनली गलत निर्णय लिने कुराहरूलाई चाहिँ सजग हुनु पर्यो, र अर्को साल यसरी यहाँसँग बसिराख्दाखेरि यसरी नै गभर्मेन्टको होइन चाहिँ कमी कमजोरी भयो भन्ने कुराहरू भन्न नपरोस् होइन, हामी सबैजना मिलेर यो राज्यको एउटा उत्तरदायित्व जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैजना काम गरेर केही न केही एचिभमेन्ट गर्नुपर्छ भन्ने हामीलाई लाग्छ र आजदेखि सरकारले पनि यो विषयमा बहस छलफलहरू गर्नुपर्छ र आवश्यक प्रमाणहरू जुटाउनुपर्छ र सही निर्णय लिनुपर्छ भन्ने हामीलाई लाग्छ।
2: अबको पाँच वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरुरी छ?
3: तपाईँले ठिक भन्नुभयो, पाँच वर्ष भने अहिले 2026 जाउँ सनको हिसाबले ठ्याक्क एसडीजी सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ। त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरूको रिभ्यू होइन समीक्षा गर्नुपर्ने बेला पनि हो र त्यतिखेर चाहिँ आजैदेखि भनौँ न चार पाँच वर्ष समय छ हामीलाई भनेर अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौ। डब्ल्युएचओले रेकमेन्ड गरेको जस्तो करकै कुरा गर्दाखेरि 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो। जस्तो हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै बिस्तारै बढाउँदै लाने हामीले अनुसन्धानबाट आएको एउटा बाटो पनि देखाएको छ, एउटा ट्राजेक्टरी एउटा रूट यसरी अगाडि बढ्दै जान सकिन्छ। कम्तीमा नि भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौँ, त्यो भनेको 54-55% छ, 58% छ यसपालि। बाई द वे भारतले एकदमै राम्रो गरिरहेको छ, उनीहरूले चाहिँ यसमा रिभ्यू गरेर धेरै प्रोग्रेस गरिरहेको छ र त्योबाट पनि हामीले सिक्न सक्छौ क्या। र भारतले यता नीति नियम कार्यान्वयनमा अनुगमनमा पनि कडाईका साथ लागू गर्दै ल्याएको छ, करमा पनि एकदमै प्रगतिशील उनीहरूको चाहिँ एचिभमेन्ट छ, हामी चाहिँ न करमा न अनुगमनको कुराहरूमा छ क्या। त्यसकारण कम्तीमा नि हामीले चाहिँ आउँदो पाँच वर्षमा भारतको लेभलमा पुर्यायौं भने होइन बिस्तारै अगाडि बढ्न सकिन्छ भन्ने चाहिँ हामीलाई लाग्छ।
2: अब अन्त्यमा यो जति हामी कुराकानी गरिरहेका छौँ उपभोगलाई चाहिँ घटाउने सन्दर्भ नै होइन, उपभोग घटाउने भनेको प्रयोगकर्तालाई नै हामीले फोकस गरिरहेका छौँ। प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
3: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउँ, यो एकदमै घातक हुने होइन, यसलाई हामी जेनेरेसन किलर, कसै मान्छेलाई क्यान्सर, फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन, हेर्नुहोस् उसको उपचारदेखि लिएर ठाउँ ठाउँमा गर्नको लागि होइन। अब हाम्रो अनुसन्धानले के भन्छ भने 13-15% जति बराबर यो पकेटको खर्चले भ्याउँछ, बाँकी आउट अफ पकेटको खर्च हुन्छ जम्मै, उसको चाहिँ घर घरेडी अथवा चाहिँ पैतृक सम्पत्ति उपयोग गर्नुपर्ने हुन्छ, प्रयोग गर्नुपर्ने हुन्छ। र गरिबी सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या। त्यस कारण यो जेनेरेसन पुस्तालाई नै असर गर्ने, पुस्ता जेनेरेसन किलियरको रूपमा यो देखिराखेको छ, हामीले सबैले भोगेको पनि छ, यो सबैलाई छिम्बे के अरे यसमा नबुझेको कसैले पनि छैन। त्यस कारण यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई चाहिँ कम गरौं अथवा उपभोग गर्दै नगरौं र तपाईँले पनि सबै हामी सबैले हरेक व्यक्तिले इन्डिभिजुअलले र यो उपभोग यसलाई निरुत्साहित गर्नको लागि केही न केही योगदान गरौं, अभियान चलाऊ राष्ट्रव्यापी, अनि हामीले केही न केही एचिभमेन्ट गर्नै पर्छ, नत्र भए हामीले चाहिँ यो एकदमै बढी उपभोग गर्ने देशको नाममा सूचीबाट हामी चाहिँ बाहिर निस्किने एकदमै जरुरी छ। यो हाम्रो देशकै गरिमालाई तल झार्ने अवस्था तपाईँ हामीले सुतिजन्य पदार्थ सेवन गरेर भइराखेको छ, यो कुरालाई मध्यनजर राखेर हामीले चाहिँ केही न केही योगदान गरौं र आजदेखि गरौं भन्ने चाहिँ मलाई लाग्छ।
2: भनेको कसैले प्रयोग गरिरहनु भएको छ भने आजैबाट चाहिँ संकल्प गरौं होइन। म डाक्टर साहब धेरै धन्यवाद दिन चाहन्छु, एकदमै महत्वपूर्ण विषय, देशको अर्थतन्त्र र व्यक्तिको स्वास्थ्यसँग जोडिएको प्रसंग हामीले आज चर्चा गर्न पायौं तपाईँसँग बसेर, धेरै धन्यवाद दिन चाहन्छु।
3: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङ। उहाँसँग हामीले सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
1: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
2: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसार साथ लमजुङ
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठिक अगाडि
5: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
6: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
5: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
6: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
5: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
6: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
5: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
6: मोबाइल 97460-00-454
5: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता

0: को आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: मर्स्याङलाई आजीवन कारावास सम्मको सजाय हुन सक्ने फिलिपिन्समा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प प्रशान्त क्षेत्रका केही देशहरूमा सुनामीको चेतावनी र फिफा विश्वकपको तयारी स्वरूप भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाद्वारा जोर्डन पराजित नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ समसामयिक राजनीतिक विषयमा छलफल गर्न वहाँले अहिले केही बेरमा सर्वदलीय बैठक आह्वान गर्नुभएको हो बैठक सार्वजनिक लेखा समितिको हल संसद सचिवालय सिंहदरबारमा बस्नेछ बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ परराष्ट्र मन्त्री शिशिर खन्नालले नेपाल भारत बीच रहेका सीमा लगायतका विषयमा वार्ता र कूटनीतिक संयन्त्र मार्फत समाधान खोजिने बताउनु भएको छ भारतको तीन दिने औपचारिक भ्रमण सकाएर हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै वहाँले भारतसँगको सिमाना लगायत विषयमा दुई देशबीच गठित कूटनीतिक संयन्त्रले समाधानका लागि काम गरिरहेको जानकारी दिनुभयो लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रका सम्बन्ध सोधिएको जिज्ञासामा परराष्ट्र मन्त्री खन्नालले त्यो भूमि नेपालको रही आएको ऐतिहासिक अडान दोहोर्याउँदै यसबारेमा भारत र चीनलाई कूटनीतिक नोट मार्फत आधिकारिक रूपमा स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो भारतसँगको सीमानाका विषयमा समाधानका लागि नेपाल सरकारले तेस्रो पक्ष वा मध्यस्थताको आवश्यकता नखोजेको बताउँदै वहाँले तथ्य र ऐतिहासिक प्रमाणका आधारमा वार्ता मार्फत समाधान खोजिने सरकारको धारणा रहेको बताउनुभयो स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी केही सहज हुन थालेको छ पछिल्लो हप्ता मात्रै सरकारले स्वास्थ्य बीमा बापत 1.3 अर्ब रूपियाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ जसबाट 155 सरकारी 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन् सरकारले अघिल्लो वर्षको बक्यौता बीमा रकम समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्था पटक पटक गरी 1.3 अर्ब रूपियाँ पठाएपछि स्वास्थ्य बीमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको छ स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बापतको रकम भुक्तानी गर्ने गरिएकोमा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिनुभएको छ भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रमको भविष्य अन्योलमा छाउने अवस्था आउन नदिन सरकारले यसपटक 15 अर्ब रूपियाँ रकम छुट्याएको छ यसका साथै स्रोतको परिधिभित्र आउने गरी बीमा गराउने अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कड़ा अनुगमन गर्ने जस्ता उपाय अपनाउने सरकारले जनाएको छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा जस्तो कल्याणकारी कार्यक्रमलाई अन्यलमा पर्न नदिन सरकारले अहिलेसम्मका बक्यौता रकम भुक्तानी गर्दै जाने बताउनुभयो समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बीमालाई कडाईका साथ निगरानी र नियमन गरिने उहाँको भनाई छ थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परि कानूनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकलाई यही जेठ 29 गते भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ दूतावासले सूचना निकालेर विभिन्न प्रलोभनमा परि कानूनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानूनी व्यवस्था अनुसार तत्काल पक्राउ परि कठिन कानूनी सजाय बिहोर्नुपर्ने अवस्था रहेको भन्दै यस्तो आग्रह गरेको हो दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेर आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका 602 जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गरी नेपाल फर्कन सहजीकरण गरिएको थियो तर इमेल फोन तथा वाट्सएप मार्फत सम्पर्क गर्दा ती नेपाली नागरिकले नेपाल फर्किन तदारूकता नदेखाएको पाइएको दूतावासले जनाएको छ तोकिएका समयमा आफ्नो देश नफर्कने विदेशी नागरिक उप कम्बोडिया सरकारले त्यहाँको नयाँ कानून अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार 5,00,000 अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन कारावासको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्चाङ भित्रका खबरहरू सँगै अरू खबरहरू पनि बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सीधा कुरा प्रश्न विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमाली क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा बदली भई एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। विश्वका 70 भन्दा बढ़ी देशका विद्यार्थी सम्मिलित एआई, रोबोटिक र कोडिङ सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्। इण्डोनेसियाको राजधानी जकार्तामा यही जेठ 2 र 3 गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने 6 विद्यार्थी टोली पुरस्कार जित्न र 3 टोली 30 उत्कृष्ट भित्र पर्न सफल भएका हुन्। संयुक्त राष्ट्रसंघले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भई वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापन जस्ता विषयमा नवीनतम अवधारणा पेश गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन्। सूचना प्रविधिको क्षेत्रमा क्रियाशील निमा एजुकेशन फाउण्डेशनले यस वर्ष पनि विभिन्न विद्यालयसँग समन्वय गरेर 8 वर्षदेखि 18 वर्षसम्मका 98 विद्यार्थीलाई प्रतियोगितामा समावेश गराएको थियो। यसै सन्दर्भमा निमा एजुकेशन फाउण्डेशनले जकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसहित नेपालको प्रतिष्ठा बढ़ाउने विद्यालय तथा विद्यार्थीलाई हिजो काठमाडौँमा सम्मान तथा पुरस्कृत गरेको छ। अब विदेशको खबर। फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको जनरल सान्तोस सिटीको समुद्री तट नजिक 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट कम्तीमा 1 जनाको ज्यान गएको र अरू 4 जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ। धेरै घरहरू भत्किएका छन्। उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन्। आज बिहान गएको भूकम्पको तीव्र कम्पन दक्षिणी फिलिपिन्सका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत प्रशान्त क्षेत्रका केही देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ। अब खेल खबर। फीफा विश्वकप 2026 को तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा कोलम्बियाले जोर्डनलाई 2-0 गोलले हराएको छ। अमेरिकाको स्न्याप डार्गन रंगशालामा आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई जित दिलाउन जोन एरियास र जामिन्टन काम्पाजले एक एक गोल गरे। यो सँगै कोलम्बियाले लगातार दोस्रो मैत्रीपूर्ण खेलमा जित हात पारेको छ। यसअघि कोलम्बियाले कोस्टारिकालाई 3-1 गोलले हराएको थियो। जोर्डनले भने लगातार दोस्रो हार बेहोरेको हो। विश्वकपको तयारीका क्रममा जोर्डन यसअघि स्विजरल्याण्डसँग 4-1 गोलले पराजित भएको थियो। जोर्डन फीफा विश्वकपको समूह जेमा रहेको छ। जोर्डनले समूह चरणमा अस्ट्रिया, अल्जेरिया र अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। कोलम्बिया भने समूह केमा रहेको छ। कोलम्बियाले समूह चरणमा पोर्चुगल, कंगो र उज्बेकिस्तानसँग खेल्ने तालिका छ। विश्वकप शुरू हुन केही दिन मात्र बाँकी रहँदा दुवै टोलीले अन्तिम तयारीका रूपमा यो मैत्रीपूर्ण खेल खेलेका हुन्। यसैबीच फ्रेन्च ओपन टेनिस प्रतियोगितामा जर्मनीका एलेक्जेन्डर ज्वेरेबले ऐतिहासिक सफलता हासिल गर्दै आफ्नो जीवनकै पहिलो ग्राण्ड स्लाम उपाधि जितेका छन्। गैराती सम्पन्न पुरूष एकल फाइनलमा ज्वेरेबले इटलीका फ्लाभियो कोबोलीलाई 6-1, 6-4, 6-7, 6-1 पराजित गर्दै पहिलो पटक ग्राण्ड स्लाम ट्रफी उचालेका हुन्। निर्णायक सेटमा ज्वेरेबले लगातार दुई पटक सर्भ ब्रेक गर्दै 3-0 अग्रता बनाएका थिए। त्यसपछि खेल आफ्नो नियन्त्रणमा राख्दै उनले करियरकै सबैभन्दा ठूलो सफलता हात पारे। यो ज्वेरेबको व्यावसायिक करियरको 25 उपाधि हो। यसै गरी फ्लाभियो कोबोलीका लागि भने यो पहिलो ग्राण्ड स्लाम फाइनल थियो। यसैबीच महिला एकलतर्फ रूसी किशोरी मिरा आन्द्रेयभाले उपाधि जितेकी छिन्। चार भन्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा सभापति लामी छानेको आह्वानमा आज सर्वदलीय बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने। स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज, विगतको वक्यौता क्रमशः पठाइँदै। कम्बोडियामा गैर कानूनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध, भिसा नवीकरण नगर्नेलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने। फिलिपिन्समा 7.8 म्याग्निच्यूडको शक्तिशाली भूकम्प, प्रशान्त क्षेत्रका केही देशहरूमा सुनामीको चेतावनी। र फिफा विश्वकपको तयारी शुरू भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाद्वारा जोर्डन पराजित।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943333 4935555।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। शनिबार र आइतबार सार्वजनिक विदा लागू भएपछि ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा आन्तरिक पर्यटकको आगमन बढ़ेको छ। चिडियाखाना प्रशासनका अनुसार अन्य दिनमा दैनिक करिब 1,700 देखि 1,800 जना अवलोकनका लागि आउने गरेकोमा शनिबार 5,000 देखि 7,000 र आइतबार 3,500 देखि 5,000 जनाले भ्रमण गर्ने गरेका छन्। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार वार्षिक रूपमा करिब 10,00,000 अवलोकनकर्ताले चिडियाखाना भ्रमण गर्ने गरेका छन्। आइतबारको विदाका कारण आगन्तुकको संख्या थप बढ़े र यससँगै आमदानीमा पनि वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। काठमाडौँ महानगरपालिकाले सार्वजनिक ठाउँमा पुगेर सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ। 80 वडा नम्बर 15 स्वयम्भूको कारखाना चोकबाट 12 जनालाई उद्धार गरिएको छ। मानव सेवा आश्रमका केन्द्रीय सदस्य कृष्ण पौडेलका अनुसार 2 जना महिला, 8 जना पुरूष र 2 जना बालकलाई उद्धार गरिएको हो। महानगर क्षेत्रभित्र माग्दै जीवन चलाउनु पर्ने बेसहारा, अशक्त, असहाय अभिभावकविन सड़क आश्रित व्यक्तिको अवस्था र आवश्यकता बुझ्न कार्यवाहक मेयर सुनि

नगरपालिकाका प्रत्यक्ष आचार्यलाई पक्राउ गरेको हो। तारकेश्वर नगरपालिका छ पैयु टारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी श्रीमती ईश्वरीको हत्या गरेको अभियोगमा पक्राउ गरिसकेको छ। यस घटनामा संलग्न रहेका भन्ने किटानी जाहेरीका आधारमा उनीहरूलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। लेखक तथा साहित्यकार खुशीराम डौलियाले लेख्नुभएका 20 कृतिको एकै पटक विमोचन गरिएको छ। मस्याङदे वाङमय प्रतिष्ठानले हिजो आयोजना गरेको कार्यक्रममा प्राध्यापनसँगै साहित्य क्षेत्रमा लागेका लमजुङ सुन्दर बजार नगरपालिका नौ फेदी कुनाका डौलियाका विभिन्न विधाका 20 कृति एकैपटक विमोचन गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा डौलियाका कविता, कथा, नियात्रा, उपन्यास र जीवनी लगायतका कृति रहेका छन्। बिहान 9 बजेको राष्ट्रिय र चार भन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज, विगतको बक्यौता क्रमशः पठाइँदै। दुई दिनको विदाले चिडियाखानामा अवलोकनकर्ता बढे, विदाको एकै दिनमा 7,000 सम्मले अवलोकन गरे। र काठमाडौँ महानगरद्वारा सड़क सहयोगका पेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्य तीव्र। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0660 40 21 23, 40 21 24, मोबाइल 98 41 45 14 48।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98 4 95 94 0 46 र 98 13 09 49 32। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका।

0: Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
4: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
3: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
5: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
1: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
7: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
1: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: सुबर्णावसर सुबर्णावसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेना फिल्म हल चोक, लमजुङ।
2: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
3: ओए अस्मी, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
4: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
7: आकर्षक ज्वेलरी सुनचादी पसल, बेसीसार नगरपालिका 7 त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 98465-56233 र 98016-77246।
8: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल,

0: extreme energy drink.
1: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साईली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
2: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
3: सम्पर्क मोबाइल 98460918, 98460918।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400058।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस्ट डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021230, 4021224, मोबाइल 9841454448।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोप्राइटर गुणराज तिलवार। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186, फोन 0665202793, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैशिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
0: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
3: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गते सम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
2: थप जानकारीको लागि सम्पर्क
3: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 98452111, 98457078769।
2: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा बीएलएलबी को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार। स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज, विगतको बग्यौत क्रमशः घटाइँदै। तराईमा गर्मी उस्दै आज पनि केही ठाउँमा वर्षाको सम्भावना। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिको लागि आज नेपालले हङकङसँग खेल्दै र फिलिपिन्समा 7 मेग्निच्युडको शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी।
3: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
4: शिक्षा तर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
3: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
4: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
3: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
4: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
3: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
4: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
3: मासिक एकाइ परीक्षाको व्यवस्था,
4: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
3: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
4: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
3: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
4: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
3: थप जानकारीका लागि
4: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9846074553, 9856045875, 9846085791 र 9846083862।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन्। सर्वदलीय बैठकमा हामी गएनौ, अर्कै कार्यक्रम भएकोले भ्याएनौ, अध्यक्ष साम्पाङले अनलाइन खबरसँग बताउनु भएको छ। लामिछानेले आजै सर्वदलीय बैठक बोलाएका हुन्। सिंहदरबारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापति अध्यक्षलाई प्रमाण आमन्त्रित गरिएको थियो, तर श्रम संस्कृति पार्टीका तर्फबाट कोही पनि उपस्थित भएनन्। भारत भ्रमण सकेर फर्किएपछि लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न लागेका हुन्। स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी केही सहज हुन थालेको छ। पछिल्लो हप्ता मात्रै सरकारले स्वास्थ्य बीमा बाबत 1.3 अर्ब रूपियाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाइएको छ। यसबाट 155 सरकारी, 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बाबतको रकम प्राप्त गरेका छन्। सरकारले अघिल्लो वर्षको बक्यौत रकम समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटक पटक गरी 1.3 अर्ब रूपियाँ पठाएपछि स्वास्थ्य बीमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो। स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बाबतको रकम भुक्तानी गर्ने गरिएकोमा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिनुभयो। गैराती, कोशी र गण्डकीमा मध्यम वर्षा भएको छ। कोशीको इलाम, शंखुवासभा र गण्डकीको कास्की, गोर्खा, तनहुँ लगायतका ठाउँमा पानी परेको छ। गएको 12 घण्टामा इलाममा सबैभन्दा बढ़ी 72 मिलिलिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अबको केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमाली क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ। आज र भोलि मध्य प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुन सक्ने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग बदली भई एक दुई ठाउँमा मेघ गर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिको लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो 12:15 शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएको छन्, जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजय भएको छ। दुई खेल नतिजाविहीन सकिएको छ। यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमन बीच बिहान 7:15 प्रतिस्पर्धा भएको थियो। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित आज मैदानमा उत्रिनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको लागि छनौट भइसकेका छन्। फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन्। आज बिहान फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित रहेको तटीय क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। शक्तिशाली भूकम्पसँगै समुद्रमा ठूला छाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन्। फिलिपिन्सका राष्ट्रपतिले सम्बन्धित सरकारी निकायलाई तत्काल उद्धार तथा सुरक्षा तयारीमा जुट्न निर्देशन दिएका छन्। अहिलेसम्म ठूलो मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन, तर प्रशान्त क्षेत्रका विभिन्न देशहरूले समुद्री सतहमा असामान्य गतिविधि हुन सक्ने भन्दै निगरानी बढ़ाएका छन्। सरकारी अधिकारीहरूले आधिकारिक सूचनालाई मात्र विश्वास गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। सभापति पदका उम्मेद्वारहरूबीच सहमति भएपछि भोला शर्माले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको र अशोक सापकोटा सर्वसम्मत रूपमा सभापतिमा चयन हुनुभएको हो। यसअघि सम्पन्न निर्वाचनमा कुल 176 मत खसेको थियो। सभापति पदका कुनै उम्मेद्वारले पनि आवश्यक 50% भन्दा बढ़ी मत प्राप्त गर्न नसकेपछि शीर्ष दुई उम्मेद्वार अशोक सापकोटा र भोला शर्मा बीच पुनः मतदान हुने तय भएको थियो। सापकोटाले 69 मत र शर्माले 49 मत प्राप्त गर्नुभएको थियो। अन्य उम्मेद्वार मध्ये हरिबहादुर धिताले 33 मत, विजय रंजन पौडेले 16 मत तथा नवराज पहाड़ीले 7 मत प्राप्त गर्नुभएको थियो। पुनः मतदानको तयारी भइरहेको बेला दुई उम्मेद्वार बीच सहमति जुटेपछि भोला शर्माले उम्मेद्वारी फिर्ता लिनुभएको हो। त्यससँगै अशोक सापकोटा जिल्ला सभापतिमा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ। यसै गरी उपसभापतिमा सन्तोषी गौली 86 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। सचिवमा मीना खड्का 119 मत सहित विजय हुनुभएको छ भने सहसचिव पदमा गोविन्द बहादुर घले 66 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। सदस्य पदमा सविता अधिकारी बराल 104 मत सहित निर्वाचित हुनुभएको छ। त्यसै गरी सुरेन्द्र लाल श्रेष्ठा 77 मत, सिंहबहादुर घले 64 मत तथा श्याम गुरूङ 64 मत प्राप्त गर्दै सदस्य पदमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। नवनिर्वाचित नेतृत्वले पार्टीलाई जिल्लामा थप सशक्त बनाउँदै संगठन विस्तार र जनसरोकारका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। लमजुङका वैदेशिक रोजगार पीड़ितहरूले 3 करोड़ भन्दा बढ़ी आर्थिक सहायता तथा क्षतिपूर्ति पाएका छन्। सुरक्षित आप्रवासन परियोजना अन्तर्गत आप्रवासी स्रोत लमजुङको सहजीकरणमा वैदेशिक रोजगारीका क्रममा ठगिएका, मृत्यु भएका तथा विभिन्न समस्यामा परेकाहरूले 3,04,37,844 रूपियाँ आर्थिक सहायता तथा क्षतिपूर्ति पाएका हुन्। बेसेश्वर स्थित जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार 2082 साउनदेखि 2083 वैशाखमा शान्त वर्षसम्म ठगी मृत्यु उद्धार हराएका र खोजी सम्बन्धी केसमा परेका उजुरीमा समाधानका क्रममा सम्बन्धित व्यक्ति वा परिवारलाई उक्त क्षतिपूर्ति रकम उपलब्ध गराएको हो। चालू आर्थिक वर्षको 10 महिनामा वैदेशिक रोजगारीको क्रममा विभिन्न समस्यामा परेका मध्ये ठगी सम्बन्धी 28 उजुरी परेकोमा 18 समाधान गरी पीड़ितहरूलाई 39,82,000 उपलब्ध गराइएको केन्द्रले जनाएको छ। यसै गरी वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका 12 परिवारलाई 2,28,37,576 रूपियाँ आर्थिक सहायता उपलब्ध गराइएको छ। केन्द्रमा चालू आर्थिक वर्षको वैशाख मासान्तसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु सम्बन्धी 16 केस आएकोमा 12 सहजीकरण गरिसकेको छ भने 4 प्रक्रियामा रहेको छ। वैदेशिक रोजगारीका क्रममा अंग भंग तथा स्वास्थ्य सम्बन्धी समस्या भई आर्थिक सहायताका लागि 9 निवेदन परेकोमा 3 समाधान भइसकेको छ भने अन्य निवेदन सहजीकरण प्रक्रियामा रहेको केन्द्रले जनाएको छ। सोबाहेक उद्धार सम्बन्धी 5 केसमा 1,00,000 रूपियाँ र हराएका तथा खोजी सम्बन्धी 4 निवेदन समाधान गरी 36,93,269 रूपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। कन्सुलरबाट जिल्ला प्रशासन कार्यालयमा हुँदै आएको सो रकम पीड़ितहरूलाई प्रदान गरिएको आप्रवासी स्रोत केन्द्र लमजुङले जनाएको छ। केन्द्रले वैदेशिक रोजगारीका क्रममा ठगी तथा विभिन्न समस्यामा परेका अलपत्र परि उद्धारका लागि निवेदन परेका मृत्यु भएका व्यक्ति तथा तिनका परिवारलाई कानूनी सहायताका लागि प्राप्त 69 उजुरी मध्ये वैशाख मसान्तसम्म 42 पूर्ण रूपमा समाधान गरेको र 27 प्रक्रियामा रहेको जनाएको छ। लमजुङमा 2081 जेठ 21 गतेदेखि सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र सञ्चालनमा आएको हो। वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित तथा उपलब्धिमूलक बनाउन केन्द्र मार्फत दैनिक रूपमा परामर्श सेवा तथा प्राप्त समस्या गुनासा र उजुरीहरूका सहजीकरण हुँदै आएको छ। यसै गरी विदेश जानु पूर्व वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराहरूका बारेमा सही सूचना तथा जानकारी दिने ठगीमा परेका कामदारहरूलाई निशुल्क कानूनी परामर्श तथा सेवा गन्तव्य देशमा समस्या परेका कामदारहरूलाई आवश्यक सहयोग गर्दै आएको छ। लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर 2 भकुण्डेमा कुष्ठ रोगबाट प्रभावित एक व्यक्तिको उद्धार गरिएको छ। अत्यन्त अस्वस्थ अवस्थामा फेला परेका व्यक्तिलाई उद्धार गरी उपचारका लागि पोखरा पठाइएको हो। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जेठ 22 गते कुष्ठ रोगका बिरामीहरूको सम्पर्क परीक्षण गर्ने क्रममा ती व्यक्तिको अवस्था निरीक्षण गर्दा दायाँ खुट्टामा गम्भीर घाउ भई संक्रमण फैलिएको तथा घाउमा किरा परेको अवस्था भेटिएको जनाएको छ। लामो समयदेखि व्यक्तिगत सरसफाईमा ध्यान नदिएको र बसोबास गर्ने कोठा समेत अत्यन्त अस्वच्छ रहेको पाइएको थियो। निरीक्षणका क्रममा प्रभावित व्यक्तिको पोषण अवस्था कमजोर रहेको र परिवारबाट आवश्यक हेरचाह समेत नपाएको देखिएपछि बेसेसह नगरपालिका स्वास्थ्य शाखा वडा नम्बर 2 शहरी स्वास्थ्य केन्द्र भकुण्डे र आईएनएफ नेपालको समन्वयमा उद्धार गरिएको हो। उद्धारपछि उनलाई थप उपचारका लागि पोखरा स्थित हरियो खर्क अस्पताल पठाइएको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका ल्याब टेक्निसियन निरीक्षक निरोज कुमार श्रेष्ठले जानकारी दिनुभयो। कुष्ठ रोगका बिरामीले प्रभावकारी बहुऔषधि उपचार शुरू गरेको 24 48 घण्टाभित्र नै रोग अरूमा सर्ने सम्भावना अत्यन्त न्यून वा लगभग समाप्त हुने भएकोले उपचार शुरू भएपछि बिरामीलाई सामान्यतय अलग राख्न नपर्ने श्रेष्ठको भनाई छ। उहाँले कुष्ठ प्रभावित व्यक्तिप्रति परिवार र समाजले भेदभाव नगरी आवश्यक हेरचाह सहयोग र मनोबल प्रदान गर्नुपर्ने बताउनुभयो। समयमै उपचार र उचित स्याहार पाएमा कुष्ठ रोग नियन्त्रणका साथै यसबाट हुन सक्ने शारीरिक तथा मानसिक असर समेत न्यूनीकरण गर्न सकिने चिकित्सकको भनाइ छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
9: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
9: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
11: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
10: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
9: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
0: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु

0: बेसिसर नगरपालिका लमजुङ।
1: मर्सङ एफएम 95 मेगाहर्ज।
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको मर्सङ्गी गाउँपालिकामा विपद जोखिम न्यूनीकरण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विपद सम्बन्धी सचेतनामूलक नमूना अभ्यास भएको छ। मर्सङ्गी माथिल्लो मर्सङ्गी ए जलविद्युत आयोजना सरोकार तथा सहयोग समितिको आयोजना तथा चण्डी प्रसाद गण श्रीवा र ब्यारेक लमजुङको सहयोगमा कार्यक्रम भएको हो। कार्यक्रम सरोकार तथा सहयोग समितिका अध्यक्ष नन्दराज तामाङको अध्यक्षता तथा मर्सङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष गुरूङले मर्सङ्गी गाउँपालिका प्राकृतिक विपदको उच्च जोखिममा रहेको क्षेत्र भएकोले विपद व्यवस्थापन, पूर्व तयारी तथा जनचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउनुभयो। वहाँले यस्ता कार्यक्रमले स्थानीयवासीहरूलाई विपदको समयमा अपनाउनु पर्ने सावधानी र उद्धार सम्बन्धी ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। मर्सङ्गीको खुदी भुलभुले रंगादीमा आयोजित कार्यक्रममा चण्डी प्रसाद गणका 17 जनाको टोलीले विपद व्यवस्थापन सम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेको समितिका प्रवक्ता नवीनराज कुइकेलले जानकारी दिनुभयो। नमूना अभ्यासका क्रममा हावाहुरी, आगलागी, बाढ़ी तथा पहिरो जस्ता विपदबाट बच्ने उपाय, उद्धार तथा प्राथमिक उपचार सम्बन्धी आधारभूत जानकारी प्रदान गरिएको थियो। साथै विपद प्रतिकार्यमा प्रयोग हुने विभिन्न सामग्री तथा उपकरणहरूको प्रयोगबारे समेत सहभागीहरूलाई जानकारी गराइएको थियो। प्रवक्ता कुइकेलका अनुसार मर्सङ्गी गाउँपालिका बाढ़ी, पहिरो लगायतका प्राकृतिक विपदको उच्च जोखिममा रहेकोले स्थानीयवासीमा सचेतना अभिवृद्धि गर्ने तथा विपदका बेला आवश्यक सिप र ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा चण्डी प्रसाद गणका क्याप्टेन अजय परियाले विपद व्यवस्थापन, उद्धार तथा सुरक्षा सम्बन्धी विषयमा जानकारीमूलक प्रस्तुति राख्नु भएको थियो। उक्त कार्यक्रममा मर्सङ्गी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वड़ा नम्बर 7 का वड़ाध्यक्ष तिल प्रसाद गुरूङ, 8 का वड़ाध्यक्ष धनसिंह तामाङ लगायत स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बेसीसह नगरपालिका कृषि विकास शाखाले 25 जना कृषकहरूलाई अनुदानमा कृषि चून वितरण गरेको छ। माटो परीक्षणको शिविरको नतिजाका आधारमा 25 जना कृषकलाई 50% अनुदानमा 3825 केजी कृषि चून वितरण गरेको हो। स्वस्थ माटो स्वस्थ बेसीसहर भन्ने ध्येयका साथ कृषि विकास शाखाले गत फागुनमा माटो परीक्षण शिविर सञ्चालन गरेको थियो। उक्त शिविरमा 28 वटा माटोको नमूनाको परीक्षण गरिएकोमा आवश्यकता अनुसार कृषकहरूलाई कृषि चून उपलब्ध गराएको हो। शाखाले कृषि चूनको प्रयोगले अम्लीय माटो सुधार गर्न र बिरूवाका लागि आवश्यक पौष्टिक तत्वहरूको उपलब्धता बढ़ाउन, विषालु तत्वहरूको प्रभाव कम गर्न तथा माटोमा रहेका लाभदायक सूक्ष्मजीवहरूको सक्रियता वृद्धि गर्न मदत गर्ने जनाएको छ। साथै यसले माटोको भौतिक, रासायनिक तथा जैविक गुणस्तरमा समेत सकारात्मक सुधार ल्याउने विश्वास गरिएको छ। यस कार्यक्रम मार्फत माटो संरक्षण, व्यवस्थापन तथा भूमिको उर्वर शक्ति दिगो रूपमा कायम राख्दै कृषि उत्पादन र उत्पादकता वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको कृषि विकास शाखाले जनाएको छ। थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परि कानूनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकलाई यही जेठ 29 गते भित्र नेपाल फर्कन अनुरोध गरेको छ। दूतावासले सूचना निकालेर विभिन्न प्रलोभनमा परि कानूनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानूनी व्यवस्था अनुसार तत्काल पक्राउ गरी कठिन कानूनी सजाय बेहोर्नुपर्ने अवस्था रहेको भन्दै यस्तो आग्रह गरेको हो। दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका 602 जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिएको हो। तर ईमेल, फोन तथा वाट्सएप मार्फत सम्पर्क गर्दा ती नेपाली नागरिकले नेपाल फर्किन तदरूक्त नदेखाइएको पाइएको दूतावासले जनाएको छ। तोकिएको समयमा आफ्नो देश नफर्कने विदेशी नागरिक उप कम्बोडिया सरकारले त्यहाँको नयाँ कानून अनुसार अनुसन्धान गरी कसूरको प्रकृति अनुसार 5 लाख अमेरिकी डलरसम्मको जरिवानका साथै आजीवन कारागारसम्मको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ।

0: तर अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार, स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज, विगतको बक्यौता क्रमशः पठाइँदै। तराईमा गर्मी उस्तै, आज पनि केही ठाउँमा वर्षाको सम्भावना। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिको लागि आज नेपालले हङकङसँग खेल्दै, र फिलिपिन्समा सात म्याग्निच्युडको शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी। बिहान 10 बजेको मर्स्याङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: गुड मर्निङ मिस,
2: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
3: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
2: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
4: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
5: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।
7: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
8: ल बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
9: धन्यवाद सञ्जय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
8: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
10: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
11: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
10: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
12: आया मरे नि आमा, यानी
13: के भयो दिदी? तपाईँलाई सन्चो छैन कि कसो?
12: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
13: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी। बेलैमा
12: जाने त भने बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
13: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
10: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
14: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
10: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
14: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ।
10: सम्पर्क फोन 98498924, 98450-63780।
2: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुसी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 98-13-09-49-32।
11: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Siliconia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 6 4 2 57 र 98 4 0 0 67 7 87।

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
5: यो ब्लाउज। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
4: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नि त्यही सिलाएँ नि।
5: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
4: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9846092406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
1: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
6: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
7: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाउ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
8: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: 3-स्टार आल्मुनियम फेब्रिकेटर, बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9864651901।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन आवेदन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203370 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
12: नेपाल ऋण खप्पै बिमगान्छ क्याल्बोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
13: हेलो मर्सेंग दे एफएम 95 मेगाहर्ट्ज

0: भनेपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हर पल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसीसर 7 लमजुङ। सम्पर्क 0665220004, 98400506063।
5: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: toilet pony, yeah. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकार फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

or Zangbie FM. Buongiorno, Berlin, your host.

0: Sonia.
1: Extreme energy drink.
2: Subarna Avasar, Subarna Avasar.
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विशर आर्ट, चेरा फिल्म हल चोक, लमजुङ।

0: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
1: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
2: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
1: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
2: सम्पर्क मोबाइल 9846019018, 9846019018।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
6: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769629। सेवा मोडल हस्पिटल प्राली बेसी सर स्वाद सानी।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130909532।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
11: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
11: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
12: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
10: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5245775। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244।
2: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019, 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
11: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला 3 गुणा लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9864123284 र 9921980746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
9: डिभिजन वन कार्यालय लमसुङको अनुरोध। वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ। आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले भन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो सुन्दै हुनुहुन्छ।
3: Bonjour, I'm Benny Hurst.

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै।
6: प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
9: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर जानकारी गराउँदछौ।
8: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
9: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
8: शिक्षा तर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
9: स्मार्ट बोर्ड डिजिटल क्लासरूमको व्यवस्था,
8: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
9: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
8: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
9: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
8: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
9: मासिक एकाइ परीक्षाको व्यवस्था,
8: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
9: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
8: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
9: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
8: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
9: थप जानकारीका लागि
8: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9864074553, 9565475, 9465871 र 9465883862।
10: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो कुलो पोखरी मसानघाट गौचरण आदि अतिक्रमण गरी कसैले घर टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक

0: अनुरोध गरिन्छ।
1: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
2: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसेसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: बेसिसो नगरपालिका लमजुङ।
3: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
4: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
5: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
3: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेलो, मर्संग एफएम 95 MHz।
8: मैं सिर्फ एक लड़की की खातिर अपनी सारी प्रॉपर्टी नहीं खो सकता। वो कॉन्ट्रैक्ट पर लड़की भागी तो क्या हुआ? कोई भी दूसरी लड़की लेकर आओ, मुझे आज किसी भी कीमत पर शादी करनी है।
9: Excuse me? Did you marry me?

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845056780
4: सुवर्ण अवसर सुवर्ण अवसर
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 दिन 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R8 सेना फिल्म हल चोक लमजुङ
6: बैंकिंग फेमस बिली क्योंकि एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आ रही खाई बिले तो माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर जिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर जिमो न्यो ताने सतर्क तना ठग्र क्या बचेना सिद्धार्थ बैंगर क्या ले जनहितरी जारी संदेश
7: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भने
8: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
8: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
9: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942
10: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 6 42 257 र 98 4 00 67 787।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460000454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।

0: आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
3: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
4: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
3: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
4: अब यो फोहोर के गर्ने त?
3: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
4: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
5: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।

0: यदि तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सिङ डी कल टाइममा कार्यक्रम प्रस्तोता म लक्ष्मी खली सुपारी टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी सोमबारे बसाईमा छौं सोमबारको बसाई तपाईँले कुन स्थानबाट सुन्दै हुनुहुन्छ तपाईँ के गर्दै हुनुहुन्छ त्यसको जानकारी पनि यहाँले गराउन सक्नुहुनेछ साथै अत्याधिक मात्रामा गर्मी बढ़ेको छ प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनु होला भन्न चाहन्छु र सोमबारको बसाई के हो भनेर तपाईँ बुझ्न चाहनुहुन्छ भने आज तपाईँले जुनसुकै विधाको गीतहरू रोज्न पाउनुहुनेछ हामी बचाइदिनेछौ सो आफूलाई मनपर्ने कुनै पनि एउटा गीत चाहिँ सोचेर राख्नुहोला र तपाईँले चाहिँ फुर्सद मिलाएर फोन गर्नुहोला 0665520 डायल गरेर साथै आजको पहिलो कलर हामीसँग जोडिसक्नु भएको छ हामी उहाँसँग कुराकानी गर्छौ हेलो नमस्ते नमस्ते सम्झनाजी आज त सुरुमै जोडिनु भएको छ यहाँलाई बधाई छ है सम्झनाजी ओहो भनेपछि कार्यक्रम कहिले सुरु हुन्छ भनेर एकदमै पर्खेर बसिरहनु भएको थियो है एकदमै धेरै खुसी लाग्यो अनि के गर्दै हुनुहुन्छ आज नुहाई धुवाई पछि बसिरहनु भएको छ है अनि को को हुनुहुन्छ आज घरमा
1: मैले भित्र भनेको छु कि तपाईँलाई भन्न चाहे आएछ घिमिरेको पानी गिलासमा भन्ने लगाइदिनु आज
0: ओहो हजुर हुन्छ अनि ककसलाई सम्झिन चाहनुहुन्छ यो गीत मार्फत
1: सर्वप्रथम हजुरलाई
0: हजुर धन्यवाद
1: अनि भित्र दिलुजीलाई र मेरो घर परिवार सासू मम्मी गणेश कुमारी श्रेष्ठ बुवा गुरु प्रसाद श्रेष्ठ दिदी विष्णु कुमारी श्रेष्ठ श्रीमान नारायण प्रसाद श्रेष्ठ ठुलो नानी साधना श्रेष्ठ सानो नानी अनिका श्रेष्ठ छोरा धनप्रसाद श्रेष्ठ बुहारी सशिता श्रेष्ठ नाति निरा श्रेष्ठ अनि मेरो माइत बस्ने बुवा मम्मी भाइ काठमाडौँमा बस्ने दुईटा बहिनी ज्वाइँको लागि देशतरमा बस्ने देवर गङ्गा श्रेष्ठ देवरानी पूजा श्रेष्ठ अर्को नानी लक्ष्मी श्रेष्ठ अर्को नानी पार्वती श्रेष्ठ र माथि टिकाराम परिवार सुकमय परिवार सीता परिवार राम परिवार जोगी बुढा परिवार अरे अनि हिजो त नाम लास्टमा भन्नुभयो भन्नुभएन मैले त सुनिनँ नि त
0: हजुर
1: हिजोकै लास्टमा नाम भन्नुभयो भन्नुभएन तपाईँले
0: ओहो मैले भन्नु त पर्ने हो छुट्टीमा पनि यहाँलाई एकदमै धेरै माफी माग्न चाहन्छु है सम्झनाजी
1: हजुर हजुर भइहाल्छ नि
0: हजुर
1: अनि रुगा कस्तो भयो तपाईँलाई घाँटी दुखेको भनेको
0: घाँटी यहाँहरू सबैजनाले एकदमै शीघ्र स्वास्थ्य लाभको कामना दिनुभएको थियो सो आज चाहिँ हिजोको भन्दा एकदमै बेटर छ भन्नुपर्छ है हजुर हुन्छ धन्यवाद
1: हुन्छ लक्ष्मीजीलाई छुट्टी चाहन्छु
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर आजको पहिलो कलर सम्झनाजी जोडिनु भएको थियो र उहाँले एकदमै राम्रो गीत रोज्नु भएको छ साथै सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भनेर नाम पनि लिनुभएको छ उहाँले यदि तपाईँले अर्को गीत रोज्न चाहनुहुन्छ भने यो गीत बजिसकेपछि मात्र फोन गर्नुहोला र तपाईँले उहाँले रोज्नु भएको गीतलाई नै समर्थन गर्नको लागि फोन गर्न चाहनुहुन्छ भने तपाईँले अहिले नै इमिडिएटली फोन पनि गर्न सक्नुहुनेछ यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते नमस्ते गुड आफ्टरनुन छ्याजलो कृष्णजी सन्चै हुनुहुन्छ हजुर म पनि एकदमै सन्चै छु अनि के गर्दै हुनुहुन्छ अनि एकदमै गर्मी छ पानी पिउनु भएको छ कि छैन यहाँले हो एकदमै राम्रो शरीरको लागि र आज कार्यक्रममा जोडिनु भएको छ यहाँले कार्यक्रम सुन्नु भएको छ कि छैन
2: सम्झनाजीले रोज्नु भयो अरे गीत म त सोच्दै थिएँ अरे जुन गीत रोजौँ भनेर सम्झनाजीले रोज्नु भयो अरे
0: हजुर एकदमै ककसलाई सम्झिन चाहनुहुन्छ हजुर धन्यवाद
2: प्राविधिकमा साथ दिने बिजुजीलाई अनि मत्स्यङ्गी हल टिमलाई
0: हजुर
2: अनि साथीहरू कृष्ण लामा भनेर चिन्ने नचिन्ने तपाईँलाई सम्झिँदै बिराउनु चाहन्छु हस् त बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र हामीसँग कृष्ण लामाजी जोडिनु भएको थियो खुदी बगैचाबाट र उहाँले चाहिँ समसनजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ। साथै सम्पूर्ण साथीले सम्झिनु भएको छ र अहिले तपाईँको सामु समसनजीले रोज्नु भएको साथै कृष्ण लामाजीले समर्थन गर्नुभएको गीत राख्नेछौ। स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोला। यति बेला फेरि पनि हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हजुर नमस्कार। हजुर नमस्कार। स्याङ्जादेखि तिलक भन्नुपर्छ है?
0: हजुर,
1: स्याङ्जादेखि तिलक छेत्री।
0: तिलक छेत्रीजी बोल्दै हुनुहुन्छ है, स्याङ्जाबाट। सन्चै हुनुहुन्छ तिलकजी?
1: एकदम सन्चै, आरामै भन्नुपर्छ। अनि तपाईँहरू?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ। अनि स्याङ्जाको मौसम कस्तो भइरहेको छ तिलकजी?
1: स्याङ्जाको मौसम अहिले घाम लागेका छन्, अब गर्मी चढ्दो छ हजुर, यस्तै छ।
0: अनि एकदमै गर्मी बढ़िरहेको छ भन्नुभएको छ। पानी चाहिँ कतिको पिउनु भएको छ तिलकजीले?
1: पानी त मजासँग पिइन्छ हजुर, दिउँसो त अब पानी 2-3 लिटर पानी पिइन्छ।
0: हजुर, एकदमै राम्रो। अनि आज कार्यक्रममा जोडिनु भएको छ, पहिलो पटक जोडिनु भएको हो कि जस्तो लाग्यो नि तिलकजी?
1: होइन, योसित त म मेरो यति बेला यहाँ मोबाइल बिग्रिएर म जोडिन पाएको थिइनँ। पहिला पनि जोडिराखेको, सोमबार कार्यक्रममा जोडिन्थे, अघि पछि हालि जोडिदिन्थे, मेरो मोबाइल बिग्रियो।
0: हजुर,
1: फेसबुक चलाउने मोबाइल बिग्रियो, अनि अर्को सानो मोबाइलमा तपाईँले सम्पर्क गरेको।
0: ओहो, अनि भनेपछि सोमबारको बसाइमा यहाँले सम्झिनुहुन्छ, फोन गर्नुहुन्थ्यो भनेपछि सोमबारे बसाइको बारेमा यहाँलाई पक्कै पनि जानकारी नै छ है?
1: हजुर हजुर।
0: हुन्छ, आज स्याङ्जाबाट तिलकजीले कुन गीत रोज्ने विचार गर्नुभएको छ?
1: मैले भित्र प्राविधिक बहिनीलाई भनिसकेको छु।
0: हजुर,
1: उहाँले ठ्याक्क रेडी बनाएर राख्नुभएछ।
0: हजुर,
1: अब साथीहरू सम्झिनु पर्दा सबभन्दा पहिला तपाईँको लागि
0: हजुर धन्यवाद,
1: अनि प्राविधिक मित्र बहिनीको लागि, अनि साथीहरू सम्झिनु पर्दा हाम्रो कार्यक्रम आउँदैछ है, सुन्नु सहभागी जनाउनु भन्ने हाम्रो टेकु छेत्री हुनुहुन्छ भानु दुईको, उहाँको लागि, अनि यामसारु मगर, अनि त्यहाँपछि आएर आइपिसी र तमाङ, अनि गणेश साक्षी अदाई, अनि विनिता सुनार, नानीमाया कोइराला, अनुपा गुरुङ भन्दै जतै मलाई तिलक छेत्री भनेर चिन्नुहुन्छ उहाँ सम्पूर्णको लागि, र मर्स्याङले रेडियो सुनेर बस्ने अघि आउने पछि आउने सम्पूर्ण साथीभाइ दिदीबहिनीको लागि भन्दै छुट्टिन्छु हस्त।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै स्याङ्जाबाट तिलकजी जोडिनु भएको थियो र उहाँले पनि एकदमै राम्रो गीत रोज्नु भएको होला, पक्कै पनि गीत रोजिसक्नु भएको छ र सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु भनेर नाम पनि लिनुभएको छ। साथै कार्यक्रम रेडियो मर्स्याङतीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ। यामसारु मगरजीले लेख्नु भएको छ, नमस्ते झोरले, हजुर सुन्दैछु है, म पनि तनहुँबाट यामसारु मगर भन्नुभएको छ। हजुर झोरले नमस्कार। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। नमस्ते सुषमाजी, सन्चै हुनुहुन्छ? एकदमै धेरै बिरामी हुनुभयो, यहाँलाई चाहिँ एकदमै अझै पनि राम्रोसँग चाहिँ सन्चो नहुनु भएको रहेछ, बिरामी हुँदै हुँदै पनि फोन गर्नुभएको छ, एकदमै धेरै खुसी लाग्यो है सुषमाजी। एकदमै ख्याल राख्नुहोला। अनि के गर्दै हुनुहुन्छ अहिले? अनि पानी पिउनु भएको छ कि छैन, कसरी पिउनु भएको छ पानी? सुषमाजी आवाज एकदमै सानो सानो सुनिरहेको छ, किन होला? हजुर, फोन अलि आवाज चाहिँ यहाँको अलिक काटिएर सुनिरहेको छ। अनि आज फोन गर्नुभएको छ, कार्यक्रम सुन्दै हुनुहुन्थ्यो? हजुर, बोलेको अलिकति सुनिरहेको छ, घरि कहिले काटिने त्यस्तो भइरहेको छ, अहिले चाहिँ सुनिरहेको छ भन्नु पर्यो। अनि यहाँले तिलकजीले रोज्नु भएको गीतलाई समर्थन गर्नुपर्ने हुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ?
2: बर्खरै गीत रोजेर जाने दाजुलाई, अनि सुनिता बहिनीलाई, सरस्वती बहिनीलाई, बिन्ता बहिनीलाई, अनि आइदुती बहिनीलाई, मुन्ना गुरुङ, सलिना गुरुङ, शनिशर मगर, जीवन मगर, जीवन कार्की, अनि चम्पसा, अनि छेत्री, अनि राम पाण्डे अनि यन्तरु मगर शङ्कर अनि चिजा भुजेल अनि सम्झना खड्का अनि सृजना भुजेल अक्षरा भुजेल सुक्ता भुजेल र रेडियो सुनेर बस्ने अनि मेसेज गर्ने कल गर्ने सबै सबैलाई भन्दै आज हजुरसँग धेरै बोल्नु लाएर बोलेको हो भन्दै छुट्टिन्छु बहिनी।
0: हजुर हुन्छ, नमस्ते, एकदमै ख्याल राख्नुहोला है सुषमाजी। हजुर, भर्खरै मात्रै हामीसँग सुषमाजी जोडिनु भएको थियो र उहाँ चाहिँ एकदमै बिरामी हुनुहुन्छ। बिरामी हुँदा पनि कार्यक्रमलाई माया गरेर सम्पूर्ण साथीले सम्झिनको लागि कार्यक्रममा जोडिनु भएको छ। यहाँलाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र शीघ्र स्वास्थ्य लाभको कामना पनि दिन चाहन्छु। छिटो निको हुनुहोला र तपाईले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा पनि जोडिन सक्नुहुनेछ प्रत्यक्ष फोन मार्फत। र अहिले चाहिँ हामी तिलकजीले रोज्नु भएको साथै सुषमाजीले समर्थन गर्नुभएको गीत तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला।

हजुर, मिठो सांगीतिकको सिलेपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ र कार्यक्रम रेडियो मर्सैङको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। कर्ण पीएकेसीजीले लेख्नु भएको छ, दर्शन नमस्ते हजुर, म नि आए है, मनको भारी बिसाउने कार्यक्रम मार्फत सञ्चय त हुनुहुन्छ होला नै होइन, म यता भारतको हिमाचलबाट कर्ण पीएकेसी, संगीत घर दाङ तुलसीपुर, राम्रो अनि हाम्रो कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भनेर छोड्नु भएको छ। हजुर नमस्कार, यहाँलाई एकदमै धेरै नमस्कार भन्न चाहन्छु। कर्णप्रिय केसीजी फोन पनि गर्न सक्नुहुनेछ है, यहाँले चाहिँ दाङ तुलसीपुरतिरको हालखबर मौसमको बारेमा पनि जानकारी गराउन सक्नुहुनेछ। एकदमै मिठो कमेन्ट छोड्नुहुन्छ, साथीहरूलाई जिज्ञासा पनि लाग्न सक्छ उहाँको आवाज चाहिँ कस्तो होला, सुन्न पाए हुन्थ्यो भन्ने पनि हुन्छ होला। सो यहाँले फुर्सद मिलाएर कुनै पनि एउटा बसाइमा चाहिँ जसरी भए पनि फोन गर्नुहोला भन्न चाहन्छु। मिलन घायल मोटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसोर नगरपालिका 8 को मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भनेर लेख्नु भएको छ। नमस्ते, गुड आफ्टरनून मेरो प्यारो मान्छे तिमी आईडीबाट कमेन्ट आएको छ। गुड आफ्टरनून अल भन्नुभएको छ, गुड आफ्टरनून यहाँलाई पनि मेरो प्यारो मान्छे तिमी। राज घले मगर्जीले लेख्नु भएको छ, हेलो नमस्ते झोरले, सुन्दैछु भारतबाट, घर चाहिँ उदयपुर, अब बस्ने गीत विवश कुलुङ पृथक, प्यारी बुनु अमिना सुनवार, रंजना बाहिङ राई, कविता मगर, सिम्पल सरिना, आशिष नयन बस्नेत, मितराज बिराहे काइला, रामला साम्पाङ राई, शमशेर लिम्बू, सरस्वती पोखरेल, प्याकुली गीता लिम्बू, गुरा सरोज सुसारा, इताराम चौधरी, नारायण आदरणीय दाई, रत्न बहादुर थापा, आदरणीय दाई मनको साथी जीवन कार्की, धानु गजमेर, हिर्स चामलिङ राई, ढकाल धर्मराज, कमला मुखिया, मुना मुखिया, मीना चामलिङ, कविता घटानी, दुर्गा कटुवाल, योगेन इमेहाङ लिम्बू, रंजित राई।

प्रकाश राई शुक्र राजला शैली निर्दोष तीर्थ राई सबैलाई भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ कमेन्टको लागि। र यति बेला कार्यक्रमको आधा आधीमा आइसकेको छौं। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशेली सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छु। स्वीकार दिनुहोला।

0: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीबीटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
1: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
0: थप जानकारीको लागि सम्पर्क
1: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 98452111, 98457078769।
0: हुनुहुन्छ यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
2: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
3: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
2: शिक्षा तर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
3: स्मार्ट बोर्ड डिजिटल क्लासरूमको व्यवस्था,
2: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
3: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
2: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
3: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
2: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
3: मासिक एकाइ परीक्षाको व्यवस्था,
2: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
3: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
2: GPA 3.6024 सम्म 100% छात्रवृत्ति,
3: GPA 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
2: GPA 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
3: थप जानकारीका लागि
2: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 98460-74553, 98560-45875, 98460-85791 र 98460-83862।
4: गुड मर्निङ मिस,
5: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
6: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
5: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
7: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
8: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौं।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचो।
10: सुर्बिकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
11: नमस्कार नानी। नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
10: धन्यवाद काका।
11: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
10: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
11: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
10: हो नि काका। विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
11: हजुर हजुर।
10: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
12: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊं र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: हजुर, मिठो सांगीतिक कोसेरी सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि हामी कार्यक्रममा उपस्थित भइसकेका छौं र आज हामी सोमबारे बसाईमा छौं। सोमबारे बसाईमा यहाँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, त्यसको लागि तपाईँले फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं एक घण्टाको समय लिएर, र तपाईँले त्यो अवधिमा 0665200020 फोन गर्नुपर्ने हुन्छ। आजको बसाईमा फोन गर्नको लागि यहाँले फोन गर्न सक्नुहुनेछ, कमेन्टको थ्रूबाट पनि प्रतिक्रिया दिन सक्नुहुनेछ भने। त्यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: हेलो लक्ष्मीजी।
0: नमस्ते बालकृष्णजी। हजुर हजुर, आवाज त चिन्नु पर्यो नि बालकृष्णजी। हजुर, सन्चैछु। अनि यहाँको के छ हालखबर?
1: ठिकै छ, मैले घाँटी देखेर अलि यसो रहनु भएको छैन, पर्सि चितम जाने भनेको एमआरआई गर्नलाई
0: हो। भनेपछि स्वास्थ्यको एकदमै ख्याल राख्नु होला है बालकृष्णजी। अनि बालकृष्णजी किन अचम्म पर्नु भएको हो र? मैले यहाँको नाम पहिलो चोटि पत्ता लगाए जसरी पो अचम्म पर्नु भयो त? मैले त पहिले पनि पत्ता लगाएको थिएँ नि, होइन र? अनि आज खाजा के बनाउँदै हुनुहुन्छ? ओहो, चना समोसा। चना त हामीलाई पनि एकदमै मनपर्छ है बालकृष्णजी। अनि आज कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। आजको बसाईको बारेमा यहाँलाई जानकारी छ कि छैन? हजुर, हुन्छ। कुन गीत रोज्न चाहनुहुन्छ? हजुर, यो गीत बजाउनेछौ हामी। तपाईँले यो गीत मार्फत चाहिँ ककसलाई सम्झिन चाहनुहुन्छ? हजुर, हुन्छ। नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै बालकृष्ण घिमिरेजी जोडिनु भएको थियो र उहाँले आजको बसाईमा एकदमै राम्रो गीत रोज्नु भएको छ, साथै सम्पूर्णलाई सम्झिन चाहन्छु भनेर आजको बसाईबाट बिदा भइसक्नु भएको छ। यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कार्यक्रममा फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर, उहाँले रोज्नु भएको गीतलाई पनि यहाँले समर्थन गर्न सक्नुहुनेछ। हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। हप्ताको पहिलो दिन आइतबारको दिनमा एउटा टपिकमा डिस्कस गर्नुपर्ने हुन्छ। सोमबारको बसाईमा यहाँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको बसाईमा मात्रै लोकगीत गाउन सक्नुहुनेछ यहाँले। बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा कथा, कविता, गजल, मुक्तक जस्ता लेख रचनाहरू सुनाउन सक्नुहुनेछ। कुनै व्यक्ति विशेषको लागि शायरी पनि सुनाउन सक्नुहुनेछ। शुक्रबारको दिनमा फ्राइडे एकदमै ट्राइडे नै रहेको छ, म्युजिकको ट्र्याक लिएर हामी उपस्थित हुन्छौं। कुन गीतको ट्र्याक हो त भनेर गेस गर्नुपर्ने हुन्छ। र हप्ताको अन्तिम दिन शनिबारको दिन सबैजना घरमै हुने दिन चाहिँ यहाँले कुनलाई गीत गाउने दिन रहेको छ, त्यो दिनमा चाहिँ आफूले बनाउनु भएको, अरूको सुन्नु भएको जुनसुकै गीत तपाईँले गाउन पाउनुहुनेछ। र सबै बसाईमा जोडिनको लागि तपाईँले एउटै मात्र नम्बरमा डायल गर्नुपर्ने हुन्छ र त्यो रहेको छ 0665200020। र हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं 1 बजेदेखि 2 बजेसम्म। र आज अहिले हामी बालकृष्ण घिमिरेजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ, स्वीकार दिनुहोला।

0: यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। त्यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। हेलो कामनाजी, के बनाउँदै हुनुहुन्छ खाजा?
1: म आटा मुछेर आलु काट्दैछु, तरकारी खाने आज, केरो आलु तरकारी।
0: ओहो, कस्तो भोक लागिरहेको थियो, ठ्याक्कै यहाँले पुरी तरकारीको कुरा गर्नुभयो। अब कार्यक्रम सकिने बित्तिकै उडेर आउँदा भ्याउँछु कि गुडेर आउनु पर्ला? म चाहिँ भन्नुहोस् त कामनाजी, उडेर गुडेर नै आउँछु त्यसो भए त। यहाँ पुरी बनाउँदै गर्नु होला, त्यति बेलासम्म सिलाइ सकिँदैन होला नि। हस् हुन्छ, उसो भए यहाँले चाहिँ मेरो भाग पनि पुरी र तरकारी चाहिँ राखिदिनु होला है त। हस् हुन्छ, त्यो पनि मजाले पोसिबल एकदमै। अनि कार्यक्रममा जोडिनु भएको छ, भारतीयतिर कतिको गर्मी छ कामना चाहिँ? यता पनि गर्मी त छ। अनि पानी कतिको पिउनुहुन्छ कामनाजीले? ओहो, त्यसरी त हुँदैन नि कामनाजी, यति मिठो बोल्ने मान्छे पानी पनि प्रशस्त मात्रामा पिउनु पर्छ। तिर्खा लागि मात्रै पिउने त्यो त भएन है। हजुर, हो नि, दिनमा 2 लिटर पानी पिउनु पर्छ कम्तीमा पनि। 2 लिटर नसक्नु भए तापनि यहाँले चाहिँ आज भोलि पर्सि गर्दा गर्दै चाहिँ अलिकति बढाएर चाहिँ लाने त्यो क्वान्टिटीलाई चाहिँ। अब पानी तिर्खा लागेको बेला मात्रै नभइकन अरू बेला पनि अलिकति अलिकति चाहिँ पिउने गर्नु होला। एकैचोटि फेरि 2 लिटर नपिउनु होला है। अनि कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ कामनाजीले? ओहो, कसलाई सम्झिन चाहनुहुन्छ यो गीत मार्फत? ओहो, यो गीतबाट मलाई नै सम्झिनुहुन्छ सुरुमै? हजुर, हजुर, उहाँको लागि पनि।
1: अनि त्यहाँबाट मेरो घर परिवारको लागि।
0: हजुर,
1: अनि मेरो सम्पूर्ण साथीलाई चाहिँ कृषिको चिन्ह सम्झिरहेको छु भन्न चाहन्छु नान्नले पनि। यति भन्दै छुट्टिन्छु, बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै भारतीबाट कामनाजी जोडिनु भएको थियो र उहाँले आजको बसाईमा राजेश पायलजीको आवाजमा रहेको सागर सरी चोखो माया भन्ने गीत रोज्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने यही गीत तपाईँले पनि यही गीत मार्फत अरू साथीहरूलाई चाहिँ सुनाउन सक्नुहुनेछ, सम्झिन सक्नुहुनेछ। त्यसको लागि यहाँले फोन गर्नुपर्ने हुन्छ। कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, शुभ दिन, म ढकाल धर्मराज बिरतामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई रामजी खाँड र रंजिता विश्वकर्माको निधारीमा बोलको गीत बजाइदिनुहोस् ल। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जेठ 25 गते जन्मदिन मनाउनु हुने इटहरीकी बहिनी मनिषा खतिवड़ा, मोरङ रमाइलोकी साथी दिया पोखरेल, धनकुटा जितपुरका मीडिया प्रेमी दाय कृष्ण दाहाल, मोरङ याङसिलाकी साथी मीना श्रेष्ठ राई र इलामका भाई कृष्ण ढकाललाई जन्मदिनको शुभकामना भन्दै मेरा आफन्तजन, घर परिवार र साथीहरू सम्पूर्ण लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै छुटिन्छु, बाई भन्नुभएको छ। धन्यवाद छ यहाँलाई, एकदमै नियमित रूपमा कमेन्ट गर्नुहुन्छ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, सन्चै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी, के छ हजुरको खबर? कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, नेपाली गीत संगीतलाई माया गर्नुहोला, शुभ दिन, फेरि भेटौंला भन्नुभएको छ। नमस्कार छ यहाँलाई पनि, यहाँको दिन पनि एकदमै शुभ रहोस् भन्न चाहन्छु। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सम्झना, मनैभरि सबै मित्रमा सुन्दैछु भनेर चितवनबाट सम्झिनु भएको छ। फोन पनि गर्न सक्नुहुनेछ यहाँहरू सम्पूर्णले, नेपालमा हुनुहुने साथीहरूले चाहिँ फोन पनि गर्न सक्नुहुनेछ। सातवटा बसाईमा कुनै न कुनै बसाईमा चाहिँ इच्छुक हुनु नै हुन्छ होला यहाँहरू, फोन गर्नुहोला। त्यसको उक्त बसाईमा छ र आज हामीसँग प्रत्यक्ष फोन मार्फत छ जना साथी जोडिनु भएको थियो। अब हामी कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ। सम्झना जी जोडिनु भएको थियो, कृष्ण लामा जी हुनुहुन्थ्यो, लोक तिलक छेत्री जी हुनुहुन्थ्यो, सुषमा जी हुनुहुन्थ्यो, बालकृष्ण घिमिरे जी हुनुहुन्थ्यो र अन्तिममा कामना जी जोडिनु भएको थियो। उहाँहरू सम्पूर्णलाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रममा एकदमै मिठो मसिनो कमेन्ट पठाउनुहुने यहाँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने तपाईँ सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु र अन्तिममा कामनाजीले रोज्नुभएको गीत पनि सुन्नलाई एकदमै धेरै अनुरोध गर्न चाहन्छु भने गर्मी अत्याधिक मात्रामा बढ़ेको छ। गर्मी मौसममा यहाँले फलफूल खाँदाखेरि पनि एकदमै विशेष सावधानी अपनाउनु पर्ने हुन्छ। प्रशस्त मात्रामा पानी पिउनुहोला। यहाँलाई चाहिँ शरीरमा खानाहरू खाँदाखेरि अपच हुने जस्ता समस्या पनि देखा पर्न सक्छ। रुगाखोकी, घाँटी दुख्ने, आँखा दुख्ने जस्ता समस्या पनि देखा पर्छ। त्यसको लागि चाहिँ एकदमै सतर्क हुनुहोला र यहाँले चाहिँ स्वास्थ्य संस्थामा गएर चाहिँ आफ्नो उपचार हेराउने, चेकअप गर्ने त्यो चाहिँ गर्नुहोला भन्न चाहन्छु। र फेरि पनि भन्छु, प्रशस्त मात्रामा पानी पिउनुहोला। रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
5: समिति हो चौदह क्या मैं बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
6: खाई खाई बहु कोई लोटरी भर दिलवा
7: आगे समी जो लोटरी पर दी हूँ छापता ही गुदी
6: भर दी आ भर दी बल लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसे खाई मई विश्वास आनंद फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आ रही सुमी बैंक आप ही बने आ रही
7: सिद्धार्थ ब्याङ्क क्यारे जन हेजरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई

0: Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201905370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।

नमस्कार, दिउँसो 2 बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेकपा एमाले सीमा विवादबारे प्रधानमन्त्री बालिनले दिएको अभिव्यक्तिमा क्षमा माग्ने पर्ने अडान राखेको छ। सोमबार प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै विरोध स्वरूप विपक्षी दलहरू उठेका थिए। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले एमालेका संसदीय दलका उपनेता पद्य अर्याललाई बोल्न समय दिनुभएको थियो। कूटनीतिक मर्यादा र पदयाल जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिनुभयो। उपनेता अर्यालले भनिन्, प्रधानमन्त्रीबाट भूल सुधार गरियो, क्षमा याचना गरियोस्। प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विपक्षी दलहरूको विरोध कायमै रहेपछि सभामुख डोल प्रसाद अर्यालले 15 मिनटका लागि आजको बैठक स्थगित गरेका हुन्। सोमबारको बैठक शुरू भए लगत्तै विरोध स्वरूप विपक्षी दलहरू उठेका थिए। त्यसपछि सभामुख अर्यालले एमालेका संसदीय दलका उपनेता पद्य अर्याललाई बोल्न समय दिनुभएको थियो। कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिनुभयो। उपनेता अर्यालले भनिन्, प्रधानमन्त्रीबाट भूल सुधार गरियोस्, क्षमा याचना गरियोस्। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको असन्तुष्टि पक्षले मन्त्री हुने सांसदको नाम टुंग्याउन नसकेपछि केन्द्रीय समितिसँग निर्णय मागेको छ। मुख्यमन्त्री कमल बहादुर शाहसँग भएको भागवण्ड अनुसार 2 मन्त्री र 1 राज्यमन्त्रीबारे निर्णय गर्ने अधिकार सांसद दिवान सिंह विष्टले पाएका थिए। तर आइतबारदेखि आफ्नो समूहमा छलफल गरेका विष्टले सहमति जुट्न नसकेपछि केन्द्रीय समितिलाई निर्णयका लागि लेखी पठाएको हुन्। सोमबार बिहान पनि मन्त्रीबारे टुंगो लगाउन विष्टका पक्षका 8 सांसद छलफलमा थिए। आज पनि सुनको भाव घटेको छ। आज तोलामा 900 रूपियाँले घटेर सुन 2,79,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो पनि सुन तोलामा 8,200 रूपियाँले घटेको थियो। गएको 21 गतेदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 335 रूपियाँले घटेको चाँदी आज भने 10 रूपियाँले घटेको हो। आज तोलाको 4,905 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भएको थियो। विश्वका 70 भन्दा बढ़ी देशका विद्यार्थी सम्मिलित एआई रोबस्टिक र कोडिङ सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्। इण्डोनेशियाको राजधानी जाकार्तामा यही जेठ 2 र 3 गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने 6 विद्यार्थी टोली पुरस्कृत जित्न र 3 टोली 30 उत्कृष्ट भित्र पर्न सफल भएको हुन्। संयुक्त राष्ट्रसंघले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापन जस्ता विषयमा नवीनतम अवधारणा पेश गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन्। इरानले इजरायलमाथि गरेको मिसाइल आक्रमण र त्यसपछि इजरायली वायुसेनाले गरेको जवाफी सेना कार्यवाहीका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ। सोमबार एसियाली बजार खुलेसँगै ऊर्जा क्षेत्रमा देखिएको यो तीव्र उतार चढ़ावले विश्व अर्थतन्त्रमै नयाँ चिन्ता थपेको छ। गत अप्रेलमा ईरान इजरायल र अमेरिका बीच भएको एउटा संवेदनशील युद्ध विराम सम्झौतापछि ईरानले इजरायली भूभागमा सीधा मिसाइल प्रहार गरेको यो पहिलो पटक हो, जसका कारण मध्यपूर्वमा आपूर्ति अवरूद्ध हुने डरले बजारमा प्यानिक बाइङ देखिएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नारा छ, फुटबल युनाइट्स द वर्ल्ड, अर्थात फुटबलले विश्वलाई जोड्छ। तर शुरू हुन केही दिन मात्र बाँकी रहेको 2026 विश्वकप फुटबलले भने यो एकताको नाराको परीक्षा लिने देखिन्छ। यो वर्षको आरम्भमा देखिने तनावपूर्ण बनेको विश्वको भूराजनीतिक प्रभाव विश्वकपमा पनि देखिनेछ। यो विश्वकप इतिहासमै पहिलो पटक 3 राष्ट्र संयुक्त रूपमा आयोजना गर्न लागेको हुन्। संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोले आयोजक गरेका हुन्। अमेरिकाले विश्वकपका कुल 104 खेलमध्ये झण्डे 3/4 अर्थात 78 खेल आफ्ना 11 शहरहरूमा आयोजना गर्दैछ। क्यानाडा र मेक्सिकोले क्रमशः 2 र 3 शहरहरूमा 13 खेल आयोजना गर्नेछन्।
दिउँसो तीन बजेको मर्सेङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओ अस्मी हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साक्षर तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665240497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
11: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
12: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665220209

0: Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? त्यो विकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिसु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सरसुँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहररी खोलिब रेडियो मर्सिङ दुर्क्याले यो भाषारी कत्ते छाप कोही खैमु खोइन तिङ औस्यो
9: ए 26 नर तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङे न ओ गल्स्यो
10: क्यों यो आफै रेडियो मर्सिङ दि एफएम 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरिकाश मंगलाय तनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
8: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
7: शिक्षा तर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
8: स्मार्ट बोर्ड डिजिटल क्लासरूमको व्यवस्था,
7: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
8: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
7: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
8: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
7: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
8: मासिक एकाइ परीक्षाको व्यवस्था,
7: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
8: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
7: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
8: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
7: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
8: थप जानकारीका लागि
7: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9864074553, 9565475, 9864085791 र 9864083862।
9: आया मरेनी आमा, आया नि आया।
10: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
9: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
10: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
9: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है।
10: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
11: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
12: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
11: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
12: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमजुङ।
11: सम्पर्क फोन 9849068924, 9850086780।
9: यो मोबाइलले पनि तनावै दियो भने
13: हैन। के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।

0: छौ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
2: हाम्रो शाखा बेसिसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania, Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर, बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसेसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
11: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Liponia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
4: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
3: थप जानकारीको लागि सम्पर्क
4: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98-452-11-511, 98-457-078-69।
3: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664041123, 4021424, मोबाइल 9841454448।

0: ट्युमरको बिरामीको संख्या बढ्दै प्रारम्भिक उपचारले जीवन बचाउन सकिने, आज विश्व समुद्र दिवस, प्लास्टिकको प्रयोग घटाउन र कार्बन उत्सर्जन कम गर्न विज्ञको सुझाव, फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गयो, 7 जना बेपत्ता, 134 जना घाइते, र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 199 रनको लक्ष्य पछ्याउँदै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। नेपाल खबरमा अब पूरा खबर। विपक्षी दलको अवरोधका कारण 15 मिनटको लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबसी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो, तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरेको हो। गएको फागुन 21 गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो। आजको बैठक शुरू हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरू उठेर विरोध गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका छन्। प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए यता विपक्षीहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन्। यसैबीच सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाफ दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ नि भनी दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्री ले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। लामिछानेले परराष्ट्र मन्त्रीले जवाब दिएपछि आवश्यकता परेमा आफूले पनि जवाब दिने तर प्रधानमन्त्री आउन नसक्ने जानकारी गराउनु भएको हो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका छन्। देशसँग जोड़िएको विषय रहेकाले प्रधानमन्त्रीले जवाब दिएर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने विपक्षीहरूको माग छ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा एक हप्ता अघि मन्त्री परिषद पुनर्गठन गरिएको थियो। पुनर्गठित मन्त्री परिषदको नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसी प्रसाद चौधरी, दिल्लीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्न बहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारी लाल अहिर रहनु भएको छ। अहिर प्रदेश सभाको 4 वर्ष कार्यकालमा यो समेत 4थो पटक मन्त्री बन्नु भएको हो। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढ़ी 30-50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन्। विश्व ब्रेन ट्युमर दिवसको यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। आज विश्व समुद्र दिवस, जसले हामीलाई जीवित राखेको छ त्यसैलाई जीवित राखौं भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधाभन्दा बढ़ी अक्सिजन उत्पादन गर्ने तथ्य औल्याउँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार अक्सिजन उत्पादनसँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झण्डै 30% शोषेर जलवायु सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर अत्यधिक कार्बन उत्सर्जन का कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ, जसले कोरल रिफ लगायत समुद्री जीवजन्तुमाथि प्रत्यक्ष खतरा निम्ताइरहेको छ। प्लास्टिक प्रदूषण अर्को गम्भीर समस्याको रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झण्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन, कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन, जैविक विविधता, खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउनु सबैको जिम्मेवारी रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 56 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। 12 जिल्लामा अधिवेशन प्रक्रियामा रहेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। 12 मध्ये केही जिल्लामा चुनाव भएर मतगणनाको प्रक्रियामा छ। मध्य प्रदेशका सबैजसो जिल्लामा अधिवेशन हुन बाँकी छ। महोत्तरी, रौतहट, सिराहा, पर्सा, सर्लाईको अधिवेशन चुनावको चरणमा छ। सप्तरी र बाराको अधिवेशन भोलिका लागि तोकिएको छ। धनुषाको अधिवेशन पर्सि बुधबारलाई तय भएको छ। सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व चयनमा पुगेर अवरूद्ध बनेको प्रवक्ता झाले बताउनुभयो। रासोपाका अधिवेशन भएका मध्ये अर्घाखाँचीमा सीता पराजुली र बर्दियामा शान्ता पुढा छेत्री गरी 2 महिला नेतृत्व निर्वाचित भएका छन्। रासोपाले पार्टीका तल्ला कमिटिको अधिवेशन सम्पन्न गरेर आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ। अब विदेशको खबर। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 ज्यान गएको छ। दक्षिण फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 बेपत्ता रहेका र 134 घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनेरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भुल्कानोलोजी एण्ड साइन्स मोलोजीले मिन्डानाओका 6 क्षेत्रका सुनामीका छालहरू रेकर्ड गरिएको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरै जसो अब हटाइएका खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। अब खेल खबर। एसियाली खेलकुद छनौटको फाइनलमा हङकङले नेपाललाई 189 रनको लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, साहिद वासिफले 55 रन बनाए। नेपालका शेरमल्लले 4 विकेट लिए। हङकङले दिएको 189 रनको लक्ष्य नेपालले पछ्याइरहेको छ। सेमी फाइनलमा नेपालले ओमनलाई र हङकङले मलेसियालाई हराउँदै फाइनलमा पुगेका हुन्। नेपाल र हङकङ अपराजित रहँदै उपाधि नजिकै पुगेका हुन्। यस्तै ओमनलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमनलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। यसैबीच नेपाली टी20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गरेका छन्। आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। दिपेन्द्र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गर्ने पहिलो नेपाली खेलाड़ी हुन्। उनले सन् 2018 नेदरल्याण्डसँगको खेलमा टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यस्तै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र पछि सोमपाल कामीले 92 र करण केसीले 91 खेल खेलेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठकको सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवादबारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रसभा सभापति लामिछानेको भनाई। नेपालमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक उपचारले जीवन बचाउन सकिने। आज विश्व समुद्र दिवस। प्लास्टिकको प्रयोग घटाउन र कार्बन उत्सर्जन कम गर्न विज्ञको सुझाव। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गयो, 7 जना बेपत्ता, 134 जना घाइते। र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 189 रनको लक्ष्य पछ्याउँदै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 3 फूलचोकीमा अलपत्र परेका 3 जनाको प्रहरीले उद्धार गरेको छ। फूलचोकी भ्रमणपछि फर्किने क्रममा बाटो भुलेर जंगलमा अलपत्र परेका काठमाडौँ महानगरपालिका 22 का 1 पुरूष र 2 महिलाको उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। यसैबीच जिल्ला प्रहरी परिसर ललितपुरले फूलचोकी जंगल क्षेत्रमा मान्छे हराउने र तथा सम्पर्कविहीन हुने घटना बढ़दै गएपछि सावधानी अपनाउन आग्रह गरेको छ। परिसरका सहायक प्रहरी परीक्षक गौतम मिश्रले 1 वर्षमा फूलचोकी क्षेत्रमा हराएका व्यक्ति सम्बन्धी 6 वटा सूचना प्राप्त भएका र सबैको साकुशल उद्धार गरिएको जानकारी दिनुभयो। चन्द्रगिरी नगरपालिकाले 8 जना पूर्व कुमारीलाई चन्द्रगिरीमा रहेको भालेश्वर महादेवको दर्शन तथा अवलोकन गराएको छ। प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको विधि विधान अनुसार पूजा दर्शन तथा त्यस आसपास क्षेत्रका पर्यटकीय स्थलको हिजो अवलोकन गराएको नगरपालिकाले जनाएको छ। अवलोकनमा कुमारी जात्रा व्यवस्थापन समिति, इन्द्र जात्रा व्यवस्थापन समिति, भैरव जात्रा व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो। यस वर्षको इन्द्र जात्रामा ऐतिहासिक इन्द्र दहमा लाग्ने मेलामा सहभागिता जनाउन कुमारीहरूलाई निमन्त्रण समेत गरिएको कुमारी जात्रा व्यवस्थापन समितिका संयोजक गौतम रत्न साखेले जानकारी दिनुभयो। जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण स्वतन्त्रता घोषणा गर्न माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले कर्मचारी प्रशासन तथा पालिकालाई प्रदेश मातहत राख्न, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तथा प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउन माग गरेका छन्। प्रदर्शनकारीहरूले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या समाधान, किसानलाई मलखा तथा सहुलियतपूर्ण ऋण, चूर्य क्षेत्रमा दोहन तथा अतिक्रमण रोक्न र सीमान्तकृत समुदायमाथिको दमन, शोषण र विभेद अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन्। काठमाडौँको टोखा नगरपालिका 10 टोकियो बजारबाट लागू औषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी को धरान उपमहानगरपालिका 15 घर भएका 38 वर्षे युगसाङ राई रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग गोङगुबाट खटिएको टोलीले उनको कोठा खान तलासी गर्दा लागू औषध बरामद गरेको हो। र काठमाडौँ मेयर कप स्विमिङ च्याम्पियनशीपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। ललितपुरको सादो बाटो पौडी पोखरीमा सम्पन्न प्रतियोगितामा पुलिस क्लब 1036 अंक सहित पहिलो, निसर्ग बाटिका स्कूल 778 अंक सहित दोस्रो र नेपाल एपीएफ क्लब 576 अंक सहित तेस्रो भए। उत्कृष्ट महिला खेलाड़ीमा पुलिस क्लबकी देवांशी जोशी र उत्कृष्ट पुरूष खेलाड़ीमा एपीएफका जेडन श्रेष्ठ र प्रहरीका इरविन श्रेष्ठ संयुक्त रूपमा घोषित भए। कार्यवाहक मेयर सुनिता डंगोलले विजेतालाई पुरस्कार प्रदान गर्दै स्थानीय स्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी उत्पादनका लागि महानगरपालिकाले खेलकुदमा लगानी बढ़ाउँदै जाने बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठकका सूचना टाँसेर भोलिसम्मका लागि स्थगित, सीमा विवादबारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रपा सभापति लामी छानेको भनाई। ललितपुरको फूलचोकीमा अलपत्र परेका 3 जनाको उद्धार, भ्रमणका बेला सावधानी अपनाउन प्रहरीको अनुरोध। र काठमाडौँ मेयर कप स्विमिङ च्याम्पियनशीपको उपाधि पुलिस क्लबले जित्यो। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै, लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: funnier.
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
3: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 067-524-35-524-75। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
6: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
7: सम्पर्क मोबाइल 9846609018, 9846609018।
8: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् बुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9855281186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344

0: η ρηπότσι δηλαδή.
1: Είναι ένα χιλίγιο στο γαγενό.
2: दिदी अलमलै पर्नु भए त के खोज्नु भएको त्यसरी
3: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसीसहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
4: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
2: प्रोपाइटर दिलीप श्रेष्ठ
5: एएस किचन हाउस बेसीसहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
2: थप जानकारीको लागि सम्पर्क 9856474486
6: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
6: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरा गर्नु पर्यो
5: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
9: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन् जनावरलाई देवी देवताका रूपमा बुझ्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ डिभिजन वन कार्यालय लमजुङ
10: सुवर्ण अवसर सुवर्ण अवसर
11: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 देखि 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रूपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20 आठ सेना फिल्म हल चोक, लमजुङ।

0: sip on ya. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्छौं।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: सिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9856133775,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9852 13236 र 9850

0: सामाजिक सञ्जाल जी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आख्या घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परेम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Mania Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हरावरा.
3: लमजुङमै पहिलो

0: पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत पाँच वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
0: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
0: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका दुई पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244।
2: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
3: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
2: थप जानकारीको लागि सम्पर्क
3: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 98452111, 98457078769।
2: हुनुहोस् यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
6: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
6: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
6: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ।
3: सम्पर्क मोबाइल नम्बर 98465954 र 98065854।
7: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
8: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
6: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर साथ, लमजुङ।
0: आल्मुनियमका लागि बेसी सहर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका साथ जेबी चोक भित्रपट्टि, लमजुङ।
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
0: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
10: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850086780।
8: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको वासस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड, जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
9: अनि तयो कागज केमे छिवा? अ झिल्काई, के पर्सनल नम्बर ब्लक लैबधि?
10: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आएर ब्लक लै र खलखाई।
9: अनि बैंगरी?
10: बैंगरी?
9: अ
10: चर चाहिँ तली ललपर्दि?
9: चम ललपर्दि न, आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाइ भिसा, आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे, आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम।
10: सतर्क तना ठगी तब्द क्या जोगिना।
11: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश।
12: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
2: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बैङ्कोक लमसुङ सम्पर्क 98461 26 344 98461 26 344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7

0: नुमान ढिलो भइसकेछम सबैजना गाडीमा चढिसकिन्
1: नाइ म त नजाने सिमरन आ छैन
2: ओ सिमरन आयो

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ

0: me a extreme energy drink.
1: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना.
2: लमजुङ सदरमुकाम बेतीसहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ.
2: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षा तर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
2: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
2: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
2: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
2: मासिक एकाइ परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन.
2: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला.
1: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
2: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट.
2: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9864074553, 9565475, 9460857091 र 9460838062.
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर.
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्.
5: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ.
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ. थप जानकारीको लागि सम्पर्क मोबाइल 9565046257 र 9840067787.
6: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो. खै म त कहाँ जाउँ भइरहेछु.
7: मन चारै तिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है.
8: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
7: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्.
4: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7 मनाङ्गी चौतारा लमजुङ.
8: सम्पर्क मोबाइल 9864019018 9864019018.
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्.
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ.
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ.
9: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि. थप जानकारीको लागि सम्पर्क मोबाइल 9845013236 र 9845008961.

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
1: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
2: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
3: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्सुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई
0: वाउ कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो कहाँ बनाएको नि डार्लिङ
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि
0: मलाई त एकदमै मन पर्यो
4: तिमी हेर्दै मात्र जाऊ न अझ हाम्रो विवाहमा त सुनको हार मंगलसूत्र सिक्री टप जन्तर चन्द्रमा छड्की तिलहरी चुरी बिन्दिया चाँदीको पाउजु अनि सबै गरगहना जयबुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि
5: कम्प्युटर टोलमा थापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना राशि अनुसारका पत्थर चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा फोन नम्बर 0665245475 विश्वास तपाईँको सेवा हाम्रो
7: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665230 वा 590370 जानकारी गराउनुहोस्
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
1: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
9: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
10: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बट कोला जुम्ला मार्सी चामल आग जाडु काउलो साना दाल मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9841 23284 र 9921 80746

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463506501।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98145414848।

0: नमस्कार, रेडियो मर्सुङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सुङ्गी .org/ साँझ 6:35 बजेको मर्सुङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आउने आर्थिक वर्षमा लमजुङको स्थानीय तहलाई 3,16,78,00,000 संघीय अनुदान, तुलनात्मक रूपमा करिब 98,00,000 कम। जिल्लाका 3 स्थानीय तहमा विशेष अनुदान 0, जिल्लाका सबै स्थानीय तहलाई समपूरक बजेट आउने। मर्सुङ्गीको घेर्मु फाँटमा वर्ष धान रोपाई शुरू र युनिभर्सल एकाडेमीमा निशुल्क दन्त स्वास्थ्य शिविर, 250 विद्यार्थीको दाँत परीक्षण।

0: संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट अनुसार लमजुङको स्थानीय तहका लागि 3 अरब भन्दा बढ़ी रकम अनुदान प्राप्त हुने भएको छ। नेपाल सरकार अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आर्थिक वर्ष 83-84का लागि लमजुङलाई 3 अरब 16 करोड़ 78 लाख रूपियाँ विनियोजन गरेको हो। सरकारले लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि 98 लाख रूपियाँ कम रकम विनियोजन गरेको छ। चालू आर्थिक वर्ष 82-83 को लागि लमसुङका 8 स्थानीय तहलाई 3 अरब 17 करोड़ 76 लाख विनियोजन गरेको थियो। आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट अनुसार जिल्लाका 8 स्थानीय तहमध्ये सदरमुकाम समेत रहेको बेसर नगरपालिकाले सबैभन्दा धेरै 50 करोड़ 85 लाख रूपियाँ बजेट पाउने भएको छ। चालू आर्थिक वर्षमा बेसरले 52 करोड़ 14 लाख बजेट पाएको थियो। जिल्लाको मध्य नेपाल नगरपालिकाले 46 करोड़ 58 लाख रूपियाँ पाउने भएको छ। चालू आर्थिक वर्षमा मध्य नेपाल नगरपालिकाले 48 करोड़ 83 लाख बजेट पाएको थियो। त्यस्तै जिल्लाको सुन्दरबजार नगरपालिकाले 44 करोड़ 43 लाख पाउने भएको छ। सुन्दरबजारले चालू आर्थिक वर्षमा 44 करोड़ 54 लाख प्राप्त गरेको थियो। त्यसै गरी जिल्लाको रायनस नगरपालिकाले पनि 40 करोड़ रूपियाँ मात्र पाउने भएको छ। चालू आर्थिक वर्षमा रायनसले 44 करोड़ 53 लाख रूपियाँ पाएको थियो। जिल्लाको गाउँपालिका मध्ये पनि सबैभन्दा धेरै मर्सङ्गदी गाउँपालिकाले 41 करोड़ 80 लाख रूपियाँ पाउने भएको छ। मर्सङ्गदी गाउँपालिकाले चालू आर्थिक वर्षमा 39 करोड़ 15 लाख रूपियाँ पाएको थियो। दोर्दी गाउँपालिकाले भने अघिल्लो आर्थिक वर्षमा 40 करोड़ 88 लाख रूपियाँ पाउने भएको छ। दोर्दीले आर्थिक वर्षका लागि 37 करोड़ 79 लाख रूपियाँ बजेट पाएको थियो। जिल्लाको दूधपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 26 करोड़ 70 लाख रूपियाँ पाउने भएको हो। चालू आर्थिक वर्षमा दूधपोखरी गाउँपालिकाले 25 करोड़ 13 लाख रूपियाँ पाएको थियो। आगामी वर्षका लागि जिल्लामा सबैभन्दा धेरै बजेट कोलसोत्तरको रहेको छ। सो गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि 25 करोड़ 54 लाख रूपियाँ पाउने भएको छ। चालू आर्थिक वर्षमा कोलसोत्तर गाउँपालिकाले 26 करोड़ 13 लाख रूपियाँ विनियोजन भएको थियो। चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको लमसुङमा नगरपालिकाहरूका लागि मात्रै 1 अरब 81 करोड़ 86 लाख रूपियाँ विनियोजन भएको छ भने गाउँपालिकाको लागि मात्रै 1 अरब 34 करोड़ 92 लाख रूपियाँ विनियोजन भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्षमा जिल्लाको बजेट वृद्धि भए पनि अघिल्लो आर्थिक वर्षको लागि भने अधिकांश पालिकाबाट बजेट घटेर आउने भएको छ। आगामी आर्थिक वर्षमा लमजुङका 3 स्थानीय तहले संघीय सरकारबाट विशेष अनुदान नपाउने भएका छन्। जिल्लाको मध्य नेपाल नगरपालिका, दूधपोखरी गाउँपालिका र कोलसत्र गाउँपालिकाले विशेष अनुदान नपाउने भएका छन्। जिल्लाको कोलसत्र गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि विशेष अनुदान नपाएकोमा आगामी आर्थिक वर्षमा विशेष अनुदान नपाउने 3 स्थानीय तह भएका हुन्। सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार बेसर नगरपालिका, दोर्दी गाउँपालिका र मर्सेन्दी गाउँपालिकाले पनि विशेष अनुदान अन्तर्गत चालू प्रकृतिको बजेट शून्य रहेको छ। सो बाहेक रायनस नगरपालिका र सुन्दरबजार नगरपालिकामा भने विशेष अनुदान अन्तर्गत पूँजीगत प्रकृतिको बजेट विनियोजन शून्य रहेको छ। बेसी नगरपालिकाले विशेष अनुदान अन्तर्गत पूँजीगत तर्फ 1 करोड़ 80 लाख रूपियाँ पाउने भएको छ भने दोर्दी गाउँपालिकाले सोही शीर्षकमा 1 करोड़ 55 लाख र मर्सेन्दी गाउँपालिकाले 1 करोड़ 93 लाख रूपियाँ पाउने भएका छन्। त्यसै गरी रायनस नगरपालिकाले विशेष अनुदानतर्फ चालू प्रकृतिको 1 करोड़ र सुन्दरबजार नगरपालिकाले सोही शीर्षकमा 1 करोड़ 5 लाख रूपियाँ पाउने भएको छ। समपूरक बजेट शून्य रहेकोमा अघिल्लो आर्थिक वर्षमा जिल्लाका सबै स्थानीय तहले पूँजीगत प्रकृतिको समपूरक बजेट पाउने भएका छन्। पूँजीगत प्रकृतिको समपूरक बजेट अन्तर्गत नगरपालिकातर्फ 5 करोड़ 13 लाख र गाउँपालिकातर्फ 16 करोड़ 93 लाख गरी 12 करोड़ 6 लाख रूपियाँ विनियोजन भएको छ। बजेट विवरण अनुसार समपूरक सबै भन्दा धेरै जिल्लाको बेसर नगरपालिकाले 2 करोड़ 58 लाख पाउने भएको छ। सो बाहेक मर्सङ्गदी गाउँपालिकाले 2 करोड़ 88 लाख, दूधपोखरी गाउँपालिकाले 2 करोड़ 33 लाख, दोर्दी गाउँपालिकाले 1 करोड़ 50 लाख, रायनस नगरपालिकाले 1 करोड़ 22 लाख मध्ये नेपाल नगरपालिकाले 1 करोड़ 13 लाख, कोलसत्र गाउँपालिकाले 22 लाख र सुन्दरबजार नगरपालिकाले 20 लाख मात्र पाउने भएको छ। उत्तरी लमजुङको मर्सङ्गदी गाउँपालिकामा यस वर्षको धान रोपाई शुरू भएको छ। मर्सङ्गदी 5 घेरमुका स्थानीय किसानहरूले धान रोप्न थालेसँगै यस क्षेत्रको कृषि गतिविधि पनि बढ़न थालेको छ। नेपालमा यस वर्षको मनसून औपचारिक रूपमा वितरण अघि नै घेरमु गाउँका मानिसहरू किसानहरू खेतबारीमा व्यस्त बनेका छन्। पर्याप्त सिंचाई सुविधा भएका कारण रोपाई शुरू गरिएको स्थानीय किसान बिर्खा गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार खेतीयोग्य जमीनमा आवश्यक चिस्यान कायम रहेकाले किसानहरूले समयमै रोपाई थालेका हुन्। स्थानीय गुरूङका अनुसार मनसून नआउँदै खेतमा पर्याप्त पानी भएकाले रोपाई शुरू गरेको बताउनुभयो। धान उत्पादनलाई गाउँको मुख्य आमदानीको स्रोतका रूपमा लिइने यस क्षेत्रमा अधिकांश परिवार कृषि पेशामा आबद्ध छन्। समयमै रोपाई गर्न सके उत्पादन वृद्धि हुने अपेक्षा सहित किसानहरू खेतमा जुटेका छन्। कृषि विकास कार्यालय लमसुङका अनुसार समयमै रोपाई हुँदा धान बालीको वृद्धि राम्रो हुने तथा उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने गर्दछ। मनसून पूर्ण रूपमा सक्रिय भएसँगै जिल्लाका अन्य क्षेत्रमा पनि धान रोपाईले तीव्र पाउने अपेक्षा गरिएको छ। जिल्लामा पछिल्लो वर्षहरूमा 9,299 हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउने कृषि कार्यालयको दावी छ। कृषि विकास कार्यालय लमसुङको कृषि अर्थविज्ञ मदन रेग्मीका अनुसार जिल्लाका 45,000 बढ़ी हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुँदै आएको छ। खेतीयोग्य जमीन मध्ये पछिल्लो समय खेत बाँझो हुने क्रम बढ़दो रहेको छ। कार्यालयका अनुसार पछिल्लो वर्षहरूमा श्रम शक्ति र रोपाईको लागि गोरूको अभाव हुँदै आएको छ। गोरूको अभाव भएसँगै अधिकांश कृषकहरूले पछिल्लो वर्षहरूमा हाते ट्याक्टरको प्रयोगबाट पनि खेत रोप्दै आएका छन्। यद्यपि युवा जनशक्ति विदेश पलायन र गोरू पाल्ने क्रम पनि घट्दा रोपाई पनि घट्ने कार्यालयको अनुमान छ। लमजुङको वेश नगरपालिका साथ स्थित युनिभर्सल एकेडेमीको आयोजना तथा बेचार स्थित दीपिका युनिभर्सल डेन्टलको प्राविधिक सहयोगमा निशुल्क दन्त स्वास्थ्य शिविर भएको छ। विद्यालयमा अध्ययनरत प्ले ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित शिविरबाट 250 विद्यार्थी लाभान्वित भएको विद्यालयका प्रिन्सिपल विमल अधिकारीले जानकारी दिनुभयो। शिविरमा दीपिका युनिभर्सल डेन्टलका डेन्टल हाइजिनिस्ट ईश्वरी गुरूङ र सुकृति गुरूङले विद्यार्थीहरूको दाँत तथा मुखमा स्वास्थ्य सम्बन्धी सामान्य परीक्षण गर्नुका साथै हल्लिएका दाँत निकाल्ने सेवा प्रदान गर्नुभएको थियो। जटिल प्रकृतिका दन्त समस्याहरू पहिचान भएका विद्यार्थीलाई थप उपचारका लागि रिफर गरिएको जनाएको छ। विद्यालयले विद्यार्थीहरूमा दन्त सेवा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जनाएको छ। साथै आगामी दिनमा कक्षा 1 देखि माथिका विद्यार्थीहरूलाई समेत यस्तै सेवा प्रदान गरिने विद्यालयले जनाएको छ।
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ देशसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
2: बेसीसर नगरपालिका लमसुङ।

0: डिभिजन वन कार्यालय लमसुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ
1: मर्सङ एफएम 95 मेगाहर्ज।
2: हिमालय जिल्ला मनाङमा चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेट वृद्धि भएको छ। चालू आर्थिक वर्षमा 59,17,00,000 विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षका लागि 65,44,00,000 रूपियाँ बजेट विनियोजन गरेको हो। संघीय सरकारको अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट विवरण अनुसार चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि 6,27,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। जिल्लाका 4 स्थानीय तहमध्ये मनाङको नासुङ गाउँपालिकाले सबैभन्दा धेरै बजेट पाउने भएको छ भने नर्पभूमि गाउँपालिकाले सबैभन्दा कम बजेट पाउने भएको छ। आगामी आर्थिक वर्षका लागि नासुङ गाउँपालिकाले 17,75,00,000 रूपियाँ पाउने भएको छ। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 15,94,00,000 रूपियाँ बजेट पाएको थियो। अघिल्लो आर्थिक वर्षमा सबैभन्दा धेरै बजेट पाएको निस्याङ गाउँपालिकाले भने आगामी आर्थिक वर्षमा 17,44,00,000 रूपियाँ बजेट पाउने भएको छ। सो गाउँपालिकाले चालू आर्थिक वर्षमा 15,41,00,000 बजेट पाएको थियो। यस्तै जिल्लाको सदरमुकाम समेत रहेको चामे गाउँपालिकाको लागि आगामी आर्थिक वर्षमा 15,47,00,000 रूपियाँ विनियोजन भएको छ। चामे गाउँपालिकाले चालू आर्थिक वर्षका लागि 14,84,00,000 बजेट विनियोजन भएको थियो। यसै गरी जिल्लाको अति विकटमा रहेको नर्पभूमि गाउँपालिकाको निम्ति जिल्लामै सबैभन्दा कम 14,78,00,000 रूपियाँ विनियोजन भएको छ। नर्पभूमि पालिकामा चालू आर्थिक वर्षमा 12,98,00,000 रूपियाँ विनियोजन भएको थियो। समग्रमा आगामी आर्थिक वर्षका लागि मनाङका सबै स्थानीय तहहरूको संघीय अनुदान वृद्धि भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। भेषा नगरपालिकाले किसानहरूका लागि निशुल्क बाली उपचार शिविर सञ्चालन गर्ने भएको छ। कृषि विकास शाखाको आर्थिक वर्ष 82-83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत बालीमा देखिएका विभिन्न समस्या पहिचान समाधान तथा व्यवस्थापनका लागि शिविर आयोजना गर्न लागि हो। नगरपालिकाका अनुसार शिविरमा बालीमा लाग्ने रोग तथा किराको पहिचान प्राविधिक परामर्श आवश्यक सामग्री वितरण तथा उपचार सम्बन्धी सेवा प्रदान गरिनेछ। किसानहरूले आफ्ना बालीका समस्याग्रस्त भाग जस्तै डाँड फल पात जरा वा सम्पूर्ण बिरूवा लिएर शिविरमा उपस्थित हुन सक्नेछ। शिविर जेठ 29 गतेदेखि बिहान 11 बजे बेसर 1 को नयाँ गाउँमा जेठ 30 गते बिहान 11 बजे वडा नम्बर 11 को बरबोटमा जेठ 31 गते बिहान 11 बजे वडा नम्बर 2 को गैरीमा र असार 1 गते बिहान 11 बजे वडा नम्बर 10 को बेसी भाचोकमा सञ्चालन गरिनेछ। नगरपालिकाले सबै किसानलाई आफ्नो पाएक पनि स्थानमा उपस्थिति भई उपलब्ध सेवाको लाभ लिन आग्रह गरेको छ। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्यूमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2,600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3,000 पुगेको छ। यो तथ्याङ्क नेपालभर 20 भन्दा धेरै न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्यूमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा धेरै 30-50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। स्टेज 1 र 2 शल्यक्रिया मार्फत उपचार सम्भव हुने भए पनि स्टेज 3 र 4 शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्त हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्यूमरका प्रमुख लक्षण हुन्। वीर अस्पतालले 2 वर्षदेखि प्रदान गर्दै आएको निशुल्क ब्रेन ट्यूमर शल्यक्रिया सेवा आउँदो जून महिनासम्म उपलब्ध रहने डाक्टर झाले जानकारी दिनुभयो। विश्व ब्रेन ट्यूमर दिवसको अवसरमा यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भनिरहेको छ। मर्सेन्टी समाचार अहिलेलाई तिनै अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: आगामी आर्थिक वर्षमा लमजुङका स्थानीय तहलाई 3,16,78,00,000 संघीय अनुदान, तुलनात्मक रूपमा करिब 98,00,000 कम। जिल्लाका 3 स्थानीय तहमा विशेष अनुदान शून्य। जिल्लाका सबै स्थानीय तहलाई समापूरक बजेट आउने। मर्सेन्टीको खेरमु फाँटमा बर्खे धान रोपाई शुरू र युनिभर्सल एकाडेमीमा निशुल्क दन्त शिविर, 250 विद्यार्थीको दाँत परीक्षण। साँझ 6:35 बजेको मर्सेन्टी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सेन्टी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेन्टी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665-20973, मोबाइल 97463-06501।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania
1: Extreme Energy Drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
5: Extreme energy drink.
6: Time check. अहिले ठीक 7 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ। सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसार नगरपालिकाको अत्यन्त जरूरी सूचना।
3: बेसीसार नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
0: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
3: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसार नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
0: बेसीसार नगरपालिका, लमजुङ।
4: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलोलन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न URL चेक लना आक्षेप घटना तल आफै लागि समय समय आफै न पासपोर्ट फेरदिल परे म नुए तोय तारी शङ्ख लैदी भिस्या बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: Siphonia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
5: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: कान्छी गर्भनोने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: सुर्बीकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
4: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
3: धन्यवाद काका।
4: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
3: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
4: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
3: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
4: हजुर हजुर,
3: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
5: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं, स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं, क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: यो मोबाइलले पनि तनावै दियो भने?
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
8: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण

0: हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विपक्षी दलको अडान र अवरोध बीच संसद ठप्प, सहमतिको सूत्र अझै भेटिएन, सर्वदलीय बैठक समेत निष्कर्ष विहीन।
1: एक्जिट गर्ने या त्यसलाई चेन्सन गर्ने या वर्गदर परिवर्तन गर्ने सबै जनताका प्रतिनिधिले गर्ने हो अथवा सांसदले गर्ने हो या संसदले गर्ने हो, त्योभन्दा बाहिर त कसरी चेन्सन गर्नै सक्छ।
0: कम्बोडियामा अल्पत्र 66 नेपालीलाई तत्काल फर्किन दूतावासको आग्रह। कार्यवाहीको जोखिम बढ़दै करका दर हेरफेरमा अर्थमन्त्रीले संसदमा दर्ता गरेको पत्र अस्वीकार रहेको विपक्षी दलको भनाई। सूचना चुहाउनेलाई कार्यवाही गर्न माग।
2: दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभामुख।
0: पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष। पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक, पशु कल्याणको छुट्टै विधेयकको आवश्यकता रहेको दावी।
1: पशु कल्याण विधेयक आवश्यक पर्छ किनभने विश्व पशु स्वास्थ्य संगठनले पनि पशु कल्याणलाई एउटा विशेष क्षेत्रको रूपमा परिभाषित गरेको छ।
0: र फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म आधुनिक समाजमा पर्यावरण प्रतिको शिष्टाचार अत्यन्त बढ़दै गएको छ। जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दुरूपयोगले विश्वव्यापी संकट निम्ताएको छ। फिनल्याण्ड, डेनमार्क र नर्वे जस्ता देशले वातावरण संरक्षणमा एकदमै राम्रो उदाहरण प्रस्तुत गरेका छन्। त्यहाँबाट नेपालले फोहोर व्यवस्थापन, रिसाइकल र हरियाली संरक्षणका पाठ सिक्न सक्दछ। त्यसैले शिष्टाचार मानिसबीचको व्यवहार मात्र
3: को निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ। आज बस्ने तय भएको बैठक शुरू भए लगत्तै विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर भोलि दिउँसो 1 बजेका लागि सारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारतको सीमाको विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर उत्पन्न राजनैतिक विवादले संसदको नियमित काम कार्यवाही प्रभावित बनाएको हो। विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनु पर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नुपर्ने अडान कायम राखेका छन्। यही माग पूरा नभएसम्म सदन सञ्चालन हुन नदिने विपक्षी दलका सांसदहरूले बताएका छन्।
4: सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित गराएर क्षमा याचन सहित त्यो रेकर्ड हटाउने काम गरौं, त्यो नहुँदासम्म हामीले यो विरोधलाई जारी राख्नेछौ। तसर्थ म आग्रह गर्न चाहन्छु आजको यो सदन स्थगित गरियोस्।
5: उहाँले आफ्नो भनाइ सच्चाउनुपर्छ। हामी यो माग राख्न चाहन्छौं, त्यो कुरा नसच्चिन्जेलसम्म हामी अन्य विषयमा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ, किनभने देश रहनको लागि भूगोल चाहिन्छ।
3: सत्तापक्ष र विपक्षी दलहरूबीचको आफ्नो अडानका कारण संसद सम्वाद अवरूद्ध भइरहेको छ। संसद अवरूद्ध हुँदा विधेयकहरू, नीति तथा कार्यक्रमसँग सम्बन्धित छलफल र जनसरकारका विषयहरू समेत प्रभावित भइरहेका छन्। राजनीतिक दलहरू सार्वजनिक रूपमा सम्वादको पक्षमा देखिए पनि व्यवहारमा आफ्नो अडानबाट पछि हट्न तयार नदेखेदा निकास अझै अनिश्चित बनेको छ। विवाद समाधानका लागि दिनभर विभिन्न तहमा प्रयास भए पनि निष्कर्ष निस्कन नसकेको हो। रासपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक मार्फत सम्वादको पहल गर्नुभएको थियो, तर बैठकबाट साझा समझदारी बन्न नसक्दा संसद पुनः स्थगित हुन पुगेको हो। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले संसदलाई छलेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नरहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदमा टेबल भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको आर्थिक विधेयकमा भिन्नता देखिएको बताउनुभयो। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर र करका दर बारेको सूचना चुहाउने कार्यलाई राजद्रोहको संज्ञा दिनुभयो।
2: बजेट बन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभामुख।
3: संसदमा टेबल भइसकेको कुनै पनि विधेयकमा संसदको पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्न सक्ने संसदीय नियम र अभ्यास छ। तर अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयकमा गरेको संशोधनलाई मान्यता दिलाउन संसद सचिवालयमा त्रुटि सुधार सम्बन्धी पत्र पठाउनु भएको थियो। तर संसदमा टेबल भइसकेको विधेयकमा संसद सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्नै नमिल्ने भन्दै फिर्ता पठाएको थियो। तर गत बुधबार संसदका महासचिव पद्म प्रसाद पाण्डेले नै तोक लगाएर दर्ता गर्न पठाएपछि आर्थिक विधेयककै अन्तिममा थपेर पुनः अपलोड गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सरकारले विधेयकहरू लिइसके पछाडि दर्ता संसद सचिवालयमा नै हुने हो। आर्थिक विधेयक पनि संसद सचिवालयमा दर्ता भएको हो। आर्थिक विधेयक संविधान बमोजिम नै कानून बमोजिम नै जेठ 15 गते दर्ता हुने हो। जेठ 15 गते बजेट वक्तव्य आइसके पछाडि अर्थमन्त्रीज्यूले त्यसपछि बस्ने बैठकमा अर्थ विधेयक टेबल गर्नु भएको थियो। त्यसपछि गएर जेठ 15 गते त टेबल भयो, तर 17 गतेतिर चाहिँ के त्रुटिहरू छन् भनेर चाहिँ अर्थमन्त्रीले नै त्यसलाई सच्याएर विधेयक पठाछु भनेर पत्र प्राप्त भयो सचिवालयलाई। त्यसपछि सचिवालयले अब त्रुटि हटेर प्राप्त गरेको विधेयक चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध गराएको हो।
3: यसरी संसदमा टेबल भइसकेको विधेयकलाई सरकारले आफू खुशी संशोधन गर्ने अधिकार रहन्छ, कानूनविद चन्द्रकान्त गेवालीले सीआईएनसँग भन्नुभयो।
1: संसद सचिवालय मतलब भएन के, यो त संसदमा पेश गरेको जुन बजेट छ नि त्यो त एक्जिक्युटिभबाट आयो। एक्जिक्युटिभबाट आइसकेपछि त्यो त प्रस्ताव हो, प्रस्तावलाई चाहिँ एजिटिज गर्ने या त्यसलाई चाहिँ चेन्सन गर्ने या प्रगतहरू परिवर्तन गर्ने सबै जनताका
7: प्रतिमा सम्बन्धी समाधान गर्न बित्तिकै त्यहाँका सबै कुराहरू
3: छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ। समितिले प्रधानमन्त्री समक्ष बुझाएको प्रतिवेदनमा गुरूङको नाममा रहेको 89 तोला सुन र 6 किलो चाँदी पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ। समितिका अनुसार सम्पत्ति विवरणमा देखाइएका सबै जग्गा गुरूङको नाममा नभई अधिकांश बुवा र हजुरबुवाको नाममा रहेको पाइएको छ। धनकुटामा 19 रोपनी 15 आना जग्गा मात्रै उहाँको नाममा भेटिएको छ भने चितवन र गोर्खाका जग्गा परिवारको नाममा रहेको उल्लेख छ। शेयर खरिदका क्रममा ऋण लिएको देखिएको तथा सम्पत्ति शुद्धिकरण तथा अस्वाभाविक सम्पत्ति भेटिएको प्रमाण नदेखिएको समेत समितिको निष्कर्ष छ। साथै जग्गा कारोबारमा वास्तविक मूल्यभन्दा कम मूल्य देखाउने प्रणालीगत कमजोरी रहेको भन्दै सुधारको सुझाव पनि दिइएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधान दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासन र सम्बन्धित निकायबीच वृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिनुभयो।
7: सीमा सम्बन्धी चाहिँ समाधान गर्न बित्तिकै त्यहाँका चाहिँ सबै कुराहरू समस्या चाहिँ निर्भर हुन्छ भन्ने कुरा पनि होइन। त्यही कारणले हामी यो समितिको बैठकबाट होइन आजको बैठकले चाहिँ हामीले चाहन्छौँ कि यो समितिको बैठकले यो दुवै जिल्लामा जुन पहिलो कुरो जुन दुवै जिल्लाहरूको चाहिँ यो जुन समस्या बढ्दै गइरहेको छ यसको निराकरण गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि मान्यहरू उठाउनुभयो जस्तै उहाँहरूको कोही उहाँहरूको बीचमा चाहिँ समन्वय काम गर्नु पर्यो र त्यसको समाधान सम्बन्धी निरन्तर हामी लागिरहनु पर्यो।
3: जेठ 3 गते बाजुराको हिमाली गाउँपालिका 3 लामपाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका 2 थालीका स्थानीयबीच विवाद शुरू भएको थियो। विवादमा कुटपीट र झडप हुँदा स्थानीय घाइते समेत भएका थिए। पशु अधिकारको संरक्षण र पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक मानिएको पशु कल्याण ऐन अझै जारी हुन सकेको छैन। पशु कल्याण सम्बन्धी छुट्टै कानून आवश्यक रहेको निष्कर्षमा सरकार पुगेको 5 वर्षभन्दा बढ़ी भइसकेको छ, तर पनि विधेयकले हालसम्म पूर्णता पाउन सकेको छैन। सरकारले 2078 सालमा नै पशु कल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको थियो। सोही अनुसार पशु सेवा विभागले मस्यौदा तयार गरी तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गरेको थियो। मन्त्रालयले मस्यौदा संशोधन गर्न दिएको सुझावका आधारमा विभागले तीन पटकसम्म मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको छ। पछिल्लो पटक करिब डेढ़ वर्ष अघि विभागले मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको जनाएको छ। तर मन्त्रालयमा छुट्टै ऐन भन्दा पनि हाल कायम रहेको पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 नै पशु कल्याणको विषय समेट्ने भन्ने विषयमा छलफल भएपछि ऐन रोकिएको हो। लामो समयदेखि प्रक्रियामा रहेको यस ऐनमा अबको प्रक्रिया के हुँदैछ? सीआईएनसँग कुरा गर्दै कृषि मन्त्रालयका उपसचिव रामनन्दन तिवारीले भन्नुभयो,
8: त्योटाको मसौदा बन्ने क्रममा छ होइन, भएको ऐनमा राखेर पछिल्लो पशु स्वास्थ्य पशु सेवा ऐन छ, त्यो ऐनमा पशु कल्याणका विषय पनि जानुपर्छ भन्ने किसिमले एकचोटि ऐन बनाउने भन्ने किसिमको कुराहरू भएन। त्यसमा मसौदा चाहिँ के अरे बनाउने क्रममा छ। मसौदा बनिसकेपछि हामीले सार्वजनिक पनि गर्छौँ, कोषमा राख्छौँ, सुझाव माग्छौँ, सरकारलाई पनि पठाउँछौँ होइन, त्यही क्रममा रहेको अवस्था छ।
3: तर पशु अधिकार कर्मीहरूले भने पशु कल्याण ऐन छुट्टै जारी गर्न सरकारसँग माग गरेका छन्। ऐन अन्य ऐनहरूसँग मिसाएर एकीकृत रूपमा जारी गरे कार्यान्वयनमा समस्या हुने भन्दै छुट्टै ऐन जारी गर्नुपर्ने पशु अधिकार कर्मी स्नेहा श्रेष्ठले सीआईएनसँग बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32 जनाको मृत्यु भएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्यूडको भूकम्पमा परि 24 जना बेपत्ता रहेका छन् भने 134 जना भन्दा बढ़ी घाइते भएको बीबीसीले जनाएको छ। यस्तै 10,000 भन्दा बढ़ी घरमा क्षति पुगेको प्रारम्भिक अध्ययन

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेम्बी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
9: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार।
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सङदी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र
2: मर्सङदी 95 मेगाहर्ज।
0: जय नेपाल, सत्य सेवा सुरक्षम। सामुदायिक रेडियो मर्सङदी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
3: र म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरोकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिक सहकार्य शान्त र सुरक्षित समुदायको आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरिएको हो।
0: कार्यक्रम सुरक्षा सरोकार एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सङदी .org, हाम्रो पात्रोमा रेडियो मर्सङदी र रेडियो मर्सङदीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरोकार हरेक सोमबार बिहान 7:30 बजेदेखि र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्सङदी मार्फत प्रसारण हुँदै आएको छ।
3: कार्यक्रम सुरक्षा सरोकार मार्फत समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सभ्य समाज निर्माणका लागि हामीले जान्नै पर्ने विषयहरूलाई समावेश गर्दै आएका छौं। नागरिकको व्यक्तिगत सुरक्षा, सामुदायिक सुरक्षासँगै समाजमा हुने विभिन्न घटना अपराध न्यूनीकरणका लागि निर्वाह गर्न सक्ने भूमिका, प्रहरी समुदायको सहकार्य र जिम्मेवारीसँगै सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार एवं प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिकका सुझाव लगायत विभिन्न विषयवस्तुहरूलाई समावेश गर्दै आएका छौं।
0: गत साता हामीले कार्यक्रममा प्रहरी समुदाय साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकारको भूमिका र सहकारीका विषयमा राइनस नगरपालिका प्रमुखसँगको कुराकानीसँगै विभिन्न विषयवस्तु राखेका थियौं। आजको कार्यक्रममा भने हामी जातीय छुवाछुत तथा विभेद उन्मूलनका लागि कानून व्यवस्थाको जानकारीसँगै समुदायको भूमिकाको विषयमा विषयवस्तु लिएर आएका छौं।
3: नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न देश हो। यहाँ विभिन्न जात जाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू बसोबास गर्छन्। विविधताले नेपाली समाजलाई समृद्ध बनाएको भए पनि लामो समयदेखि जातीय विभेद र छुवाछुत जस्ता सामाजिक विकृतिहरू विद्यमान रहेका छन्।
0: छुवाछुत भनेको व्यक्तिलाई उसको जात वा जन्मका आधारमा अपमानित गर्ने, सामाजिक रूपमा बहिष्कार गर्ने वा सम्मान अवसरबाट वञ्चित गर्ने अमानवीय व्यवहार हो। यस्तो व्यवहारले मानव अधिकार, समानता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर असर पार्छ।
3: नेपालको संविधानले सबै नागरिकलाई सम्मान अधिकार प्रदान गरेको छ र जातीय छुवाछुतलाई कानूनद्वारा दण्डनीय अपराध घोषणा गरेको छ। तथापि कानूनी व्यवस्था मात्र पर्याप्त हुँदैन, समाजमा चेतना, व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता पनि आवश्यक हुन्छ। जातीय छुवाछुतको अन्त्यका लागि राज्य, समुदाय, परिवार, विद्यालय, संचार माध्यम र नागरिक समाज सबैको साझा प्रयास आवश्यक छ।
0: जातीय छुवाछुत सामाजिक विभेदको एक रूप हो, जसमा मानिसहरूलाई जातका आधारमा उच्च र निम्न वर्गमा विभाजन गरिन्छ तथा कथित तल्लो जातका व्यक्तिलाई छोएमा अपवित्र हुन्छ भन्ने गलत सोचका आधारमा उनीहरूलाई सामाजिक, धार्मिक, शैक्षिक तथा आर्थिक गतिविधिबाट अलग गरिन्छ।
3: सार्वजनिक धारा, मन्दिर, होटल, विद्यालय वा अन्य स्थानमा प्रवेश रोक्नु, एउटै भाडामा खाना खान नदिनु वा अन्तर्जातीय सम्बन्धमा अवरोध सिर्जना गर्नु छुवाछुतका सामान्य उदाहरण हुन्। छुवाछुतले व्यक्तिको आत्मसम्मानमा चोट पुर्याउनका साथै सामाजिक एकता कमजोर बनाउँछ। यसले गरिबी, अशिक्षा, बेरोजगारी तथा सामाजिक असमानतालाई निरन्तरता दिन्छ।
0: नेपालमा जातीय विभेदको इतिहास निकै पुरानो छ। परम्परागत वर्ण व्यवस्था र सामाजिक संरचनाले समाजलाई विभिन्न जातीय तहमा विभाजन गरेको थियो। समयसँगै केही जातिलाई उच्च र केहीलाई निम्न मान्ने सोच विकसित भयो। विशेष गरी दलित समुदायलाई सामाजिक, आर्थिक तथा धार्मिक रूपमा पछाडि पारियो।
3: पुरानो मुलुकी ऐनले समेत जातीय आधारमा मानिसहरूलाई वर्गीकरण गरेर विभेदलाई संस्थागत रूपमा दिएको थियो। तर लोकतान्त्रिक आन्दोलन, मानव अधिकारको विकास तथा सामाजिक चेतनाका कारण विभेद विरूद्ध आवाज उठ्न थाले।
0: विशेष गरी 2046 सालको प्रजातान्त्रिक आन्दोलन र 2062-63 को जनआन्दोलनपछि समानता र समावेशिताको मुद्दाले विशेष महत्व पायो। आज कानूनी रूपमा छुवाछूत निषेध भए पनि कतिपय क्षेत्रमा यसको प्रभाव अझै देखिन्छ।
3: जातीय छुवाछूत विभिन्न सामाजिक, आर्थिक र सांस्कृतिक कारणले कायम रहँदै आएको छ। पुस्तौंदेखि चलिआएको जातीय विभाजनको सोचले मानिसहरूको व्यवहारमा गहिरो प्रभाव पारेको छ। कतिपय मानिसहरूले छुवाछूतलाई सामाजिक परम्परा वा धार्मिक मान्यताको रूपमा स्वीकार गरेका छन्।
0: शिक्षाको कमीले समानता, मानव अधिकार र सामाजिक न्याय सम्बन्धी ज्ञानको अभाव हुन्छ। अशिक्षित समाजमा विभेदकारी सोच बढ़ी बलियो हुन्छ। त्यस्तै दलित तथा पछाडि परेका समुदायहरू प्राय आर्थिक रूपमा कमजोर हुने भएकाले उनीहरू विभेदको बढ़ी शिकार हुन्छ। आर्थिक निर्भरताले अन्याय विरूद्ध आवाज उठाउन कठिन बनाउँछ। कतिपय गाउँ तथा समुदायमा अझै पनि जाति आधारमा छुट्टा छुट्टै बस्ती बस्ने, सामाजिक सम्बन्ध सीमित गर्ने तथा विवाहमा प्रतिबन्ध लगाउने चलन कायम छ।
3: नेपालले जाति विभेद अन्त्य गर्न विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था गरेको छ। विशेष गरी नेपालको संविधानले समानता, सामाजिक न्याय र मानव अधिकारलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। जातीय छुवाछूत विरूद्धका कानूनहरूले समाजमा समानता र न्याय स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्छन्।
0: जाति विभेद अन्त्यका लागि नेपालमा भएका कानूनी व्यवस्था र कार्यान्वयनको लागि नेपाल प्रहरी हर समय तयार रहन्छ। अबको परिस्थितिमा जातीय विभेद तथा छुवाछूत सम्बन्धी के कस्तो कानूनी व्यवस्था र कार्यान्वयनको अवस्था कस्तो छ भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतज्यूको भनाई राख्न चाहन्छौ।
4: नमस्कार। यो जातीय भेदभाव तथा छुवाछूत सम्बन्धमा यो कानूनले पनि यस्ता किसिमका क्रियाकलापहरू गर्न वञ्चित गरेको छ। नेपालको संविधानमा समेत कुनै पनि नागरिकलाई पेसा, जात, धर्म, संस्कृतिका आधारमा भेदभाव गर्न नपाइने भन्ने कुराहरू उल्लेख गरिएको छ भने कसैलाई पनि छुवाछुतको आधारमा चाहिँ भेदभावहरू गर्न नपाइने भन्ने कुराहरू छ। यस सम्बन्धमा नेपाल सरकारले 2068 सालमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी ऐन समेत जारी गरेको छ र उक्त ऐनमा पनि कुनै पनि व्यक्तिहरूलाई यो प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेसाका आधारमा विभेद गर्न पाइँदैन भन्ने कुराहरू उल्लेख गरेको छ। यस्ता किसिमका क्रियाकलापहरू भएमा कानून मोजिम दण्ड सजाय हुने समेतको व्यवस्था छ। कुनै पनि व्यक्तिहरूलाई कुनै पनि सार्वजनिक स्थलहरूमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन निषेध गर्ने जस्ता कुराहरू पनि जातीय भेदभाव अथवा छुवाछुत विरूद्धका कुराहरू हुन्। त्यसकारणले गर्दा यस्ता क्रियाकलापहरू समाजमा हुन गर्न नदिनको लागि नेपाल प्रहरी र समुदाय सबैको सामूहिक प्रयास आवश्यक हुन्छ। यस्ता किसिमका कुनै पनि भेदभावपूर्ण व्यवहारहरू भएका छन् भने नेपाल प्रहरीलाई तत्काल खबर गर्न र त्यसबाट उचित कानूनी उपचार प्राप्त गर्न समेत म आम समुदायमा हार्दिक अपील गर्दछु र यस विषयमा हामी समुदाय र प्रहरीले समुदाय स्तरमा यस्ता किसिमका भेदभाव विरूद्धका सचेतनामूलक क्रियाकलापहरू सञ्चालन गर्नु पनि आवश्यक छ र हालका दिनहरूमा यस्ता क्रियाकलापहरू विगतका वर्षहरूभन्दा निकै नै कमी हुँदै गइरहेको पनि हामीले महसुस गरेका छौँ। मुद्दा दर्ताको हिसाब किताबले भन्ने हो भने जिल्ला प्रहरी कार्यालयमा यस आर्थिक वर्ष लगायत अन्य एक दुई आर्थिक वर्ष अगाडिसम्म पनि जातीय भेदभाव अथवा छुवाछुत विरूद्धको मुद्दाहरू दर्ता भएको रेकर्डमा छैन। त्यसकारणले यस्ता किसिमका क्रियाकलापहरू हुन गर्न नदिनको लागि हामी समुदाय स्तरमा चाहिँ सचेत र सचेतनाका माध्यमबाट आम नागरिकहरूमा यस्ता किसिमका क्रियाकलापहरू हुन गर्न पाउनको लागि सामूहिक रूपमा लाग्नुपर्दछ भन्ने समेत आह्वान गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।
3: छुवाछुतले समाजमा विभाजन, अविश्वास र असमानता बढ़ाउँछ। यसले सामाजिक एकता कमजोर बनाउँछ। विभेदका कारण दलित तथा पछाडि परेका समुदाय रोजगार, व्यवसाय र आर्थिक अवसरबाट वञ्चित हुन सक्छन्। विद्यालय तथा शिक्षण संस्थामा हुने विभेदले विद्यार्थीको आत्मविश्वास घटाउँछ र शिक्षामा नकारात्मक असर पार्छ।
0: समाजमा लगातारको अपमान र बहिष्कारले मानसिक तनाव हीनताबोध र निराशा उत्पन्न गर्न सक्छ। विभेदका कारण केही समुदाय राजनीतिक तथा निर्णय प्रक्रियामा पर्याप्त प्रतिनिधित्व प्राप्त गर्न सक्दैनन्। यसकारण पनि जातीय छुवाछुत अन्त्यका लागि समुदायको भूमिका अत्यन्त महत्वपूर्ण छ।
3: व्यवहार परिवर्तन समुदायबाटै शुरू हुन्छ। समुदायले विभिन्न कार्यक्रम, गोष्ठी, प्रशिक्षण र अभियान मार्फत जातीय समानताबारे जनचेतना फैलाउनुपर्छ। चेतना बढेपछि विभेदकारी सोचमा परिवर्तन आउँछ। सामुदायिक कार्यक्रम, सभा, उत्सव तथा सांस्कृतिक गतिविधिमा सबै जात जातिको समान सहभागिता सुनिश्चित गर्नुपर्छ। यसले सामाजिक दूरी कम गर्न मदत गर्छ।
0: विद्यालय र समुदाय स्तरमा समानता, मानव अधिकार र सामाजिक न्याय सम्बन्धी शिक्षा दिनुपर्छ। शिक्षाले विभेद विरूद्ध सकारात्मक सोच विकास गर्छ। अन्तर्जातीय मित्रता, सहकार्य र विवाहलाई सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्छ। यसले सामाजिक र सद्भाव बढाउँछ।
3: शिक्षा, सिप विकास, रोजगारी तथा नेतृत्व विकास मार्फत दलित समुदायलाई सशक्त बनाउनुपर्छ। विद्यालय समाज परिवर्तनको महत्वपूर्ण केन्द्र हो। विद्यालयले विद्यार्थीलाई समानता, सम्मान र सहिष्णुताको शिक्षा दिनुपर्छ। विद्यालयमा कुनै पनि प्रकारको जातीय विभेद हुन नदिने वातावरण सिर्जना गर्नुपर्छ। पाठ्यक्रममा मानव अधिकार र सामाजिक न्यायका विषय समावेश गर्न आवश्यक छ।
0: जातीय छुवाछुत मानव अधिकारको गम्भीर उल्लंघन र सामाजिक विकासको प्रमुख बाधक हो। यसले व्यक्तिको सम्मान, समानता र स्वतन्त्रमाथि आघात पुर्याउँछ। नेपालले संविधान जातीय भेदभाव तथा छुवाछुत कश्मीर सजाय ऐन 2068 तथा अन्य कानूनी व्यवस्था मार्फत छुवाछुतलाई अपराध घोषणा गरी समानतामूलक समाज निर्माणको आधार तयार गरेको छ।
3: सामाजिक चेतना, शिक्षाको विस्तार, व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता आवश्यक छ। परिवार, विद्यालय, स्थानीय सरकार, धार्मिक संस्था, संचार माध्यम तथा नागरिक समाज सबैले समानताको संस्कृति विकास गर्न योगदान दिनुपर्छ।
0: विभेदका विरूद्ध सामूहिक रूपमा उभिएर मात्र न्यायपूर्ण, समावेशी र सभ्य समाज निर्माण गर्न सकिन्छ। कार्यक्रम सुरक्षा सरोकारमा अब प्रस्तुत छ जातीय छुवाछुत विरूद्ध तयार गरिएको जनचेतनामूलक रेडियो नाटक।

0: हेर हेर ए लक्ष्मीले धारा छोएर पानी भर्न लागे कि त्यो धारो नछो है
1: किन र काकी मैले धारा छोएर के हुन्छ र सार्वजनिक धारामा पनि पानी भर्न नपाउने
0: तिमीहरूको जातै फरक छ तिमीले छोएपछि पानी अशुद्ध हुन्छ हामी तिमीले छोएको धाराको पानी खान सक्दैनौ
1: काकी पानीले पनि जात हेर्छ र
0: हामी त सानैदेखि यस्तै सिकेर आएका हौ नछौ भनेपछि नछौ न
2: पानी भर्ने बेलामा के को चर्का चर्की हो काकी र लक्ष्मीको के भयो यहाँ
1: हेर्नुहोस् न दाई काकीले मलाई धारा छोइन्छ भन्दै पानी भर्न पनि दिनु भएन
2: किन काकी के भएर यो त खुल्ला सार्वजनिक धारा हो नि
0: हाम्रो चलन यही हो तिमीहरूले भनेर हुन्छ र
2: काकी एउटा कुरा सोधौ
0: के सोध्ने हो छिटो सोध मलाई हतार भइसक्यो
2: अस्पताल जाँदा डाक्टरले बिरामीको जात सोधेर उपचार गर्छ र काकी
0: खै गर्दैन होला फेरि हस्पिटल र धारा एउटै हो र
2: अनि काकी स्कूलमा शिक्षकले जात हेरेर पढाउँछन् र
0: हो त्यस्तो त गर्दैनन्
1: अनि रगत चढाउँदा जात मिलाएर चढाइन्छ र काकी
0: त्यस्तो पनि नहोला
2: त्यसो भए पानी मन्दिर र समाजमा मात्र किन जात हेरिन्छ काकी
1: काकी संविधानले सबै नागरिक बराबर भनेको छ जातका आधारमा कसैलाई हेप्न पाइँदैन
2: हो काकी छुवाछुत गर्नु कानूनले अपराध मानेको छ तर हामी तपाईँलाई सजाय दिन होइन तपाईँको सोच बदल्न चाहन्छौँ
0: हामीले त पुरानै चलन भन्दै गर्दै आयौं हाम्रो व्यवहारले कसैलाई पीड़ा भएको छ भन्ने कहिल्यै सोचिएन मलाई माफ गर है लक्ष्मी
1: छुवाछुतले मानिसको मन दुख्छ आत्मसम्मानमा चोट पुग्छ काकी
2: सोच बदलियो भने समाज बदलिन्छ परिवर्तन आफैबाट शुरू गर्नुपर्छ काकी
0: लक्ष्मी मेरो आज आँखा खुल्यो अबदेखि म कहिल्यै छुवाछुतको विभेद गर्दिन लाउ मेरो गागरी पनि तिमीले नै भरिदेऊ
1: हर्ष काकी दिनुस जातले होइन व्यवहारले मानिस ठूलो हुन्छ
2: छुवाछुत सामाजिक अपराध हो
0: समानता सम्मान र सद्भाव नै सभ्य समाजको आधार हो
3: जातीय विभेद अन्त्य गरौं समतामूलक समाज निर्माण गरौं
4: सुरक्षित जीवनयापन सामुदायिक सुरक्षा र शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकलाई सचेत बनाई जिम्मेवार बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ हामी यो कार्यक्रममा दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकार्यका विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौं
5: आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ आगामी साता पुनः नयाँ र थप विषय सहित हामी फेरि उपस्थित हुनेछौ कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद सचेत रहौ सुरक्षित रहौ अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवमाया
4: र म देवकुमारी विदा माग्छौ तपाईँको साता शुभ रहोस् जय नेपाल

0: sip on ya.
1: Extreme energy drink.
2: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एसडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 066-4021-23-4021-24 मोबाइल 98-41-45-14-48

0: Zirconia Extreme Energy Drink.
1: बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065
2: नोट फलसिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी
5: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
5: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
6: प्रोप्राइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि थप जानकारीका लागि सम्पर्क 98560-74486

0: ayah, mau dini ama, ayah ni,
1: ke bahaya didi tapai lagi, sunsa saya ni kikosu.
0: Hera na babu, hati dukni, pen gosni korsa, kau lekai tu sah sah nai garo, ayah, kau, ke bahaya ke?
1: La didi, tisu bahne ta turun ta cek jad gari alus na, aku swasta kuta khayal gunu percaya didi belai ma.
0: Jani tu bahne agabu, kau, kajani kah? कहाँ जाने
1: ला दीदी बेसी सर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियन द्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हाडझोली नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्ट द्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Your Pharmacy and Lab बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849868924506380
4: समी छ चोदा के मे बोदे लोटी परदिरो बैंगने विवरण पि बिहे मई खातले खै हाम्रो
5: खै खै बहु कोई लोटर भर्दिलु
6: आङी समी जो लोटी परदिउ छाम्तै गुदी
5: भर्दी आ भर्दिब लोटर खले परदिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खै मै विश्वास आनन फोने खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाै के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
7: सतर्क तन ठगिर दे क्या फसेना
8: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
9: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
10: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-520-209

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9573-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
5: यो मोबाइलले पनि तनावै दियो भने?
3: होइन, के तनाव दियो ए खुशी,
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845-94-0046 र 9813-09-4932।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी यचे ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहस्र जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
1: थप जानकारीको लागि सम्पर्क
2: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655 95 911, 98452 11 511, 98457 0869।
1: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
3: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: प्रस्तीकरणप्रति विपक्षीहरू किन अझै असन्तुष्ट?
1: प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनुपर्छ, अरूले सच्याएर त भएन र त्यही कुरामा मिलेन।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायलमाथिको हमला रोक्ने इरानको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। दुई पक्ष बीच दुई महिना यता पहिलो पटक भएको प्रत्यक्ष लडाईपछि इरानको सेनाले आफूले इजरायल विरूद्धको सैनिक कार्यवाही स्थगित गरेको बताएको छ। उसले इजरायलमाथि पीड़ादायी प्रकृतिको जवाब दिएको भन्दै दक्षिण लेबनन सहितमा थप आक्रमण नगर्न चेतावनी दिएको छ। सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानले तत्कालै युद्धविराम गर्न लागेको बताएका थिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, सामाजिक सञ्जालमा आफ्नो पहिलो प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आह्वान गरेका थिए। उनले शान्तिका लागि अन्तिम चरणका वार्ताहरू भइरहेको र बीचमा देखा पर्ने अज्ञानता र मूर्खताले त्यसलाई प्रभावित पार्न सक्ने बताएका थिए। बीबीसीकी अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट, इरानले आफूले इजरायलको हाइफा स्थित एउटा पेट्रोकेमिकल प्लान्ट सहितका स्थानलाई निशाना बनाएको बताएको छ। इजरायलले मध्य र पश्चिम इरानमा आक्रमण गरेको जनाएको थियो। यमनका हुथीहरूले पनि इजरायलमा क्षेप्यास्त्र हमला गरेका छन्। युरोपेली नेताहरूले आइतबारको संसदीय निर्वाचनमा स्पष्ट विजय हासिल गरेकोमा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियानलाई बधाई दिएका छन्। उनको ईयू पक्षधर सिभिल कन्ट्राक्ट पार्टीले 50% भन्दा थोरै कम मत ल्याएको थियो। युरोपियन काउन्सिलका प्रमुख एन्टोनियो कोस्टाले आर्मेनियाका नागरिकहरूले शान्ति, स्थिरता र छिमेकीहरूसँग बलियो सहकार्यको पक्षमा मत हालेको बताए। युक्रेनका राष्ट्रपतिले पासिनियानको विजयलाई आर्मेनियाको सार्वभौम सत्ताको जीत भनेका छन्। रूसले चुनावमा उसकै शब्दमा पश्चिमा हस्तक्षेप भएको भन्दै आलोचना गरेको छ। ब्रिटेनको सरकारले एप्पल र गुगल सहितका प्रविधि कम्पनीहरूलाई स्मार्टफोन र अन्य उपकरणहरू मार्फत नग्न तस्विरहरूमा बालबालिकाको पहुँचलाई प्रतिबन्ध लगाउन 3 महिनाको समय दिएको छ। प्रधानमन्त्री कियर स्टार्मरले कम्पनीहरूले या त ती उपकरणहरू बनाउँदै नयाँ फिचरहरू ल्याउनुपर्ने या अपरेटिङ सिस्टमलाई अपडेट गरेर 18 वर्षभन्दा मुनिका बालबालिकालाई नग्न सामग्री खिच्न, पठाउन र हेर्न रोक लगाउनुपर्ने बताए। यदि कम्पनीहरूले त्यस्तो नगरेको खण्डमा नयाँ कानून ल्याएर उनीहरूलाई बाध्य बनाइने जनाइएको छ। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियमनबारे ब्रिटेन सरकारले केही दिनमै घोषणा गर्ने ठानिएको छ। दक्षिणी फिलिपिन्सका अधिकारीहरूले मिन्डाओ टापुमा गएको एउटा भूकम्पमा कम्तीमा 32 जनाले ज्यान गुमाएको पुष्टि भएको जनाएका छन्। गैर सैनिक रक्षा अधिकारीहरूले 100 भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पपछि सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए। र चिनिया राष्ट्रपति शी जिनपिङले आफ्ना उत्तर कोरियाली समकक्षीलाई आफूले दुई देश बीचको सम्बन्धलाई उनकै शब्दमा नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। 7 वर्षपछि उनी 2 दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सदनको गतिरोध सहितका विषयबारे छलफल गर्न सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आज आयोजित सर्वदलीय छलफल कुनै निष्कर्षमा नपुगे पनि त्यसले संवादको वातावरण सिर्जना गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले त्यसलाई सकारात्मक भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह वालेनको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादका कारण विपक्षीहरूले स्पष्टीकरणको माग गर्दै विगत एक सातादेखि सदन सञ्चालन हुन दिएका छैनन्। सदनको अवरोध आज पनि जारी रह्यो। एक रिपोर्ट। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले केही दिन यता संसदका दुवै सदनमा अवरोध गरेपछि आज रासोपा सभापति लामिछानेले सर्वदलीय छलफलको आह्वान गरेका थिए। उक्त बैठकमा आफूहरूले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले सदनमै आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताए।
3: सत्तापक्षको सभापति माननीय रवि लामिछानेज्यूले त्यही भन्नुभयो, परराष्ट्र मन्त्री दिनुहुन्छ सरकारका तर्फबाट, उहाँले बोल्नुहुन्छ सदनमा, बरु पछि प्रधानमन्त्री पनि पछि आउनुहुन्छ, काहीँ अझै केही नपुगेका कुराहरू छन् भने, अब होइन भने म पनि अलिकति केही विषयहरू छन् भने म पनि बोल्न तयार छु भन्दै हुनुहुन्थ्यो। अनि हामीले के भन्यौँ भने प्रधानमन्त्री स्वयं उपस्थित भएर सम्म त्यसरी बोलिसकेका कुरा चाहिँ अरूले सच्याउने कुरा अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन, स्वयं प्रधानमन्त्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौं।
0: सत्ता पक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको छ। सांसद समेत रहेका रासोपा नेता विपिन आचार्य आजको बैठकले संवादहीनता तोडेको बताउँछन्।
4: आज छलफलमा उठेका कुराहरू अथवा हाम्रो तर्फबाट चाहिँ गतिरोध अन्त्य गर्नका लागि हामीले राखेका कुराहरूलाई चाहिँ आफ्नो पार्टीमा पनि छलफल गरेर हामी फेरि विल गेट ब्याक टु यु भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि त्यसले कहीँ न कहीँ संवादहीनताको यात्रालाई त टुङ्ग्याएको छ नि त। जति पनि इस्युजहरू छन् त्यो रिजल्भ गर्ने भनेको त अल्टिमेटली फेरि छलफलै गरेर निकाल्ने हो नि त निचोड त।
0: विपक्षीहरूले भने प्रधानमन्त्रीले जवाफ दिनु नै सबैभन्दा उचित हुने तर्क गर्दै आएका छन्। रासोपा नेता आचार्यले सदनको गतिरोध हटाउने उपाय खोज्न विपक्षीहरूसँग निरन्तर संवाद गरिने बताए।
4: सबैजनालाई चाहिँ सहज हुने र संसदको गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने पाठ पनि सत्तापक्ष र प्रतिपक्षका साथीहरू बसेर नै फिगर आउट गर्ने हो, थप छलफलले नै त्यो सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
0: हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने आजको सर्वदलीय बैठकमा भाग लिएको थिएन। उक्त बैठक लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राख्दा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। यसै सन्दर्भमा हामीले आजको सर्वदलीय बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई टेलिफोन सम्पर्क गरी शुरूमा सत्ता पक्षको प्रस्तीकरणप्रति तपाईँहरू किन अझै असन्तुष्ट भनेर सोधेका छौं।
5: कमसेकम संवाद शुरू भयो, खुसीको कुरा हो। तर चाहिँ जो राष्ट्रिय स्वाधीनता त्यसै गरी सीमाका विषय जो विवादित विषय उहाँले राख्नुभयो यो गलत हो। गलत विषयलाई सच्याउनु पर्छ, संसदको रेकर्डबाट हटाउनु पर्छ, स्वयं प्रधानमन्त्रीले यसलाई स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र त्यो अहिले पनि जारी छ। र त्यसको लागि चाहिँ प्रधानमन्त्रीज्यूको जिम्मेवारी हो यसलाई स्पष्ट गर्ने, किनभने एकजनाले बोल्ने अर्कोले स्पष्ट भन्ने त हुँदैन। आज यद्यपि छलफल राम्रो भयो, केही डेडलक खुल्दै गएको जस्तो देखियो, संवाद शुरू भयो, परराष्ट्र मन्त्री या यस्तै प्रधानमन्त्रीले कुनै मन्त्रीलाई खटाएर प्रस्तीकरण गर्ने भन्ने कुराहरू पनि आए। हाम्रो भनाइ के रह्यो भने प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अरूले सच्याएर त भएन। उहाँले बोलिसकेपछि उहाँकै मुखबाट चाहिँ यो के भन्न खोज्यो भन्ने सुन्न चाहन्छौ भन्ने कुरा भयो र त्यही कुरामा मिलेन। यद्यपि छलफल संवाद शुरू भएको छ, सकारात्मक मान्नुपर्छ यसलाई।
0: तर उहाँहरूको कुरा चाहिँ के छ भने सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको प्रधानमन्त्री सरकार वा सरकारको नेतृत्व गर्ने राजनैतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त।
5: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौ, किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्रीले हो, त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको हो र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुरालाई विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री वा अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सान्दर्भिक विषय होइन।
0: अब यो आर्थिक विधेयकमाथिको छलफलको कुरा छ, अरू छलफलका कतिपय विषयवस्तुहरू पनि छन्, कहिलेसम्म तपाईँहरू सदन अवरोध गरिरहनुहुन्छ त त्यसो भए?
5: हामी प्रतिपक्षी दलहरूको तर्फबाट एक दिन पनि एक घण्टा पनि अवरोध गर्न चाहँदैनौ, नियमित चलोस्। नीति कार्यक्रम छलफल भयो पास भयो, बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो पास भयो, त्यसै गरी विनियोजित विधेयक र मन्त्रालयगत विनियोजनहरू समयमै छलफल होस् पास होस् हाम्रो अपेक्षा यो, सदन नियमित चलोस् हाम्रो अपेक्षा हो, किनभने हामीले बन्द गरे त होइन। प्रधानमन्त्रीजी जवाफ दिन आउनुभयो, आफै समय मागेर आकस्मिक बोल्नुभयो, अनि त्यसमा राष्ट्रियता विषय यति कमजोर कुरा जिम्मेवार मान्छेले राखिसकेपछि सीमा सम्बन्धी हुँदै नभएका विवादको राखिसकेपछि त्यो बारे त संसद स्वतः जवाफ दिए बन्नुपर्छ प्रधानमन्त्री भन्ने कुरा हो। त्यसैले हामी कुनै रहरले चाहनाले नियोजित यो बन्द या अवरोध गरेको विषय नै होइन नि त।
0: भनेपछि जहिलेसम्म प्रधानमन्त्रीजी आउनुहुन्न तपाईँहरू संसद चल्न दिनुहुन्न?
5: निश्चय पनि, निश्चय पनि।
0: उनी थिए नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अर्को प्रसंग, सगरमाथाको कठोर वातावरणमा हराएका दावा शेर्पा हालै झण्डै एक सातापछि जीवित भेटिन धेरैले त्यसलाई चमत्कार जस्तै माने। ओखलढुङ्गा घर भएका पथ प्रदर्शक शेर्पा यतिखेर काठमाडौँमा उपचाररत छन्। परिवारले समेत आशा मारिसकेको अवस्थामा उनी जीवितै भेटिएका थिए। बीबीसीसँग कुरा गर्दै शेर्पाले हिउँ र चकलेटको भरमा आफूले ज्यान जोगाएको बताएका छन्। सगरमाथामा बिताएका ती चुनौतीपूर्ण क्षणबारे हाम्रा साथी कमल परियारले अस्पतालमै पुगेर उनीसँग कुराकानी गरेका छन्।
6: हालाको होइन, म अक्सिजन सिधेर पछिल्लो भएको अक्सिजन सिध्यो, अब अक्सिजन सिधो हिँड्नु सकेन, रन पनि खाने खाने खाली खाने अक्सिजनमा खाना हुँदैन, त्यसमा त्यो खाना मात्र हो अक्सिजन भन्ने, दुई दिनसम्म केही पनि खाएन। अनि त्यो म त्यो आइस भन्ने चाहिँ बरफ बरफ चपाउँदै बसेँ। अब यता बरफ चपाउँदाखेरि दाँत पनि दुख्यो, चपाउनु त्यो बरफ त्यो, अनि त्यो त ऊ हुन्छ बरफ चाहिँ पुरा चपाएँ। खानेकुरा त्यही त्यो चक्लेटहरू थियो अब गुजी गुजीमा आफ्नो, अनि त्यही त्यो अलिकति भिजाउँदै अनि पानी भिजाउँदै खायो। त्यहाँबाट उता पछाडि हेरेको अनि यस्तो यस्तो अब यस्तो यस्तो खाप खाप खप खप त्यो राति दुम त गर्दै थियो, अनि खाप खप रहेछ त्यसमा खाप खपमा। त्यहाँबाट अब हाम्रो त्यो हिउँमा टेक्ने त्यो यस्तो हुन्छ, हातमा त केही पनि छैन, अनि अब हिउँमा टेक्ने त्यो त्यसले गरेर खरपत्र कुरो चढेर अलिक माथि चढेर निस्केर हेरेको त आउनलाई माथि बाहिर निस्किन सक्ला सक्ला जस्तो लाग्यो कि। अनि त्यहाँबाट चाहिँ फेरि ल सक्दो रहेछ भने त त्यति त्यति नि डोरी खोजेर गएँ, डोरी त्यो डोरी हुन्छ खाल्टो कुलीहरू डाँडेर काटेर कता कता डाँडेर काटेर अनि त्यहाँबाट तल आएँ। त्यो उँधो बाहिर निस्केपछि रातभरि हिँड्यो, त्यो दिन बोरी पनि हिँड्यो रातभरि पनि हिँड्यो। अनि ठ्याक्कै रातभरि हिँडेपछि त्यहाँ बिसिएम भन्ने ठाउँमा आइपुग्यो, यो एसबिसी चाहिँ भन्ने एउटा कम्पनी हुन्छ उनीहरूको केटाहरू माथि सामान फोहोर ऊ गर्नलाई जाँदो रहेछ। त्यहाँबाट भेट्यो अनि उनीहरूले जसलाई गरेर बोकेर ल्यायो, बाँचेन भने लक्डाउन थियो। अब म यतिकोमै सिटिजनहरू भन्नु लाग्छ।
0: दावा शेर्पा बीबीसी नेपालीसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अप्रेल यता पहिलो पटक दुई पक्षबीच भएको लडाईपछि इरानले इजरायलमाथि हमला रोक्ने बताएको छ, तर देशको सैनिक कमाण्डको मुख्यालयले इजरायलले दक्षिणी लेबननमा हमला गरेको खण्डमा थप चरम प्रतिक्रिया जनाउने उल्लेख गरेको छ। यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
2: इरानको प्रमुख सैन्य कमाण्डको मुख्यालयले इजरायलमाथिको पछिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको हो। उसले इजरायलले दक्षिण लेबनानमा हमला गरेको खण्डमा इरानले पहिलाभन्दा चरम र शक्तिशाली प्रतिकार गर्ने बताएको छ। इरानी राष्ट्रपति मेसुद पेजिस्क्यानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए। उनले दुई देशले तत्कालै युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए। यसैबीच इजरायलको च्यानल 12ले राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ। उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायली आक्रमण जारी रहने भनिएको छ। इजरायली र अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहू बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्, तर उनीहरूबीच के छलफल भयो त्यो प्रश्न छैन। यसअघि बेरूतमा इजरायलले गरेको हमलाको जवाफमा इरानले सैन्य कार्यवाही गरेको बताएको थियो। इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पश्चिम र मध्य इरानमा हवाई हमला गरेको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ.
1: Extreme energy drink. Taste the difference. Feel the energy.
2: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न. त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ.
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ. साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
4: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि. थप जानकारीका लागि सम्पर्क 9856774486.
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि.
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली. प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर. सम्पर्क फोन 0665204497.
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ. दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ.
8: सुवर्ण अवसर, सुवर्ण अवसर.
9: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर. बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने. यात्रा अवधि 8 देखि 9 दिन. साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्नको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ. इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला. सम्पर्कको लागि मोबाइल नम्बर 9846193152 र 9846128317. नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र. मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20-8 सेना फिल्म हल चोक, लमजुङ.
10: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो. तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ. तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार.
11: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा.
10: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ.
11: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ.
10: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार छ लमजुङ। सम्पर्क फोन 0664021230 2121-24 मोबाइल 9841445448।
9: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन, के तनाव दियो ए खुशी,
9: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: समीचो 14 के में बोदे लोटी पड़ी रो बैंगे ने विवरण पी भी जा मुई खाता दिख खाई हमरो
1: खाई खाई बहु कोई लोटी भर दिलो
2: आंगी समीचो लोटी पड़ी हूँ छापता ही गुरी
1: भर दी आ भर दी बल लोटी खाली पड़ी बा सही मैसेज व्हाट्सएप फेसबुक बाइबर खाने बने खाई बिसा खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आ रही सुमी बैंक आप ही बने आ रही
3: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: upon your extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9542-13236 र 9540-58261।

0: ल्याइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक

0: मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
0: कम्प्युटर तौलबाट नाप गरी सुन चाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
0: भरपर्दो एवं विश्वासिलो सुन चाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुन चाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
2: सम्पर्क मोबाइल नम्बर 9856-13375,
0: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा,
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारी लागि सम्पर्क 0665909999 9847769229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नु भयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
7: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वास सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 0665201120 मोबाइल 9846077745
4: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर

0: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
1: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
0: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
1: अब यो फोहोर के गर्ने त?
0: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
1: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
2: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
3: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय, भुजुङ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।